0: 1 62 56 187।
1: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
2: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
1: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
3: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
1: होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9850600778।
5: हजुर, दान गरौ।
6: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
7: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
6: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
8: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी 97.6 MHz।
9: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, गत भदौ 10 गते चीनको तिब्बतबाट रसुवा भोरेकोशी क्षेत्रमा आएको बाढ़ी तथा विपद प्रभावित नागरिकहरूका लागि राहत तथा पुनर्स्थापनाका लागि भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल पोखराले 24 लाख भन्दा बढ़ी सहयोग गरेको छ। भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल पोखराका अध्यक्ष कर्णेल कृष्ण बहादुर खत्रीको संयोजनमा पोखरामा रहेका विभिन्न भूतपूर्व सैनिकहरूबाट सहयोग अभियान सञ्चालन गरिएको थियो। उहाँले 24,33,952 रूपियाँ मंगलबार प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्नुभएको हो। रकम हस्तान्तरण गरेपछि त्यसको विवरण जिल्ला प्रशासन कार्यालय कास्कीमा बुझाउनु भएको छ। अध्यक्ष कर्णेल खत्रीले देशमा विपद परेको समयमा भारतीय भूतपूर्व सैनिक एकजुट भएर सरकार र नागरिक संघ हातेमालो गर्न सधैं तयार रहेको बताउनुभयो। पोखरा 14 काजी पोखरीमा रहेको कालिका बहुमुखी क्याम्पसका छात्राहरूका लागि आत्मरक्षा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। पठन पाठन सँगसँगै छात्राहरूलाई आत्मरक्षामा अब्बल बनाउने उद्देश्यले आयोजित कार्यशालामा अन्जुन्टा क्लब अन्तर्गत गोल्डेन जी क्लब अफ अन्नपूर्ण र इम्प्याक्ट तुकान्दो सिटोजनका प्रशिक्षक निरोज बहादुर नेपालीले प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षक नेपालीले छात्राहरूमा मानसिक अवस्था, छात्राले भोग्ने तनाव, समाजमा देखा पर्ने यौनजन्य दुर्व्यवहारहरूले शिक्षण सिकाइमा पर्ने असरका बारेमा प्रकाश पार्नुभयो। प्रमुख अतिथि तथा क्याम्पस प्रमुख प्राध्यापक वीरन्जी गौतमले प्रभावकारी पठन पाठनका लागि विद्यार्थी स्वयं आफ्नो मानसिक र शारीरिक रूपमा स्वस्थ र सचेत हुन आवश्यक रहेको बताउनुभयो। विद्यार्थीले आफ्नो सुरक्षाप्रति सचेत रहेमा त्यसले क्याम्पस र समाजलाई अनुकूल प्रभाव पार्ने बताउनुभयो। अन्तर्राष्ट्रिय समाचार, जापानमा शक्तिशाली समुदाय आदिले जनजीवन प्रभावित बनाएपछि झण्डै 20 लाख मानिसहरूलाई सुरक्षित ठाउँमा सार्न वा बस्ती खाली गर्न भनिएको छ। जापानको मौसम विज्ञान विभागले क्षेत्री केही क्षेत्रमा तत्काल जीवनका लागि खतरा हुन सक्ने चेतावनी जारी गरेको छ। टाइफुन नामको आदिका कारण आएको तीव्र हावाहुरीले 50,000 भन्दा बढ़ी घरमा विद्युत तथा सेवाहरू अवरूद्ध भएको छ। असह्य उडान रद्द भएका छन् भने विभिन्न क्षेत्रमा रेल सेवा पनि प्रभावित भएको छ। प्रभावित क्षेत्रमा प्रति घण्टा 130 किलोमिटरको गतिमा निरन्तर हावा चलिरहेको बीबीसीले जनाएको छ। ठूलो वर्षासँगै पहिरो र बाढ़ीको जोखिम समेत रहेको अधिकारीहरूले बताएका छन्। आदिका कारण जापानमा विभिन्न क्षेत्रमा समेत रद्द भएका छन्। जापानी प्रधानमन्त्री सानाय ताकाइचीले उद्धार तथा राहतका लागि उच्च सतर्कता अपनाउन आग्रह काम गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। खेल समाचार एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा हिजो नेपाली मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। यससँगै नेपालले 12 स्थानमा रहेर यात्रा टुंगाएको छ। जापानमा चलिरहेको खेलमा मंगोलियाले नेपाललाई 25-23, 25-17, 25-13 हराएको हो। नेपालले प्रतियोगितामा कुल 5 खेल खेलेको थियो। समूह चरणमा जापान र इण्डोनेसियासँग पराजित भएको नेपालले त्यसपछि वरियतातर्फको खेलमा किर्गिस्तानलाई 3-0 हराएको थियो। तर त्यसपछिको खेलमा नेपाल हङकङसँग 3-0 पराजित भयो। हङकङले नेपाललाई 25-20 र 25-19 र 28-26 हराएको थियो। एसियाली खेलकुद महिला भलिबलतर्फ सहभागी 13 मध्ये नेपाली महिला भलिबल टोली 12 स्थानमा रहँदै यात्रा टुंगाएको हो। राष्ट्रसंघको महासभामा लिन प्रधानमन्त्री शाह निवास प्रस्थान। कार्यभार प्रधानमन्त्रीको जिम्मा अर्थमन्त्री विभागलाई नेपालको पूर्वाई न्याय र राष्ट्रिय हितका विषयमा उठाउन सांसदहरूको सुझाव। यसम चौधरीको आममाथि सर्वोच्चबाट सदर प्रतिस्पर्धाका रूप आधारमा गण्डकी विश्वविद्यालयको परीक्षा प्रतिस्पर्धाका आधारमा गण्डकी विश्वविद्यालयको परीक्षा नियन्त्रक मण्डलको सुविधा छ। दशैंको मुखमा व्यावसायिक महोत्सवमा गर्न शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघको आग्रह। शुक्ला गण्डकी क्षेत्रमा बजार अनुगमन जारी। फ्लाइ दुबईले आजदेखि दुबई पोखरा दुबई सीधा हवाई उडान गर्दै पोखराका होटल र रेस्टुरेन्टमा छुटको व्यवस्था। जापानमा शक्तिशाली समितिका 20,00,000 भन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तरण। एसियाली खेलकुदको महिला भलिबलमा नेपाल मंगोलियासँग पराजित।

0: अवस्था हामीलाई दिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ल गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। दिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको कार्यक्रम शुक्ल गण्डकी एफएम 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल neweshsukelagandaki@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
4: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
3: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
4: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
3: त्यसो भए आज त घरको भान्साको सत्ता दाउराको सेकुवामै रमाइलो गरौ न त।
4: हुन्छ नि, जाउ जाउ।
3: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगाउँडा,
4: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजार सोरुमको आडैमा।
5: फोन नम्बर 97155065555, 97156506।
3: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
6: ल, माथिको वर्तमानको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल। प्रोपाइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98460-67645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
9: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
11: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्दै भएन।
14: ए थिम्पू, बस्दै गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घ फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहालेँ, चिया त पिएर जाउँ, अहिले हतार छ, पछि आउँदै गर होलाई।
12: दीर्घायु फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मेज, सोफा लगायत, पर्दा,
15: कार्पेट डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
15: दीर्घायु फर्निचर सोरुम डेलिगाडाका नै
16: प्रोपाइटर लक्ष्मी राज वाग्ली फोन नम्बर 0265 मोबाइल नम्बर 98 60 61 268
15: 98 60 60 268
18: प्रश्न होमवर्क देखाउ त
19: टिचर
18: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
19: टिचर मेरो मामीले त साधे दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु।
18: ए हो र त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
20: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिम फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्लागण्डकी 4 दुलेगौड़ा फोन 0965414484 मोबाइल 98560 33384 98560 67988।
21: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बानियला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
22: तर महँगो होला नि
21: छैन। बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
23: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
24: बाराही एल्मुनियम अब यूपीबीसीको साथमा।
23: एल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
24: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0365414411 मोबाइल 98560 22938 र 98028 22938।
25: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि।

0: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलीगौडामा सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
1: हाम्रा विशेषताहरू:
0: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
1: व्यावहारिक र प्रयोगत्मक सिकाई,
0: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
1: सिपमूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
0: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गतेसम्म।
1: स्थान: सिम्स केयर गिभर्स, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
0: सम्पर्क: 98564443, 98041443688, 98041443688, 98560177773।
2: डोन्ट मिस दिस अपर्चुनिटी। सूचना: यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असोज 10 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
0: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्र

0: गरेको छैन। नेपाल खुद्रा व्यापार संघको मूल्य विवरण अनुसार पछिल्ला महिनामा अधिकांश खाद्य वस्तुको मूल्य उकालो लागेको छ। असारदेखि भदौ अन्तिमसम्म 25 किलोको जीरा मसिनो चामलको मूल्य यहाँसम्म बढेर 2500 देखि 2700 रुपियाँसम्म पुगेको थियो। सोना मनसुली चामलको 25 किलोको बोराको मूल्य पनि 1350 रुपियाँबाट बढेर 1750 रुपियाँसम्म पुगेको व्यवसायीले बताएका छन्। खानेतेलको मूल्य पनि बढेको छ। उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले पछिल्लो एक वर्षमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सचिव तीन पटक र उपभोक्ता अदालतमा सरकारी पक्षबाट अहिलेसम्म एउटा पनि मुद्दा दर्ता भएको छैन। चाड पर्वको मुखैमा उपभोग्य वस्तुको अनियन्त्रित मूल्य वृद्धि जरिवानामै सीमित बजार अनुगमन शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा ठूलो वर्षाको सम्भावित जोखिम र अपनाउनु पर्ने सावधानी बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
2: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98-660-86-925, 98-560-34-881 र 98-460-47-580।
1: र सरकारी स्वामित्वको एक मात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रसंघको 81 औं महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, भीभीआईपी विदाईको परम्परा तोड़ियो, राष्ट्रसंघमा सशक्त आवाज उठाउन सांसदहरूको सुझाव, प्रधानमन्त्री शाह मंगिर पहिलो हप्ता भारत भ्रमणमा जाने गरी

0: तयारी चाड पर्वको मुखैमा दैनिक उपभोग्य वस्तुको भाव अनियन्त्रित बजार नियमन सुस्तायो भएको अनुगमन पनि जरिवानामै सीमित लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर उत्तरी अण्डमान सागर आसपास बनेको न्यूनचापीय प्रणाली शक्तिशाली हुँदै गएकाले पर्सि शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म देशका धेरै जसो ठाउँमा ठूलो वर्षा गराउने सम्भावना थप उच्च बनेको मौसम विज्ञान विभागले जनाएको छ, जसका कारण विभिन्न क्षेत्रमा प्रतिकार्यमा उत्रिनु पर्ने अवस्था आउन सक्ने भन्दै विभागले रेड अलर्ट जारी गरेको छ। विभागका अनुसार विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा उच्च हावाहुरीसहित ठूलो वर्षा हुने सम्भावना छ। यसै गरी मधेस, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि ठूलो वर्षाको सम्भावना प्रबल रहेको जनाउँदै रेड अलर्ट जारी भएको छ। सम्भावित वर्षाका कारणले भूक्षेप, बाढ़ी, पहिरो तथा गेग्रान बहावको उच्च जोखिमसँगै शहरी तथा तराई क्षेत्रमा डुबानको खतरा रहने औल्याएको छ। देशका ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ़नेछ। दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायत नदी क्षेत्र आसपासका निर्माण कार्य, सड़क तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले यात्रा नगर्न र आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा विभागले अनुरोध गरेको छ। यसैबीच गृहमन्त्री सुदन गुरूङ र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ शुक्रबारदेखि आइतबारसम्मको पूर्वानुमान गरिएको उच्च वर्षाबारे मौसम विज्ञान विभाग पुगेर जानकारी लिनुभएको छ। मन्त्रीद्वयलाई विभागका महानिर्देशक डाक्टर अर्चना श्रेष्ठ लगायतले सम्भावित विपदको जोखिमबारे जानकारी गराउँदै उच्च सतर्कता आवश्यक रहेको सुनाउनुभयो।
0: बंगालको खाड़ीमा बनेको न्यूनचापीय क्षेत्रका कारण नेपालमा केही दिन अत्याधिक वर्षा हुने भएपछि विपदको जोखिम बढ़ेको छ। वर्षाले विपद ल्याउन सक्ने भएकोले पूर्व तयारी आवश्यक छ। थप जानकारी सहित साथी भोजेन्द्र बस्नेत।
2: ठाउँ अनुसार वर्षाको मात्रा र अवधि केही फरक हुन सक्छ, तर पछि शुक्रबारदेखि आइतबारसम्म भीषण वर्षा हुने पक्का छ। बंगालको खाड़ीबाट आइरहेको प्रणालीले बाटो फेर्न पनि सक्छ, त्यसबाट पानीको मात्रा र ठाउँ फरक होला, तर नेपालमा धेरै ठाउँमा भीषण वर्षा हुने भएकाले सचेत हुन आवश्यक छ। वर्षाले बाढ़ी, पहिरो, डुबान जस्ता प्रकोपहरू ल्याउँछ। यस्ता जोखिम भएको ठाउँमा सुरक्षाका उपायहरू अपनाउनुपर्छ। यो अवधिमा सबैभन्दा ख्याल गर्नुपर्ने कुरा यात्रा रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देल बताउनुहुन्छ।
3: 9 गतेदेखि 11 गतेसम्म चाहिँ हामी यात्रा नै नगरौं, जोखिममा पर्ने हामी काम गर्दै नगरौं होइन। रातिको यात्रा चाहिँ एकदमै बन्दै, सायद प्रशासनले पनि त्यो कुराहरू हुन्छ होला। दिउँसोको समयमा पनि हामीले त्यहाँको चाहिँ वर्षाको तथ्याङ्क अथवा वर्षाको क्षेत्र हेरेर मात्रै हामीले चाहिँ केही क्रियाकलापहरू गर्न सक्छौ।
2: यो बेला अत्यावश्यक बाहेक यात्रा नगर्नु नै ठिक हुन्छ। यस्तै यो पदयात्रामा जाने समय हो। विशेष गरी हिमाली क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरू ट्रेकिङमा जाने क्रम चलिरहेको छ। केही हिमालमा आरोहण पनि चलिरहेको छ। हिमाली क्षेत्रमा हिमपात हुने भएकाले त्यहाँ विशेष सावधानी चाहिन्छ।
3: हिमाली क्षेत्रमा चिसो पनि बढ़िरहेको अवस्था छ, त्यस कारणले गर्दाखेरि त्यहाँ चाहिँ वर्षा भन्दा पनि हिमपाती सम्मान पर्यटकहरूलाई पनि हामीले चाहिँ त्यही अनुसारको सुसूचित गरेर विशेष गरी 8 गतेदेखि 11 गतेसम्म नै ट्रेकिङ अथवा पदयात्राहरू नगर्ने, कहीँ चाहिँ उहाँहरू बीचमा हुनुहुन्छ भने सुरक्षित स्थानमा बस्ने होइन। सकभर अब विभिन्न ट्राभल एजेन्सीहरू ले पनि आफ्नो गेस्टहरूलाई पदयात्रामा नपठाउने र अन्य किसिमका कार्यहरू पनि नगर्दा नै हामी सुरक्षित रहन सक्छौ।
2: तराईको क्षेत्र, नदी किनारका बस्ती र शहरी क्षेत्रहरूमा डुबान तथा पहाड़ी क्षेत्रमा पहिरोको जोखिम उच्च छ। त्यसैले पालिकाहरूले त्यस्ता जोखिम पहिचान गरेर पूर्व तयारी गर्नुपर्छ।
3: पानी पर्यो भने यो क्षेत्रमा पहिरो जान्छ है भनी जस्तो चाहिँ जुन छ नि हाम्रो विभिन्न भूखण्ड, त्यसको चाहिँ अवलोकन र निगरानी चाहिँ धेरै राम्रो तरिकाले चाहिँ स्थानीय तहले नै गरिरहेको छ। त्यो पहिचानयुक्त क्षेत्रबाट हिडुलदेखि लगायत अन्य किसिमका कार्यहरू भारी वर्षाको अवधिमा गर्नु भएन। अर्को स्थानीय तहले चाहिँ आफ्नो क्षेत्राधिकारभित्र रहेका खोला, नदी, नालाहरूको अनुगमन पनि उहाँहरूले गरिरहनु भएको छ। यो चाहिँ खोलामा चाहिँ यो अर्को चाहिँ खोला मिसिएर यसरी चाहिँ माथिबाट बाढी आउन सक्छ भन्ने किसिमको चाहिँ आकलन उहाँहरूलाई त्यो पनि हुन्छ। किन भन्दा कतिपय कुराहरू हाम्रो चाहिँ परम्परागत शैलीले पनि हामी निर्धारण गर्न सक्छौँ। अहिले चाहिँ मुख्य रूपमा पूर्व जानकारी दिएर हामीले चाहिँ हाम्रो जनधनको क्षति घटाउने भएको हुनाले यसमा चाहिँ स्थानीय तहको प्रमुख भूमिका हुन सक्छ।
2: केही ठाउँमा भीषण वर्षा हुन्छ, सबैजसो ठाउँमा वर्षा वा हिमपात हुन्छ। अहिले जमिन भिजिसकेको अवस्था भएकाले अलि ठूलो पानीले पनि क्षति गर्ने जोखिम रहेकाले पूर्व तयारी आवश्यक रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिग्देल बताउनुहुन्छ।
3: अहिलेको अवस्थामा त करिब करिब 100 मिलिमिटरबाट 150 मिलिमिटरसम्म वर्षा भयो भने हाम्रोमा जोखिमै हुन्छ। एक दिनमा त्यति पानी पर्यो भने हामी मनसुनको उत्तरार्धमा भएको हुनाले जमिनहरू पनि भिजिएर कमजोर भइसकेको अवस्था भएको हुनाले हामीले चाहिँ अब मेचीदेखि महाकालीसम्म नै भनौँ न ठुलो वर्षा हुन्छ भन्ने हिसाबले सबैले त्यो रूपमा सोच्नु पर्यो। त्यही अनुसारको तयारी गरौँ। ठुलोको तयारी गर्यौं भने हामीले सानोलाई ठेक्न सक्छौं।
0: भीषण वर्षाको जोखिम र सावधानीका उपायहरूबारे त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। यसैबीच 2 हप्तासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि मनासलुका आरोहीहरू फर्किन थालेका छन्। निरन्तर वर्षात र हिमपातका कारण हिमाल चढ़न प्रतिकूल भएपछि आरोहीहरू हिमालै नचढ़ी फर्किन थालेका मनासलु हिमाल अवस्थित चुमनुम्री गाउँपालिका 1 का वडा अध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिनुभयो। अहिले मनासलु आधार शिविरमा अविरल वर्षात र हिमपात भइरहेको छ भने विभिन्न शिविरहरूमा हिमपात पनि भइरहेको छ। 5 फिट भन्दा बाक्लो हिउँ थपिएको आरोहण दलका सहयोगीहरूले बताएका छन्। 8,163 मिटर मनासलु आरोहण गर्न यो सिजनमा सबैभन्दा धेरै झण्डै 500 आरोहीले मनासलु आरोहण अनुमति लिएका थिए। कायाकैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बाढी र डुबानबाट बच्न के गर्ने?
5: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
4: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
5: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
4: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
5: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। प्रतिमा तामाङ लामा हट्टी स्वभावको हुनुहुन्थ्यो। उहाँलाई धेरैले आफूलाई भन्दा बढ़ी अरूको चिन्ता नगर्न सम्झाउँथे, तर सम्झाउनेको केही लाग्दैनथ्यो। उहाँको अनेक परिचय र पहिचान थियो। नर्स, पूर्व भलिबल खेलाड़ी र गोसाईकुण्ड गाउँपालिकाकी उपाध्यक्ष। प्रतिमा भदौ 5 माइग्रेनको उपचारका लागि भनेर काठमाण्डौमै हुनुहुन्थ्यो, तर प्रतिमाले गाउँपालिकामा जरूरी काम परेकाले आफू रसुवा फर्किने पर्ने जिद्दी गर्नुभयो। भदौ 10 बिहान प्रतिमा स्याफ्रो बेसीको आफ्नै कार्यालयमा हुनुहुन्थ्यो। काठमाण्डौमा रहेका पतिले भोटेकोशीमा ठूलो बाढ़ी आएको चेतावनी रसुवाको माथिल्लो भेगमा बस्ने आफ्नी काकीबाट पाउनुभयो। केडीले प्रतिमालाई तत्कालै फोन गर्नुभयो। त्यति बेला बिहानको 9:15 भइसकेको थियो। प्रतिमाले फोन त उठाउनुभयो, तर केडीले प्रश्न सुन्नु भएन। संयोगको ज्यान लिएको र हजारौंलाई बेपत्ता बनाएको र रसुवा त्रिशुलीका पूरै बस्तीहरू बगाएको यो विपदमा प्रतिमाको मृत्युले उहाँको जिल्लालाई अपूरणीय क्षति पुर्याएको छ। नर्स, पूर्व भलिबल खेलाड़ी र गोसाईकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङ लामा स्वास्थ्य, शिक्षा र सामाजिक सेवामा सक्रिय हुँदै स्वास्थ्य मन्त्रीसम्म बन्ने सपना बुन्नु भएको थियो। भोटेकोशी बाढ़ीले उहाँको ती सपना अधूरै छाड्यो, जो रसुवाको हेरचाह गर्दा गर्दै त्यहीको बाढ़ीमा बिलायन शीर्षकको खबर कान्तिपुरमा छ।
3: अब विदेशको खबर। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले तीव्र गतिमा विकसित भइरहेको फ्रन्टियर एआई मोडेललाई अन्तर्राष्ट्रिय मापदण्ड र निगरानी अन्तर्गत राख्न फिनल्याण्ड र नर्वेले अघि सारेको पहलको स्वागत गर्नुभएको छ। उहाँले एआईको सुरक्षित विकास र प्रयोगका लागि अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। फिनल्याण्डका राष्ट्रपति अलेक्जेण्डर स्टब र नर्वेका प्रधानमन्त्री जोनास गारे स्टुरेको नेतृत्वमा शुरू गरिएको पहलले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रलाई विद्यमान अन्तर्राष्ट्रिय संयन्त्रलाई सुदृढ़ गर्दै एआईका लागि मापदण्ड निर्धारण, प्रमाणीकरण तथा क्षमताको सीमा नागेमा राष्ट्रहरूलाई एकै ठाउँमा ल्याउन सक्ने अन्तर्राष्ट्रिय संस्था निर्माणको सम्भावना खोज्न आग्रह गरेको छ। महासचिव गुटरेसले सामाजिक सञ्जाल एक्स मार्फत यो पहलको स्वागत गर्दै एआई सम्बन्धी संयुक्त राष्ट्रसंघको स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलले पहिलो विषयगत प्रतिवेदन सार्वजनिक गरेकोमा स्वागत गर्नुभएको छ। महासचिव गुटरेसले महासभामा आफ्नो अन्तिम सम्बोधन गरेसँगै उहाँको महासचिवका रूपमा कार्यकाल पनि समाप्त हुँदैछ।
4: अब खेल खबर। जापानको इची नागोयामा भइरहेको 20 एशियन गेम्समा भारतले पहिलो स्वर्ण जितेको छ। भारतले महिला क्रिकेटबाट पहिलो स्वर्ण जित्न सफल भएको हो। हिजो भएको फाइनलमा भारतले श्रीलंकालाई 147 रनको जितसहित स्वर्ण जितेको हो। पहिलो ब्याटिङ गरेको भारतले स्मृति मन्धनाको 79 रन, साफाली वर्माको 48 रन र रिचा घोषको 49 रनको मद्दतमा 3 विकेटको क्षतिमा 216 रन बनाएको थियो। 217 रनको लक्ष्य पछ्याएको श्रीलंका 69 रनमै अल आउट भयो। श्रीलंका भने रजतमा सीमित बन्यो। जारी एसियन गेम्समा श्रीलंकाको यो पहिलो पदक हो। भारतले 1 स्वर्ण, 4 रजत र 2 काँस्य गरी 7 पदक जितिसकेको छ।
3: अब केही खबर संक्षेपमा। मलेसिया रोजगारीमा मिलेमत्तोमा बिचौलिया खड़ा गरी सिन्डिकेट लगाउन खोजेपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो व्यक्त गर्नुभएको छ। वहाँले हिजो बिहान मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन सम्पर्क गरी सिन्डिकेटप्रति चासो व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार वार्ताको क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड़ दिनुभएको थियो। प्रधानमन्त्री शाहले राखेको धारणालाई मलेसियाली प्रधानमन्त्री इब्राहिमले पनि सकारात्मक रूपमा लिएको बताउनु भएको छ।
4: आउने सीजनका लागि आवश्यक पर्ने रासायनिक मल खरिदका लागि सरकारले थप 10 अर्ब रूपियाँ बजेट सुनिश्चित गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 रासायनिक मल खरिदका लागि विनियोजित बजेटमा थप 10 अर्ब सुनिश्चित गरेको हो।
3: सरकारले बजेट मार्फत लागू गरेका करका दर र व्यवस्था कार्यान्वयनमा आएको 2 महिनामै परिवर्तन गरेको छ। आर्थिक वर्ष 83-84 बजेट प्रस्तुत गर्दा अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले शेयर कारोबारबाट हुने पूँजीगत लाभकरलाई अन्तिम कर बनाउने घोषणा गर्नुभएको थियो, तर सरकारले करको दर पहिला भन्दा पनि कम हुने गरी घटाउने निर्णय गरेको छ। करका दरमा सरकारको अस्थिर नीति, आर्थिक वर्ष शुरू भएको 2 महिनामै हेरफेर शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
4: एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल बीच देखिएको विवाद तत्कालका लागि अन्त्य भएको छ। फागुन 21 को निर्वाचन चुनावमा पराजित भएपछि पार्टी पुनर्गठनको बहस चलाएका महासचिव पोखरेलसँग अध्यक्षको खटपट हुँदै आएको थियो। सोमबार राति दुई नेता बीचको भेटवार्तापछि सम्बन्धमा सहजता आएको हो।
3: अब पालो उखानको
4: लोकको डर न परलोकको डर।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: राष्ट्रसंघको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान। भीभीआईपी विदायको परम्परा तोड़ियो। राष्ट्रसंघमा सशक्त आवाज उठाउन सांसदहरूको सुझाव।
3: चाडपर्वको मुखैमा दैनिक उपभोग्य वस्तुको भाव अनियन्त्रित, बजार नियमन सुस्तायो, भएको अनुगमन पनि जरिवानामै सीमित।
4: पर्सीदेखि 11 गतेसम्म देशका धेरै ठाउँमा ठूलो वर्षा हुने। भीषण वर्षाका कारण विपदको जोखिम उच्च। भिजेको जमिन भएकाले विशेष पूर्व तयारी गर्न विज्ञको सुझाव।
3: फिनल्याण्ड र नर्वेले अघि सारेको एआई नियन्त्रण आह्वानको गुटरेसद्वारा स्वागत। महासभामा सम्बोधन गरेसँगै वहाँको महासचिवका रूपमा कार्यकाल समाप्त हुँदै।
4: र 20 एसियाडमा भारतलाई पहिलो स्वर्ण। महिला क्रिकेटमा श्रीलंका 147 रनले पराजित।
3: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन मौकामा चौका हान्ने बजार भावसँग सम्बन्धित छ। यहाँ एउटा तरकारी बजार छ, एक गृहिणी तरकारीको भाव मूल्य सूची हेर्दैछन् अनि उनीसँगै रहेका श्रीमानलाई भन्दैछिन्, विपदमा सबैले मौका छोपिहाल्छन् क्यारे, एकचोटि बैंक कहाँ फोन गर्नु त, उनीहरूले नि तरकारीको लोनको व्यवस्था गरिसके कि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल।
3: होइन, कति पुन मोबाइल भन्दै कराएको?
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
3: कहाँ छ पुन मोबाइल?
2: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
1: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
1: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
4: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
5: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
4: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
6: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98 4 60 26 6 17 र 98 1 61 38 981।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगुडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहु।
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0665709 मोबाइल नम्बर 98 4 60 61 268
7: 98 5 60 60 268।
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
12: तर महँगो होला नि?
11: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
13: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही एल्मुनियम, अब युपिभीसीको साथमा।
13: एल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
14: सम्पर्क बाराही युपिभीसी एल्मुनियम एन्ड टेक्सटाइल उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0065414111 मोबाइल 9855229038 र 9808222938।
12: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
15: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
12: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनसानी पसलमा बनाएको नि।
16: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
12: पुराना गरगहना सँग नयाँ साथ फेर,
16: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
12: चन्द्रिकालीका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9855260099।
17: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
18: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
17: सपिङका लागि भनेर धुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
18: ल तिमी ढुक्क हौ न, धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
17: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811196902।
19: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी। मोबाइल नंबर 9855309982 र 9705620209।
20: TVS साथ छ हाम्रो।
21: कता हिँडेको आइफोन हातमा लिएर?
22: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
21: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
22: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
21: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843328811।
23: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
24: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
23: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ, ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
25: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
26: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
21: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
26: प्रोपराइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
25: विगत लामो समयदेखि तपाईहरुको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
0: शुक्ला गण्डकी एफएम 97.6।
1: पछि अर्को वज्रवात पर्ने जिन्दगीमा कसरी चाहिँ तपाईँलाई चाहिँ चिन्ने आजको दिनमा?
2: उसको अन्त्य भएको छ, तर जीवनमा संघर्ष कहिले पनि समाप्त हुन्न। छेमजी, म बाख्रा चराएर हलो जोतेर होइन त्यसै बीचमा संघर्ष गर्दै काठमाडौँमा आएर पालेको जागिर खाएर सामान बोकेर मेरा साउजीहरू भिरकुटी मण्डपमा अहिले पनि हुनुहुन्छ। मैले मार्सल आर्ट खेलाउने युनाइटेड एकाडेमी, बिगिनर्स बोर्डिङ स्कूल बाग बजारमा अहिले पनि अध्यावधिक छ, रंगशाला नेपाल आर्मीका मेरा त्यहाँनिर मैले मार्सल आर्ट खेलाएका मेरा विद्यार्थीहरू अहिले पनि हुँदै हुनुहुन्छ होइन। अब संघर्ष त संघर्ष नै भयो, अब राजनीति भनेको झन् एकदम फोहोरी खेल रहेछ। राजनीतिक फोहोरी खेलको तपाईँ 2045 सालदेखि मैले अनुभव गर्दै आएको छु राजनीति कतिको फोहोरी खेल हो भनेर होइन। त्यस कारणले गर्दाखेरि त्यो फोहोरी खेलको अन्त्य चाहिँ जो अन्त्य अन्त्यको बेलामा म फेरि परे होइन, तपाईँलाई थाहा छ अन्तिममा पोखरीको पानी सबै सुक्यो भने हिलो मात्रै बस्छ नि, त्यो हिलोको दलदलमा अनि हिलो मात्रै बस्छ, त्यो हिलोमा म परे र एउटा चाहिँ घटनास्थलमै नभएको मान्छे, वारदात स्थलमै नभएको मान्छेलाई मुद्दा लगाउनु फौजदारी कार्यविधि संहिताको विरुद्धमा थियो।
1: अब यो आम माफी दिने राष्ट्रपतिको निर्णय विरुद्धको रेड खारेज भइसके पछाडि चाहिँ राफसा भयो, यो मुद्दाबाट किनारा लाग्यो, अब तपाईँ ढुक्क हुनु, अब चाहिँ त्यहाँबाट मुक्त हुनुभयो,
2: अब त्यही हो, त्यही नै हो।
1: अब यसपछि चाहिँ अरू छैन, अब झन्झट हट्यो होइन, एउटा टर्यो अब चाहिँ,
2: अब तपाईँले भनिरहेकै भाषामा भयो।
1: फेरि आज अहिले चाहिँ अब अबको प्लानिङ चाहिँ जस्तो रेशमलाल चौधरी तपाईँले अघि भनि नै सक्नुभयो, कुनै बेला चाहिँ धेरैले चिन्नु भएको छैन होला, पूर्व राजाले प्रधानमन्त्री बन्न इच्छुकहरूलाई भ्याकेन्सी एनाउन्स गर्दाखेरि तपाईँले पनि दिनुभएको थियो नि त्यतिखेर होइन, त्यो बेला पनि निकै चर्चित हुनुभएको थियो नि।
2: हो हो हो, मैले पनि दिएको थिएँ। म के अरे एउटा कैलाली जिल्ला जगतपुर भन्ने गाउँमा जन्मेको हुँ, मेरो घर कर्णाली नदीको किनारमा पर्छ, मेरो घरभन्दा 500 मिटरमा कर्णाली नदी छ होइन, र बच्चैदेखि मलाई देशलाई माया गर्नुपर्छ भन्ने हेतुको बच्चैदेखि ममा त्यो भयो, र म त्यो पौष 14 गते, पौष 27 गते, फागुन 7 गते हुने प्रजातन्त्र दिवस, भाद्र 4 गते हुने बाल दिवसहरूमा राष्ट्रिय गीतहरू लेखेर मञ्चमा गीत गाउँथे। म 7 वर्षको उमेरबाटै गीत गाउन थालेको हो, अरू कसैले लेख्थेन, म आफै रचना गर्थेँ, आफै सङ्गीत गर्थे, आफै मञ्चमा सुनाउँथे होइन। फेरि अर्को भाद्र 4 गयो भने पौष 1 गते पछिनु पर्थ्यो, त्यसको लागि तयारी गर्थेँ, फेरि 14 गते, पौष 14 गते आउँथ्यो त्यसको लागि तयारी गर्थेँ, पौष 27 गते आउँथ्यो त्यसको लागि तयारी गर्थेँ, फागुन 7 गते आउँथ्यो, त्यसले ममा एउटा राष्ट्रवादी सोच एकदम खँगिएर आयो। र फेरि मैले मेरो जीवनमा 300 वटा भन्दा बढी राष्ट्रिय गीत मैले रचना गरेँ, सङ्गीत गरेँ, संकटकाल लाग्दा होस्, इराकमा मान्छे मर्दा होस्, दरबार हत्याकाण्ड हुँदा होस्, र अहिले देशलाई दुख्दा होस्, मलाई अहिले मैले मागिरहँदाखेरि हामीलाई विभिन्न प्रकारको आरोप लाउँछन्, त्यो एकदम क्षणिक हो। जातीयवादको कुरा गर्छन्,
1: तपाईँले त न्याय पाउनुभयो, तपाईँसँग यही आन्दोलनमा होमिएका अन्य कतिपयहरू अझै पनि जेल सजाय भोगिरहेका छन्, कतिपय चाहिँ कैदमा छन् होइन, अब तपाईँले न्याय पाउने र अरूले चाहिँ अरूमाथि त अन्याय नै भइरहेको छ कि वा चाहिँ घटना
2: लगातमा थियो, तपाईँले सही प्रश्न सोध्नुभयो, सबैको मुद्दा लगातमा थियो, सबै सबैको मुद्दा हिजोको दिनबाट राफसाफ भएको छ।
1: ए भनेपछि अब सबैले चाहिँ त्यो टिकापुर घटनामा जतिलाई चाहिँ दोषी करार गरिएको थियो उहाँहरू सबैको मुद्दा चाहिँ राफसाफ भयो, सबैले न्याय होइन,
2: सबैको मुद्दा राफसाफ।
1: अब त्यही घटनामा चाहिँ इन्भल्भमेन्ट भएकाहरू चाहिँ अब जेल सजाए वा कैदमा चाहिँ छैनन् होइन, अब चाहिँ
2: नै अब उहाँहरूले आफ्नो राजनैतिक जीवन, सामाजिक जीवन, व्यावसायिक जीवन सबै प्रकारहरूको जीवन बाँच्न सक्नुहुन्छ।
1: नागरिक उन्मुक्ति पार्टी नेपाल खोल्नु के नागरिक उन्मुक्ति पार्टीको संरक्षक बन्नुभयो, संस्थापक अध्यक्ष बन्नुभयो, छोटो समयमा चाहिँ राजनीतिमा राम्रै भनौँ न त्यो किसिमको चाहिँ भविष्य राम्रै थियो, सुनिश्चित नै थियो। फेरि अब नागरिक उन्मुक्ति पार्टी नेपालको संरक्षकको भूमिकामा आज हुनुहुन्छ। पोलिटिक्समा आउँदाखेरि चाहिँ यी आरोह अवरोहहरू उतार चढ़ावहरू चाहिँ जसरी तपाईँले झेलिराख्नु भएको छ, यसबाट चाहिँ के पाठ सिक्यो आयो आजको दिनसम्म आइपुग्दाखेरि?
2: खेमजी, मेरो बचपनदेखि बालकीय स्वभावदेखि म अत्यन्त इमान्दार मान्छे हो। म सकेसम्म कसैको ऋण दिन तिर्नु छ भने पनि एकदम बरु ढिलो होला, भोलि होला, पर्सि होला, तर सबैको ऋण तिर्छु। र मेरो एउटा बानी के छ भने कसैले कसैको अनावश्यक फाइदा उठायो भने म त्यो देख्न सक्दैन। नागरिक उन्मुक्ति पार्टी मैले जेलबाट खोलेँ र उहाँहरूलाई मन्त्री बनाउनका लागि मेरो जुन किसिमको टकराव मैले प्रचण्डजी, शेरबहादुरजी, ओलीजीबाट जुन किसिमको टकराव मैले लिएँ त्यस बापतमा मैले उहाँहरूलाई मन्त्री बनाएँ। नभए र त्यो मन्त्री बनाइसकेपछि उहाँहरूको पर्फर्मेन्स के रह्यो त भनेर भन्दाखेरि त्यसपछि संरक्षकलाई वास्ता नगर्ने, नभेट्ने, गाली गलोज गर्ने, सामाजिक सञ्जालमा गाली गर्ने, म जेलबाट निस्कन्दा त एकदमै चाहिँ निजो तपाईँको म कहाँ आइपुगेँ भन्ने जस्तो लाग्थ्यो। तर खेमजी, जस्ट तपाईँलाई म दुई मिनट एउटा कथा सुनाउँछु। म 2054 सालमा के अरे मुम्बईमा गएको थिएँ, होइन, त्यहाँबाट कार्यक्रम गर्दा म चाहिँ गुजरातमा आएको थिएँ। गुजरातका केही साथीहरूले मलाई त्यो भरूच भन्ने ठाउँमा त्यहाँ समुद्रको किनारमा लानुभयो कि त्यो एक दिन कस्तो भए रहेछ भने त्यहाँ एक रात समुद्र 4-5 किलोमिटर फरसम्म सुकेको रहेछ कि, अनि सबै जहाजहरू हिलोमा, होइन, अनि त्यो हजारौं चाहिँ स्थानीय पर्यटकहरू पनि हेर्न गएका, अनि त्यो मध्ये म पनि एउटा पर्यटक, त्यो पर्यटक त्यो मैले दृश्य अवलोकन एउटा महत्वपूर्ण ठान्छु। त्यो एउटा त्यो क्याटफिसहरू एकदमै चाहिँ चलमाइराखेको थिए, हिलोमा चलमलाइराखेका थिए। एउटा चिल माथिबाट आएर झम्म त्यसमा गाडियो, अनि गाडिएपछि त्यो उम्किनै सकेन, निकै बेर पखेटा फटफटायो हिलो लागेको पखेटा लिएर त्यो फेरि छेउमा आयो र 2-3 मिनट पछि त्यो उडेर गएर समुद्रमा फेरि डुबुल्की लगाएर फ्रेस भएर किनारमा आएर आफ्नो पखेटा फैलाएर बस्यो कि। मलाई हिजोको दिन त्यही अनुभूति भएको छ। मलाई म आएँ एउटा एकदम ठुलो हिलोमा गाडिएँ, आफ्नो के अरे आहाराको लागि चाहिँ निजो गएको जस्तो एउटा मान्छे हिलोमा गाडिएँ, फेरि त्यही हिलोलाई पखाल्नका निमित्त मैले निकै सङ्घर्ष गर्नु पर्यो। तर सत्यको विजय जहिले पनि हुन्छ। म यो मेरो एउटा हाबिट के छ भने कसैले पनि, चाहे त्यो मेरो श्रीमती होस्, चाहे मेरो बुवा होस्, चाहे मेरो परिवारको कुनै सदस्य होस्, मैले गल्ती गरेको म देख्न सक्दैन। त्यस कारणले त्यो बाहिर जनताको यति धेरै सपना थियो, यति धेरै आकांक्षा थियो। अहिले हर्कजीले श्रमदानको कुरा गर्नुहुन्छ, गरिराख्नु भएको हुन्छ, उहाँको श्रमदानले माथि कहाँ पुर्याएको छ। खेमजी, लम्कीदेखि टिकापुरको बाटो श्रमदान गरेर बनाएको मान्छे, म बनाउने मान्छे। त्यस बेला टिकापुरमा महिनौ गाडी चल्दैन थियो, टिकापुरका मान्छेहरूलाई गएर सोध्नुहोस्, होइन। म त्यो टिकापुरदेखि खगरोलाको बाटो भन्दाखेरि एउटा जीवित रेशमलाल चौधरी हो जसले आफ्नो अध्यक्षतामा निर्णय गरेर जमिनको माटो दियो। अब अहिले मान्छेहरू त्यहाँ सडक बनेको छ र बापतमा अख्तियारमा मुद्दा खेपे। अख्तियारमा जाँदाखेरि म इमान्दारीपूर्वक गएर यसरी ट्राभल चेक गर्ने मान्छे मै हो, ल मैले बाटो बनाएकै हो, मैले माटो दिएकै हो, कहाँ हाल्नुहुन्छ हाल्नुहोस्। उहाँ त्यसपछि यो जस्तो इमान्दार मान्छे छैन भनेर मलाई छुटकारा।
1: टिकापुरले राम्रो जनप्रतिनिधि पाएन नि त, टिकापुरले चाहिँ केन्द्रमा हैन, केन्द्रमा चाहिँ राम्रो खालको जनप्रतिनिधि पाएन नि त अहिलेसम्म,
2: तर कहिले पाएन। यस बारेमा मेरो टिकापुर मलाई एकदम माया लाग्छ, म त जान्न, म टिकापुरको लागि हरदम टिकापुर जिल्ला बनाउने मेरो अन्तिम प्रयत्न हो। अहिले पनि म तपाईँलाई भन्दैछु, म टिकापुर जिल्ला बनाएरै छोड्छु। तर टिकापुरको भाग्य नै त्यस्तो रहेछ, हेर्नुहोस्, अब 48 सालमा भएको जनप्रतिनिधि पनि त्यस्तै भए। टिकापुरले आफ्ना मान्छे कहिल्यै छुटेन, 51मा त्यस्तै भए, 54मा 56मा त्यस्तै भए। एउटा रेशम चौधरी पाएको थियो, एउटा रेशम चौधरी जोसँग टिकापुर बनाउने धनभगी मात्रै छ, जसले टिकापुरको सपना साँच्चीकै ताराडेज देखेको छ कि। म टिकापुर कस्तो बनाउँछु होला जस्तो लाग्छ भने त्यो सबै कुराहरू ओपनिङ गर्दा त त्यो राम्रो पनि हुन्न। मेरो इच्छा चाहिँ टिकापुर बनाएरै छोड्छु म। सुदूरपश्चिमलाई यस्तो पिछडाइएको छ, अब हिजोबाट बाटो खोलेको,
1: गाडिएको हिलोबाट माथि आउनुभयो नि त तपाईँ, भने पिछडाबाट माथि आउनु भएको छ नि त।
2: अब म टिकापुरबाट चुनाव लडेर टिकापुरको प्रतिनिधि भएर र टिकापुरलाई जिल्ला बनाउने मेरो डेस्टिनेसन हो। र टिकापुर कस्तो थियो, एकाप्रको सपना के हो, म आफू नहुँदाखेरि पनि मेरो प्रतिनिधि रामलाल चौधरीजी हुनुहुन्थ्यो, उहाँ हुँदाखेरि पनि म होटल तापका म्यानेजरहरूलाई ल्याएर टिकापुर देखाएको थिएँ। म त्यो बेलामा यसरी टिकापुर बनाउन सकिन्छ, टिकापुरको परिकल्पना मसँग छुट्टै छ, मसँग मास्टर मार्च छ, जोसँग स्थानको डिपिआर हुन्न त्यसले केही पनि बनाउन्न कि, अहिलेको जनप्रतिनिधिहरूसँग केही पनि छैन।
1: धेरै भनौँ न त्यो लोभ हुँदाखेरि होइन, धेरै चाहिँ त्यो आशा हुँदाखेरि, महत्वकांक्षा हुँदाखेरि चोक्टा खान गयो कि के झोलमा डुबेर मरि भन्थे, अब टिकापुरले त प्रतिनिधि त्यस्तो पायो नि त, फेरि स्थानीय तहमा स्थानीय पालिकामा पनि
2: पायो। टिकापुरमा मैले भने नि टिकापुरको भाग्य अलिकति खड्किएको छ, उही रेशम चौधरीको भाग्य जस्तै छ टिकापुर। टिकापुरलाई टिकापुरमा सधैँ जुधिरहन्छन्, टिकापुर सधैँ त्यसको मारमा परिरहन्छ, बिना कारण मूर्खहरूको जुधाईमा लाठीको चोट टिकापुरले सहिरहन्छ र तर सधैँ त्यस्तो हुन्छ जस्तो मलाई लाग्दैन। अब टिकापुरले न्याय पाउँछ, टिकापुरले न्यायको अनुभूत गर्छ, टिकापुर एक ठाउँमा उभिन्छ, अब टिकापुरको सुमार्गको टिकापुरको सुयात्राको कदम शुभारम्भ भएको छ। खेमजी
1: अब जाँदा जाँदै रेशमजी, हुन त अब पारिवारिक कुरा धेरै नकोट्याउँ भनिन्छ, त्यसमा धेरै बहस गर्नु त छैन, लाखौं श्रोता दर्शकले सुन्छन् यो कार्यक्रम नेपाली बहस, देशभरि जान्छ, अब कुरा आइसके पछाडि चाहिँ किनभने तपाईँ सार्वजनिक व्यक्ति भएका नाताले गर्दाखेरि एउटा पन्च्याउनुहुन्छ फेरि अर्को आइलाग्छ होइन, अहिले जुन पारिवारिक जुन खटपट तपाईँहरूको छ त्यो विषय पनि अलिकति आएको छ, अब यो अंश भण्डाका मुद्दाहरूदेखि लिएर के कुरामा रञ्जिताजी पनि फेरि अगाडि आउनुभयो भन्ने कुरा आएको छ, यो के हो तपाईँकै मुखबाट सुनौं त जाँदा जाँदै अन्तिममा।
2: होइन मेरो म पारिवारिक कुरा तपाईँको सार्वजनिक रेडियोमा बोल्न पनि बोल्दैन होइन, र बोल्ने भए म धेरै पहिले बोल्थे, धेरै बोल्न सक्थे, म त्यो चोट सहँदा एउटा लोग्ने भनेको एउटा जिम्मेवार घरको जेठो छोरा लोग्ने श्रीमान भनेको एउटा यस्तो पद हो, यस्तो एउटा चाहिँ जो पद हो जसले केही पनि बोल्न सक्दैन, आवाज मुखरित गर्न सक्दैन, त्यसको शिकार म भएको हो, मलाई केही पनि छैन। हामी जीवनमा फरक धारमा नै छौँ, जेलबाट निस्केपछि म फरक धारमै छु, त्यसकारणले आफ्नो जीवनको शुभकामना, मैले पनि उहाँको कुरा गर्नुहुन्न, उहाँले पनि मेरो कुरा गर्नुहुन्न, हाम्रो बीचको द्वन्द्व छ भने यसलाई पारिवारिक रूपमा निम्त्याउनु पर्छ, सामाजिक सञ्जालको प्रयोग गर्नुहुन्न र जनतालाई पनि हाम्रा मान्छेलाई चाहिँ तमासा बनाउँछन्, त्यो तमासा नबनाउन् होइन, सकेसम्म पारिवारिक रूपमा निम्ति हुनुपर्छ भन्ने मेरो चाहिँ धारणा हो, यति मात्रै हो।
1: भनेपछि यो सामाजिक सञ्जालमा वा समाचार माध्यम सञ्चार माध्यममा आएका विषयहरूप्रति के छ तपाईँको भन्नु?
2: नै अब यस सामाजिक सञ्जालको कुरा गरौँ म तपाईँलाई, सामाजिक सञ्जालको म तपाईँलाई एउटा उदाहरण बताउँछु। म इन्डियामा वान्टेड हुँदाखेरि भरे मरूला कि बेलुका इन्काउन्टर होला कि भोलि बिहान मार्छन् कि जस्तो हुन्थ्यो कि, त्यस्तो बेलामा एकजना केटा मेरो पक्षमा खुब खुलेर लेख्थ्यो, रेशम चौधरी जिन्दाबाद, रेशम चौधरी यो हो मसिया हो, है लेख्थ्यो कि, त्यही पनि पहाडी थरको केटा हेर्नुहोस् होइन एकदम लेख्ने, अनि मेरो फ्यान यस्तो फ्यानलाई त म भेट्न जान्छु, एक त फोकटिया थिएँ म, त्यसलाई भेट्न गएको म उहाँलाई, त्यो मेरो फ्यानलाई, भरे जाँदा उहाँ एउटा चिया पसलमा काम गर्नुहुँदो रहेछ र फेरि त्यो रेलवे स्टेसनको चियाको के अरे रेलवे स्टेसनको पटरीभन्दा बाहिर मार रक्सी खाएर पल्टिराख्नु भएको थियो कि, होइन उहाँलाई चाहिँ जो इन्डियामा भ्याउरे भन्दा रहेछन्। सामाजिक सञ्जाल भनेको कस्तो मान्छेले चलाउँछ भन्नुहुन्छ भने एकदम फुर्सदिला भाका अझ होइन के अरे फुर्स काम नभएको, अनि अर्कालाई लाइक गर्ने कमेन्ट गर्ने जथाभावी गाली गरिदिने, यो सामाजिक सञ्जालको नियमन हुनुपर्छ। हेर्नुहोस् त्यो नियमन हाम्रो देशमा भएन, यो अत्यन्तै दुःख लाग्दो कुरा हो, अनि त्यस्तो गर्ने अनि यस्तो मान्छेलाई सामाजिक सञ्जाल चलाउँछन् जसको सामाजिक हैसियत केही पनि हुन्न, जसले सबभन्दा बढी सामाजिक सञ्जाल चलाउँछ नि त्यसको सामाजिक सोसियल स्टाटस हेर्नु होला, मैले नेपालमा पनि हेरेँ, हाम्रो गाउँमा पनि हेरेँ, बस्तीमा पनि हेरेँ, अलिकति फटाफटा जस्तो मान्छे, अलिकति के अरे अरूलाई दुःख दिने मान्छे होइन, त्यो रिचार्ज कार्डको बार्गेनिङको लागि आफ्नो चाहिँ जो निजी स्वार्थको फाइदाको लागि सामाजिक सञ्जालमा लाइक कमेन्ट गर्ने, उचाल्ने, उत्पछार्ने, चेतार्ने, जे पनि लेखिदिने, जे पनि भनिदिने, यो चाहिँ दुःख लाग्दो कुरा हो।
1: हस्, यहाँको आगामी यात्रा अझै सहज बन्दै जाओस्, यहाँलाई समय दिनुभयो, धेरै धेरै धन्यवाद, शुभकामना, नमस्कार,
2: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरी, आदरणीय श्रोता, नेपाली बहसमा हामी आज पालिका बहसमा कुराकानी गर्न चाहन्छौ। पालिका बहसमा पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ हामीसँग प्रत्यक्ष जोडिनु भएको छ। प्रेमजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु पालिका बहसमा, नमस्कार। प्रेम श्रेष्ठसँग हामी कुराकानी गर्दैछौ पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्षसँग, त्यहाँको स्थिति आज के छ, पाल्पाको तिनाउले मुहार फेर्यो त स्थानीय तहले। पाल्पाको तिनाउ आज के समृद्ध बनेको छ। पाल्पाको तिनाउका नागरिकहरू स्थानीय तहसँग पालिकासँग खुसी छन्। त्यहाँको शिक्षाको अवस्था, स्वास्थ्यको अवस्था, बसाई सराईको अवस्था र स्थानीय तहको भूमिका कस्तो छ, आज हामी यस विषयमा पनि बहस गर्नेछौ। पालिका बहसमा र स्थानीय तह सरकार आइसके पछाडि अहिलेको त्यहाँको मुहार फेरियो त तिनाउको मुहार आज हामी बहस गर्न चाहन्छौ। पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठजीसँग। प्रेमजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसको पालिका बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद, नमस्कार हजुर।
1: अब पाल्पाको तिनाउ नामै कति सुन्दर छ होइन? अहिले तिनाउको अवस्था के छ? तिनाउका जनताले तपाईँले जसरी जनप्रतिनिधिका रूपमा ल्याए स्थानीय तहमा होइन, सम्हाल्दै हुनुहुन्छ, समय अब केही कम नै छ, अब कार्यकाल थोरै थोरै अब स्थितिमा आइसकेको छ, तर कसरी चाहिँ तिनाउलाई तपाईँले आज चिनाउन चाहनुहुन्छ?
2: तिनाउलाई हामीलाई त्यहाँको तिनाउका जनताले निर्वाचित गरेर पठाएपछि तिनाउका जनताहरू का पीर मर्का समस्या भावना बुझ्दै तिनाउलाई समृद्ध तिनाउ र सुखी तिनाउ वासीका नाराका साथ हामीले काम गरेका छौं। अहिले हाम्रो शिक्षा, स्वास्थ्य, कृषि लगायत पर्यटक क्षेत्रहरू र विकास पूर्वाधारका कामहरूलाई हामीले निरन्तर गरिराखेका छौं। हामीले कारण त पाँचवटा विषयगत समितिहरूसँगलाई टेकेर चाहिँ काम गरेका छौं, बजेट विनियोजित गरेका छौं। त्यही अन्तर्गत हामीले धेरै सामाजिक विकासमा र आर्थिक विकासमा काम गर्दै आएका छौँ हजुर।
1: तर अब तिनाउ भूगोलका हिसाबले त अलिकति कठिन नै छ होइन? तर पनि त्यहाँको चाहिँ अहिले शिक्षा, स्वास्थ्यको अवस्था चाहिँ कस्तो छ? कृषि बजारीकरण, स्थानीय उत्पादनलाई चाहिँ कसरी चाहिँ बजारीकरण गरिरहनु भएको छ?
2: विशेष गरी हामीले शिक्षालाई बढ्ता जोड़ दिएका छौँ र शिक्षा हाम्रो भूगोल पनि अप्ठ्यारो, अलिकति भूगोलका समस्या लगायतका यो कमजोर पार चुरेका समस्याले पनि धेरै जटिलता छन्। तै पनि हामीले त्यसका बावजुद पनि हामीले धेरै यहाँका विकास निर्माणदेखि लिएर यो सामाजिक विकासलाई हामीले ध्यान दिँदै आएका छौँ। त्योमध्ये सबैभन्दा महत्वपूर्ण विषय भनेको हामी शिक्षालाई महत्वपूर्ण रूप विषयमा लिएका छौँ, प्रमुख एजेन्डामा लिएका छौँ। गत वर्ष हामीले 64,89,00,000 रुपियाँ बजेट विनियोजित गरेका थियौँ गाउँसभा पास गरे अन्तर। 29 करोड रुपियाँ बजेट चाहिँ हामीले शिक्षामा लगानी गरेका छौँ। अहिले शिक्षा, गुणस्तरीय शिक्षा दिनका लागि, प्रविधिमैत्री शिक्षा दिनका लागि चाहिँ हामीले व्यवस्थापन गरेका छौँ र अहिले तपाईँले आवश्यक व्यवस्थापनको पनि गरेका छौँ। यसरी यस्तै गरी हामीले अहिले यसरी केही वर्ष अगाडि हामीले आवश्यक व्यवस्थापनलाई जोडेर अगाडि गरेका छौँ। बिग स्कुलको अवधारणा साथ एउटा विद्यालयलाई हामीले सम्पूर्ण पालिकाले खर्च व्यवस्थापन गरेर त्यसमा चाहिँ आवश्यक व्यवस्थापन गरेका छौँ। होस्टेल वारेन्टदेखि लिएर कोचिङ व्यवस्थापनदेखि लिएर आवास, खाना, बस्न लगायतका सबै व्यवस्थाहरू पनि चाहिँ स्थानीय सरकारले गरेर आएको छ भने लगायतै अरू विद्यालयहरू पनि आवासीय व्यवस्थापनका लागि माग गरेको हुन्छ। हामीले बजेट व्यवस्थापन गरेर आवासीय व्यवस्थापन गरेका थियौँ भने यो गत वर्ष 82-83 को बजेटमा चाहिँ हामीले प्रविधि मैत्री शिक्षा दिनुपर्छ भन्ने हिसाबले हामीले बाल कक्षालाई सबैभन्दा हाम्रो शिक्षाको जग र जरा भन्ने हिसाबले चाहिँ बाल कक्षालाई व्यवस्थापन गर्दै भूमि बसाई भित्ते लेखनदेखि लिएर स्मार्ट टिभी लगायत बाल उद्यानका कार्यक्रमहरूलाई पनि हामीले त्यसलाई जोड गरेर त्यसको बाल कक्षाको स्तरीय उन्नति गर्दै आएका छौँ भने माथिका कक्षाहरूलाई पनि व्यवस्थापन रूपले सञ्चालन गर्नुपर्छ भनेर अहिले स्मार्ट बोर्ड कक्षा कोठामै जडान गरेर स्मार्ट बोर्डबाटै कक्षा सञ्चालन गर्ने भनेर गत वर्ष चाहिँ हामीले बजेट विनियोजित गरेर कक्षा 8 र कक्षा 10 हामीले चाहिँ स्मार्ट बोर्डबाटै सञ्चालन गर्ने भनेर सम्पूर्ण हामीसँग कक्षा 8 कक्षा 10 विद्यालयहरूमा स्मार्ट बोर्ड जोडान गरेर चाहिँ त्यसबाट पढाइ सुरु गरेका छौँ भने यो बजेट पनि यो वर्ष पनि हामीले बजेट व्यवस्थापन गरेर हामीले यो प्रविधि मैत्री शिक्षा र शैक्षिक सुधार कार्यक्रमलाई 2,44,00,000 रुपियाँ बजेट व्यवस्थापन गरेर यो वर्ष पनि हामीले के अरे यो स्मार्ट बोर्डका जोडान र स्मार्ट टिभीका जोडान गर्ने भनेर निर्णय गरिसकेका छौँ। अब यसलाई छिटो भन्दा छिटो कार्यान्वयन गर्नेछौ।
1: अब अध्यक्षज्यू, सत्यवती मन्दिरलाई धार्मिक पर्यटनको ठूलो गन्तव्य बनाउन पनि सकिन्छ, त्यसको आफ्नै महिमा छ होइन, सत्यवती मन्दिरको गरिमा त्यस्तै छ, त्यसलाई चाहिँ अलि पर्यटकीय गन्तव्य बनाउने त्यहाँ तीर्थ

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9058-60-1475।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रीय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9056-60-5554।

नमस्कार। बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालिन्द शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो बेलुका अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमान मार्फत दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो। प्रधानमन्त्री शाहलाई कतारको दोहामा रहेको अमात अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीले स्वागत गर्नुभयो। प्रधानमन्त्री शाह दोहाबाट न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ। उहाँलाई न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज अरण लगायतका अधिकारीहरूले स्वागत गर्नुहुनेछ। आज प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा पुग्नुहुनेछ। त्यहाँ उहाँलाई भ्रमणका विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कमा रहेको नेपालका महावाणिज्य दूतले ब्रिफिङ गर्नुहुनेछ। त्यस लगत्तै प्रधानमन्त्री शाह उहाँको सम्मानमा नेपालको लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा सहभागी हुने कार्यक्रम छ। भोलि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुनेछ। त्यस लगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ। पर्सि प्रधानमन्त्री शाह न्यूयोर्कबाट दोहाको लागि प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री शाह असोज 10 गते स्वदेश फर्कने तालिका रहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्ने क्रममा पहिलेभन्दा फरक माहौल देखिएको छ। यसअघिका प्रधानमन्त्रीहरू विदेश जाँदादेखि नै तामझाम हिजो देखिएन। विदाईको क्रममा विमानस्थलमा कुनै औपचारिक कार्यक्रम भएन। सेनाले सलामी दिने परम्परा पनि तोडियो। गृहमन्त्री सुदन गुरूङ र पर्यटन मन्त्री खड्गराज पौडेल आफ्नै हिसाबले प्रधानमन्त्रीलाई विदाई गर्न पुग्नु भएको थियो। परराष्ट्र मन्त्री शिशिर खनाल र अमेरिकी राजनैतिक मामिला सम्बन्धी उपविदेश मन्त्री एलिसन हुकरबीच द्विपक्षीय भेटवार्ता भएको छ। भेटका अवसरमा नेपाल र अमेरिका बीचको सम्बन्ध, हालै भोटेको सीमा गएको बाढ़ी पश्चात राहत तथा पुननिर्माणका कार्यहरू लगायतका विषयमा छलफल भएको नेपाली नियोगले जनाएको छ। उक्त अवसरमा मन्त्री खनाल र उपविदेश मन्त्री हुकरबीच पुननिर्माणका प्रयासहरूमा अमेरिकाको निरन्तर सहयोगको विषयमा समेत कुराकानी भएको जनाइएको छ। सरकारले भोटेपछि बाढ़ीबाट विस्थापित भएका नागरिकहरूको तत्काल व्यवस्थापनका लागि अस्थायी आवास निर्माण र राहत प्याकेज सम्बन्धी नीति तथा योजना अगाडि बढ़ाएको छ। बाढ़ीका कारण आफ्नो वासस्थान गुमाएका प्रभावित परिवारलाई स्थायी आवास निर्माण नभएसम्म सुरक्षित रूपमा राख्न पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संयुक्त रूपमा काम अगाडि बढ़ाएका हुन्। रसुवाका बाढ़ी प्रभावित बस्तीलाई पुरानै स्थानमा पुननिर्माण नगरी नजिकैको सुविधा सम्पन्न टाउनशिप ढाँचामा व्यवस्थित गर्ने योजना सरकारले अगाडि बढ़ाएको हो। नयाँ टाउनशिपमा शिक्षा, स्वास्थ्य लगायत आवश्यक पूर्वाधारहरू निर्माण गरिनेछ। जोखिममुक्त बस्तीका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थित रूपमा स्थानान्तरण गर्ने सरकारको नीति छ। यसअघि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले समेत क्षति भएकै स्थानमा पुनः बस्ती बसाल्ने सरकारी योजना नरहेको स्पष्ट पारिसक्नु भएको छ। पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्सालले बाढ़ीबाट प्रभावितका लागि अस्थायी पुनर्वासमा नै सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो। उहाँले पहिलो चरणमा बाढ़ी प्रभावितहरूलाई अस्थायी घर टहरा बनाएर सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउने र भरण पोषण लगायतका सेवा सुविधा उपलब्ध गराउने मन्त्रालयको योजना रहेको जानकारी दिनुभयो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा आज देशभर एकसाथ पालिका तहको अधिवेशन हुने भएको छ। असोज 3 गते वडा अधिवेशनबाट विधिवत प्रारम्भ भएको महाधिवेशन प्रक्रियाले स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने महत्वपूर्ण चरणमा प्रवेश गरेको हो। केही छिटपुट स्थान बाहेक देशभरिका वडाहरूमा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेकाले बुधबारको पालिका अधिवेशन पनि सहज, सौहार्दपूर्ण र भव्य रूपमा सम्पन्न हुने विश्वास कांग्रेस केन्द्रीय निर्वाचन समितिले व्यक्त गरेको छ।
प्राकृतिक विपत्ति र विशेष परिस्थितिका बीच पनि निर्वाचन समितिले संगठन कार्यतालिकालाई प्राथमिकताका साथ अघि बढ़ाएको हो। बाढ़ी पहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडाहरूमा मंगलबार अधिवेशन सम्पन्न भएको छ। मधेस प्रदेशका सिराहा, सप्तरी, सर्लाही र पर्साका केही बाँकी वडाहरूमा पनि अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। शुक्लागण्डकी नगर उद्योग वाणी संघले शुक्लागण्डकी नगरपालिकाभित्र सञ्चालन हुन लागेको दशैं महोत्सवलाई व्यावसायिकको सट्टा सांस्कृतिक मेलाका रूपमा सञ्चालन गर्न आग्रह गरेको छ। नगर उद्योग वाणी संघका अध्यक्ष समुद्राम श्रेष्ठको नेतृत्वमा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितलाई हिजो ध्यानाकर्षण पत्र प्रदान गर्दै सो आग्रह गरिएको हो। संघले स्थानीय कला, संस्कृति, परम्परा तथा मौलिकताको संरक्षण र प्रवर्धन हुने गरी कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ। शुक्लागण्डकी युवा क्लबले असोजको 8 गतेबाट वार्ड नम्बर 4 स्थित हेल्पपोस्ट चोकमुनिको खाली चौरमा दशैं मेला गर्ने तयारी गरिरहेको छ। दशैं तिहार जस्ता प्रमुख चाडपर्वको अगाडि स्थानीय उद्योगी तथा व्यवसायीले महत्वपूर्ण व्यापार व्यवसाय गर्ने अपेक्षा राखेका हुन्छन्। यस्तो समयमा बाहिरी व्यवसायी तथा ठेकेदार मार्फत ठूलो संख्यामा व्यवसायिक स्थल राखी महोत्सव सञ्चालन गरिएमा स्थानीय व्यवसायको व्यापारमा प्रत्यक्ष असर पर्न गई आर्थिक रूपमा ठूलो मर्का पर्ने र निराशा उत्पन्न हुन सक्ने देखिन्छ ध्यानाकर्षण पत्रमा भनिएको छ। त्यसैले उक्त कार्यक्रमलाई व्यवसायिक मेला नबनाई स्थानीय कला, संस्कृति, परम्परा, मनोरञ्जन तथा पहिचानलाई प्राथमिकता दिई कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ। साथै यस विषयमा सत्य तथ्य बुझी अनुगमन गरी व्यावसायिक हितलाई ध्यानमा राखी सञ्चालनको लागि सहजीकरण गर्न भनिएको छ। शुक्लागण्डकी नगरपालिकाले बजार अनुगमन जारी राखेको छ। मंगलबार वार्ड नम्बर 5 र 7 का विभिन्न क्षेत्रका पसलहरूमा अनुगमन गरिएको हो। यसअघि आइतबार दुलीगुडा र सोमबार खैरिटा क्षेत्रमा गरिएको थियो। प्रशासन शाखा प्रमुख तुलबहादुर विक र राजस्व शाखा प्रमुख रामचन्द्र सुवेदी नेतृत्वमा पसल अनुगमन गरिएको हो। अनुगमनका क्रममा उपभोग्य मेटिसकेको खाद्यवस्तु नष्ट गरिएको थियो। सरसफाईमा हेलचेक्राई गरेका कतिपय व्यवसायले जरिवाना समेत गरिएको बताइएको छ। साथै वडामा दर्ता नभएको व्यवसायलाई एक हप्ताभित्र दर्ता प्रक्रियामा आउन आग्रह गरिएको छ। अनुगमनमा विभिन्न शाखाका प्रमुख, नगर प्रहरी, नेपाल प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको

भदौ 10 गते भोटेकोशी नदीमा आएको प्राकृतिक विपत्ति र निरन्तरको वर्षा कारण संरचना हटाउने काममा केही ढिलाइ हुन पुगेको महानगरले जनाएको छ। खोलाको बहाव क्षेत्रमा रहेका 160 संरचना मध्ये अझै 58 संरचना पूर्ण रूपमा भत्काउन बाँकी रहेका छन्। तीमध्ये 29 संरचना घरधनी आफैले भत्काउन शुरू गरेका छन् भने 22 कुनै काम भएको छैन। हटाउन बाँकी संरचनाहरूमा 25 स्थायी र 26 अस्थायी संरचना तथा 5 कम्पाउण्ड वाल रहेका छन्। यसैगरी 33 संरचना भने हटाइसकिएको जनाइएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत तनहुँका वडा अधिवेशनमा मतदान अधिकारीको रूपमा खटिएका शिक्षकबाट सहयोग लिएको विषयलाई लिएर विभिन्न संचार माध्यममा प्रकाशित समाचारप्रति नेपाली कांग्रेस तनहुँले ध्यानकर्षण भएको जनाएको छ। नेपाली कांग्रेस तनहुँ जिल्ला कार्य समितिले हिजो एउटा विज्ञप्ति जारी गर्दै शिक्षकहरूले मतदान अधिकारीका रूपमा सहयोग गरेको विषयलाई शिक्षकहरूले राजनीति गरे भन्ने विषय भाषामा प्रचार गरिएको भन्दै आपत्ति जनाएको हो। कांग्रेस तनहुँका सभापति जित प्रकाश आलेद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानले प्रत्येक नागरिकलाई आफू संलग्न पेसा व्यवसाय वा सेवाका क्षेत्रमा आफ्नो सिप दक्षता ज्ञान र अनुभवको उपयोग गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गरिएको छ। शिक्षक प्राध्यापक कर्मचारी वा अन्य पेशागत क्षेत्रमा संलग्न हुँदैमा आफ्नो पेशागत ज्ञान सिप र दक्षताको उपयोग गर्न नपाउने अर्थ नलाग्ने कांग्रेसको भनाइ छ। कांग्रेसले पार्टी विधान तथा प्रचलित कानूनी व्यवस्था अनुसार विभिन्न तहका अधिवेशन निर्धारित प्रक्रियाबाट सम्पन्न गर्नुपर्ने भन्दै अधिवेशनलाई व्यवस्थित निष्पक्ष र विश्वसनीय बनाउन आवश्यक प्राविधिक तथा व्यवस्थापकीय दक्षता भएका जनशक्तिको सहयोग लिनु स्वाभाविक र आवश्यक विषय भएको जनाएको छ। लमजुङको मध्य नेपाल नगरपालिकाले नगरपालिकाको कार्यालयबाटै करदाता सेवा प्रवाह शुरू गरेको छ। आन्तरिक राजस्व कार्यालय दमौली र मध्य नेपाल नगरपालिका बीच भएको समझदारी पत्र अनुसार नगरपालिकाले करदाता सेवा सम्बन्धी सेवा शुरू गरेको हो। नगरपालिकाले करदाताको सहजताको लागि स्थायी लेखा नम्बर प्यान जारी गर्ने व्यवसायलाई आयकरमा दर्ता गर्ने तथा व्यवसाय कारोबार थप गर्ने प्यान दर्तासँग सम्बन्धित संशोधन गर्ने र दर्ता खारेज भएका व्यवसायिक स्थायी लेखा नम्बरलाई व्यक्तिगत स्थायी लेखा नम्बरमा रूपान्तरण गर्ने सेवा उपलब्ध गराउने नगर प्रमुख रमेश कुमार पाण्डेले बताउनुभयो। यसअघि करदाता सेवा कार्यालय वा आन्तरिक राजस्व कार्यालय दमौली पुगेर लिनुपर्ने सेवामध्ये तोकिएको सेवा अब नगरपालिका कार्यालयबाटै लिन सकिने व्यवस्था गरिएको नगर प्रमुख पाण्डेले जानकारी दिनुभयो। मुस्ताङको 12 मुक्ति क्षेत्र गाउँपालिका 1 स्थित प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर जाने पदमार्गमा तीर्थालुहरूको चहल पहल बढ़ेको छ। गएको भदौ महिनामा बाढ़ी पहिरो कारण नेपाली र भारतीय तीर्थालुको चहल पहल न्यून रहे पनि असोज महिनाबाट बढ़दै गएको छ। चाडपर्व र पर्यटकको सिजनमा पर्यटन क्षेत्र लयमा फर्कनेमा मुस्ताङका पर्यटन व्यवसाय आशावादी रहेको बताएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक आजदेखि अन्तर्देशीय उडान शुरू हुँदैछ। फ्लाइ दुबईले दुबई पोखरा पोखरा दुबई दैनिक नियमित व्यावसायिक उडान सेवा शुरू गर्न लागेको हो। आज साँझ 6:15 फ्लाइ दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ। आज साँझ नै जहाजले पोखराबाट प्यासेन्जर लिएर दुबईको लागि उडान भर्नेछ। पोखराबाट दुबईमा ट्रान्जिट भएर विभिन्न देशको यात्रा गर्न सकिने गरी पहिलोपटक अन्तर्राष्ट्रिय उडान शुरू भएपछि पोखराको स्थानीय र पर्यटन व्यवसाय उत्साहित छन्। यसअघि चीनका केही शहरमा सातामा एकपटक व्यवसायिक उडान भए पनि यसले निरन्तरता पाउन सकेको थिएन। यसभन्दा अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सले सन् 2025 मार्चदेखि सन् 2026 मार्च 23 सातामा एकपटक चीनमा व्यावसायिक उडान गरेको थियो। यात्रु अभावका कारण अहिले स्थगन गरेको छ। यसैगरी सिचुवान एयरलाइन्सले पोखराबाट चीनमा 6 महिना चार्टर उडान गरेको थियो। यसले पनि यात्रुको अभावमै नियमित उडान गर्न सकेको थिएन। सिचुवान एयरलाइन्सले छेन्दु पोखरा 26 मुभमेन्ट गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरोलाले बताउनुभयो। हिमालय एयरलाइन्सले 52 डिपार्चर र 52 एराइभल गरेर 104 मुभमेन्ट सञ्चालन गरेको पनि उहाँले सुनाउनुभयो। हिमालयले लासा पोखरा पोखरा लासा उडान गरेको थियो। भूटान एयरलाइन्स र ड्रक एयरलाइन्सले पोखरा भूटान चार्टर उडान गरेको थियो। अन्तर्राष्ट्रिय उडान भए पनि अन्तर्राष्ट्रिय उडान भए बापत लिनुपर्ने शुल्क 2085 भदौसम्म पूर्ण रूपमा छुट छ। यसैले अन्तर्राष्ट्रिय उडानतर्फको आमदानी भने शून्यकै अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख निरौलाले बताउनुभयो। आन्तरिक वायुसेवा कम्पनीबाट लिनुपर्ने शुल्कबाट पोखरा विमानस्थलले गएको आर्थिक वर्ष 81/82 35 र अघिल्लो वर्षमा जेएनजी आन्दोलन र हवाई इन्धनको मूल्यवृद्धि कारण घटेर 34 करोड़ रूपियाँ आमदानी भएको विमानस्थलले जनाएको छ। यसअघिको पोखराको पुरानो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहँदा 10-11 करोड़ रूपियाँ आमदानी हुने पनि उहाँले बताउनुभयो। पहिलोपटक आजदेखि दुवै पोखरा पोखरा दुवै नियमित व्यवसाय उडान शुरू गरेपछि यसले निरन्तरता पाउने र पर्यटक आगमनमा वृद्धि हुने पोखरा पर्यटन परिषदका अध्यक्ष हरि

0: भुजेलले बताउनुभयो। फ्लाइट दुबईको जहाजबाट दुबई हुँदै युरोप, अमेरिका, अस्ट्रेलिया लगायतका देशमा कनेक्टिङ फ्लाइटबाट जान सकिने भएकोले पनि उडान नियमित हुने विश्वास पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष पोम नारायण श्रेष्ठको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भए सँगै यहाँका पर्यटकीय पूर्वाधारमा 3 अर्ब रूपियाँ बढ़ीको लगानी थपिएको भए पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन व्यवसायी चिन्तित थिए। हवाई उडानलाई लक्षित गर्दै पोखराका होटल तथा रेस्टुरेन्ट व्यवसायीले छुट योजना ल्याएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको अन्तर्देशीय उडानमा यात्रु तथा पर्यटकलाई आकर्षित गर्न होटल र रेस्टुरेन्टमा छुट सुविधा दिएको हो। होटलसँग पोखराका अध्यक्ष लसन सुवेदीले पहिलो 3 महिनाका लागि फ्लाइ दुबईबाट आउने यात्रु र पर्यटकलाई पोखराका होटलमा 25% छुटको व्यवस्था गरिएको बताउनुभयो। छुट योजनामा अहिलेसम्म 50 होटल समावेश छ, यो संख्या अझै थपिन्छ। उहाँले भन्नुभयो, छुट दिनेमा पोखराका पर्यटक स्तरीय होटल छन्, कतिपय तारे होटल पनि छन्। बुधबार साँझ आज पहिलो उडानबाट दुबईदेखि पोखरा आउने यात्रुको लागि एक रातका लागि बास र भोलिपल्ट बिहानको खाजा निशुल्क गरिएको उहाँको भनाई छ। भदौ 10 गते चीनको तिब्बतबाट रसुवा भटेकोशी क्षेत्रमा आएको बाढ़ी तथा विपद प्रभावित नागरिकहरूका लागि राहत तथा पुनर्स्थापनाको लागि भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल पोखराले 24 लाख भन्दा बढ़ी सहयोग गरेको छ। भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल पोखराका अधीक्षक कर्णल कृष्णबहादुर खत्रीको संयोजनमा पोखरामा रहेका विभिन्न भूतपूर्व सैनिकहरूबाट सहयोग अभियान सञ्चालन गरिएको थियो। उनीहरूले 24,33,952 रूपियाँ हिजो प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका हुन्। पोखरा चौथा काजी पोखरीमा रहेको कालिका बहुमुखी क्याम्पसमा छात्रहरूका लागि आत्मरक्षा सम्बन्धी एक दिन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। पठन पाठन सँगसँगै छात्रहरूलाई आत्मरक्षामा अब्बल बनाउने उद्देश्यले आयोजित कार्यशालामा जोन्टा क्लब अन्तर्गत गोल्डेन जी क्लब अफ अन्नपूर्ण र इम्प्याक्ट टेक्वाण्डो डोजनका प्रशिक्षक निरोज बहादुर नेपालीले प्रशिक्षण दिनुभयो। प्रशिक्षक नेपालीहरूले छात्रहरूमा मानसिक अवस्था, छात्रले भोग्ने तनाव, समाजमा देखा पर्ने युवनजन्य दुर्व्यवहारले शिक्षण सिकाउनु पर्ने असरका बारेमा प्रकाश पार्नु भएको थियो। प्रमुख अतिथि तथा क्याम्पस प्रमुख प्राध्यापक वीरेन्जी गौतमले प्रभावकारी पठन पठनका लागि विद्यार्थीसँग आफ्नो मानसिक र शारीरिक रूपमा स्वस्थ र सचेत हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो। अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले तीव्र गतिमा विकसित भइरहेको फ्रन्टियर एआई मोडेललाई अन्तर्राष्ट्रिय मापदण्ड र निगरानी अन्तर्गत राख्न फिनल्याण्ड र नर्वेले अघि सारेको पहलको स्वागत गर्नुभएको छ। उहाँले एआईको सुरक्षित विकास र प्रयोगका लागि अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउनु पर्नेमा जोड दिनुभएको छ। फिनल्याण्डका राष्ट्रपति अलेक्जेण्डर स्टब र नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरेको नेतृत्वमा शुरू गरिएको पहलले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रलाई विद्यमान अन्तर्राष्ट्रिय संयन्त्रलाई सुदृढ गर्दै एआईका लागि मापदण्ड निर्धारण, प्रमाणीकरण तथा क्षमताको सीमा नाघेमा राष्ट्रहरूलाई एकै ठाउँमा ल्याउन सक्ने अन्तर्राष्ट्रिय संस्थामा निर्माणको सम्भावना खोज्न आग्रह गरेको छ। खेल समाचार। जापानको इची नागोयामा भइरहेको 20 एसियन गेम्समा भारतले पहिलो स्वर्ण जितेको छ। भारतले महिला क्रिकेटबाट पहिलो स्वर्ण जित्न सफल भएको हो। हिजो भएको फाइनलमा भारतले श्रीलंकालाई 147 रनको जितसहित स्वर्ण जितेको हो। पहिला ब्याटिङ गरेको भारतले स्मृति सन्धानाको 79 रन, साफाली वर्माको 48 रन र रिचा घोषको 49 रनको मद्दतमा 3 विकेटको क्षतिमा 216 रन बनाएको थियो। 217 रनको लक्ष्य पछ्याएको श्रीलंका 69 रनमै अल आउट भयो। श्रीलंकाका लागि चमरी अथापट्टले 29 रन बनाउँदा अरू ब्याटर सस्तमै रन आउट भएका थिए। अवस्था उनलाई तिनजेलसम्म सुनेर 7-3 बो तपाईंलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6। सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौं। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
3: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
2: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर हुँदा हुँदै सिको चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ कि क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखाको लागि सम्पर्क 98060-13425।
8: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
9: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
8: हो त नि, अब चाहिँ राम्रो भयो।
10: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
8: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
14: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560-2630।
15: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।

0: जस्ता स्कूटर किन्ने बित्तिकै डिजिटल स्क्रैच कार्ड मार्फत सिधै 10 लाखसम्म स्योर सट क्यास उपहार, फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर सट कोर्यो कि पर्यो।
0: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम, शुक्ला गण्डकी 4-2 गौडा। सम्पर्क 0-65-590-299 र 98-560-61-999।
0: हिरो सिजी मोटर्स।
3: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
4: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
3: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
5: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
2: मोबाइल 98-560-055-77। ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
6: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
6: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 98-560-43-952 र 98-0-46

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
10: खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटारको 24 वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
11: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
12: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
11: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
12: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न,
13: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
14: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
15: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
16: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
17: राम्रो नहुने त कुरै भएन नि भतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
16: त्यसो नहुने मरी, म पनि अब नाचिकेर भरबाटलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
17: हामी कहाँ आकर्षक डिजाइन का तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, सन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
18: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
15: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, सुक्ला गण्डकी 4 बीपी चोक,
18: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 9856033878, 9841656958।
19: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
20: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
21: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
15: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, सुक्लागण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 9560231128 र 9462614726।
22: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
23: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
24: सम्पर्क 0564142121, मोबाइल 9856035921।
23: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
25: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल दुलेगौडा, समय बिहान 11 बजे।
26: हजुर दान गरौ।
27: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
28: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
26: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
27: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

सूचना यस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही असोज 10 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड़ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाककान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
3: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
4: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
3: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।

नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँको राशिफल, तपाईँको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौं। आज मिति 2083 साल औसत महिनाको 7 गते बुधबार, यसैसम्म 2026 सेप्टेम्बर 23 तारीक सकेसम्म 1948 नेपालसम्म 1146 सूर्यदेव बिहान 5:53 मिनटमा भयो भने सूर्यास्त साँझ 6:01 मिनटमा हुनेछ। आज भाद्र शुक्ल पक्षको द्वादशी तिथि, अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस। कार्यक्रम शुरूआत गरौं आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट। बिहान 4:55 बजे तपाईँले राष्ट्रिय दिनसँग विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5:00 बजेदेखि 5:25 विभिन्न भक्ति गीत संगीतहरू, 5:00 बजेदेखि 5:50 शुक्लाङ्गदेखि समाचार, 6:00 बजेदेखि 36 कायाकायरन, 36 7:30 नेपाली बहस, 7:00 बजेदेखि 7:20 शुक्लाङ्गदेखि समाचार, 7:30 7:45 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 7:45 11:00 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुख बिहानी। 8:15 देखि 9:00 बजेसम्म विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9:00 बजे 9:15 नेपाल खबर, 9:15 देखि 10:00 बजेसम्म गाम्बिसीको भाका, 10:00 बजे 10:15 शुक्ला गण्डकी समाचार, 10:15 12:00 बजेसम्म हाम्रो शुक्ला गण्डकी, 12:00 बजे 12:15 नेपाल खबर, 12:15 देखि 1:00 बजेसम्म विभिन्न पल्गी संगीत, 1:00 बजे 1:00 बजेसम्म लोकगीत संगीत, 2:00 बजे 3:00 बजेसम्म हिन्दी संगीत, 3:00 बजे 3:15 बजेसम्म नेपाल खबर, 3:15 देखि 4:00 बजेसम्म फिल्मी संगीत, 4:00 बजेदेखि 5:00 बजेसम्म आधुनिक गीत संगीतहरू, 5:00 बजे 5:15 बजेसम्म शुक्ला गण्डकी समाचार, 5:15 देखि 6:00 बजेसम्म लोकसो तारिक, 6:00 बजेदेखि 7:00 बजेसम्म नेपाल दर्पण, 36 7:30 तामाङ वर्षाकी संगीतहरू, 7:00 बजेदेखि 7:30 शुक्ला गण्डकी समाचार, 7:00 बजेदेखि 8:00 बजेसम्म नेपाली संगीतहरू, 8:00 बजेदेखि 8:30 भुजेल भाषा कार्यक्रम, 8:45 9:00 बजेसम्म बीच नेपाली सभा साँझ पख, 9:00 बजे 10:00 बजेसम्म नेपाली संगीतहरू, 10:00 बजेदेखि 10:15 शुक्ला गण्डकी समाचार, राति 10:00 बजेको शुक्ला गण्डकी समाचार पछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछ। यतातिर आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी जानकारी पश्चात बनिया पाल रहेको छ। तपाईँहरूको राशिफलको राशिफल शुरूआत गरौं मेष राशिबाट। मेष राशिमा शेर सूचे ज्वाला लिलु लिलु सबैलाई समेटेर काम लिन नसकिए पनि केही महत्वपूर्ण कामहरू भने गर्न सकिनेछ। विरोधीहरूले केही आलोचना गर्न सक्छन्। कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका कामहरू दोहोऱ्याएर प्रयत्न गर्दा परिणाम प्राप्त हुनेछ भने दैनिकीमा पनि कामहरू उल्लेख्य फाइदा हुनेछ। वृष राशि, वृष राशि नयाँ कामहरू थाल्ने र पछिका लागि सम्भावना खुसी गर्ने समय रहेको छ। मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइहरूको सहयोगले हिम्मत दिलाउनेछ। लिएको फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ भने सामाजिक दायित्व गर्नेछ। आफ्नो प्रयत्नले सानो प्रयत्नले पनि समाजका लागि धेरै फाइदाहरू हुने कामहरू सम्पादन गर्न सकिनेछ। तारिफिका कामले लोकप्रियता हासिल मिथुन राशि, मिथुन राशिमा शेर काकीको गङ्गन छकेको छ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका कामहरू दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। सोचेको समयमा कामहरू नबन्न सक्छ। आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। उपलब्धिका लागि केही समयहरू प्राप्ति प्रतीक्षा गर्नु पर्ला। समस्या दर्शाउँदा सहयोगीहरूको साथ पाइनेछ। प्रयत्न गर्दा भूमिका रकमहरू जोगाउन सकिनेछ। कर्कट राशि परिस्थिति अनुकूल रहनाले लक्ष्य प्राप्ति हुनेछ। व्यापारमा छोटो समयमा फाइदा उठाउन सकिनेछ भने अध्ययनमा प्रगति हुनेछ। लै लेखन कलामा निर्भरता हुनेछ। उपहार खानपानले दिनु आनन्दमय रहनेछ। पर्यटनको साथले उत्साह जगाउनेछ। सेवामूलक कामले नामदाम र प्रतिष्ठा कमाउने बेला छ। सिंहराशि कामको केही चुनौतीहरू देखिनेछन्। सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रबन्धनले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। प्रतिस्पर्धा बढ्नाले अधिकार सुरक्षा गर्न जोखिम बढ्नेछ। टिकाएका कामहरू मा बाधा पुर्याउनेछ। केही अप्ठ्यारो परिस्थितिहरूसँग सामना गर्नुपर्ला। फजल खर्चका साथै ठगीमा पर्ने योग भएकाले होसियार रहनुहोला। कन्या राशि, कन्या राशिमा टोप पिपु सर ठपेको अवसरले आत्मबल बढाउनेछ। काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ। डङ्को लगाउँदै बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामहरू गर्ने अवसर प्राप्त हुनेछन् भने तत्कालै गर्न नसकेका कामहरू पनि पछिका लागि जगोस् भन्ने समय छ। व्यापारमा कर्मयोगले गति लिनेछ भने मेहनतले राम्रो नतिजा हात पार्न सकिनेछ। तुला राशिमा रिरुरेरो ताती तुते आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा गर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गरेर धोका हुन सक्छ। कृषि पशुपालन तथा घरेलु कामका सम्पत्ति प्रभावित भइनेछ। धेरै फाइदा नहुने काममा पनि समय बित्नेछ। नजिकका आफन्त साथीभाइहरू टाढिन सक्छ।
वचन दोहोऱ्याएर प्रयत्न गर्दा कामहरू बनाउन सकिनेछ। वृश्चिक राशि, वृश्चिक राशिमा सेतो नानी नुनेनो यायु आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। परिस्थिति बस आँटेका कामहरू विलम्ब हुन सक्छ, सहयोगीहरूले विषयमा हात दिन सक्छन्। मौका आए पनि समयमा जागरूक नभन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोऱ्याएर काम गर्नु पर्ला। काम पूरा नभए पनि मेहनत आंशिक लाभहरू दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला। धनुराशि, धनराशिमा मार्छ एयो भविभू दफा ढबे अध्ययनमा प्रगति हुनेछ भने ज्ञान कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको कामहरू सम्पादन हुनेछ। पहिलेका कमजोरीहरूलाई सुधार गर्ने मौका छ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। मान सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आमदानीका स्रोतहरू बन्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नाम दाम र इनाम प्राप्त हुनेछ। मकर राशि, मकर राशिमा भोजी जुजे जो खाखी खुखेखु गागी रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मेहनतले परिणामहरू प्राप्त हुने छ भने आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जग्नेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षकको बार प्राप्त हुनेछ। रमाइलो जमघटका बीच आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव हुनाले हौसला बढ्नेछ। कुम्भ राशि, कुम्भ राशिमा गुगे गोसासी सुसे सोध केही पाउन केही वस्तुहरू त्याग्नु पर्ला यात्रा तथा भ्रमणका लागि। पर्यटन गर्ने समय छ। टाढाका साथीभाइहरूले काममा साथ दिनेछन्। दोहोऱ्याएर पर्यटन गर्दा रोकिएका कामहरू समेत बन्नेछन्। अर्थ अभावले अभाव खड्किए पनि आवश्यक पर्दा सपटवा कर्ज मार्फत धन जुट्नेछ। तर खर्च बढ्नेछ भने विषय समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढ़ाउने अवसर प्राप्त हुनेछ। अन्तिममा मीन राशि, मीन राशिमा औषधि दुथा झैं देदो चाची आमदानीका नयाँ स्रोतहरू भेटिने पनि फाइदा उठाउन नसकिएला। केही रकम हात लागि भए पनि तत्काल खर्चनु पर्ने परिस्थिति आउन सक्छ। श्रमको राम्रो मूल्याङ्कन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ। भएको आमदानी र सञ्चित रकमहरू अरूका लागि खर्चने समय रहेको छ भने दिगो लाभ हुने जिम्मेवारी भने प्राप्त हुनेछ। राशिफलमा जस्तो भने तापनि भाग्य भन्दा क्रम विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि सुखद होस्। तपाईँको आजको राशिफल पछि पनि अपालो रहेको छ जन्मदिनको शुभकामनाको।

आज मिति 2083 साल असोज महिनाको 7 गते बुधबार आज जन्मदिन परेको छ। नेकपा माओवादीका नेता दिनेश गौतम विश्वजितको जन्मदिन परेको छ। उहाँलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। हाम्रो व्यापन परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँले आँटी चालेका तपाईँले इच्छाएका काम कुरा गर्नुहोस्। तपाईँलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। उहाँ लगायत आज तपाईँ जस्तो जन्मदिन मनाउँदै हुनुहुन्छ। आज तपाईँ जस्तो जन्मदिन परेको छ तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँलाई आज तालिका तपाईँले इच्छाको काम प्राप्त होस्। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। इष्टमित्र दाजुभाइ साथीसँगै आफ्नो आफन्तको कसैको जन्मदिन परेको छ हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउन सक्नुहुनेछ। 06 65 300 4 06 4 98 98 38 34 34 111 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुने नै छौ। त्यतिसम्मको लागि कार्यक्रम प्रस्तुतारीमा पनि चाहन्छु तपाईँको बिहान तपाईँको दिन शुभ अनि सुखद बितोस्। तपाईँ पनि सुन्दै गर्नुहोला शुक्ला गुण्डकी एफएम 97.10।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 8 बज्यो।
3: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
4: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
3: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
4: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
5: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
6: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
7: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
6: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
7: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
6: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
7: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816256187।
8: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
1: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
3: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
1: शुद्ध सुन तथा चाँदीका गर गहना,
3: छापावाला सुन चाँदीका गर गहना,
1: राशि अनुसारका पत्थर,
3: कम्प्युटर तौल प्रविधि,
1: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
3: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ,
1: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
3: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811616069, 9807725229।
1: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
9: होइन यसो आमा कहाँबाट चलेको
10: कुटी हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
9: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
10: गतिलो ठाउँ चाहिँ कहाँ छ?
11: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहरूका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303324।
14: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065209
15: TVS साथ छ हाम्रो
16: प्रसन्न होमवर्क देखाउ त
17: हस टीचर
16: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
17: टीचर मेरो मम्मीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
16: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
18: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी चार दुलेगौड़ा फोन 0564144484 मोबाइल 98560333484 र 98560067988
19: आहा कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरिछौ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी चार दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827103066 र 9840694543
20: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
21: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
22: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
20: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0565706676 मोबाइल 9856062676
23: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी थप जानकारीको लागि सम्पर्क 0564143377 र

0: पहिलो पटक
1: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा
0: अल्मुनियम का झ्याल ढोका स्टील रेलिंग फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
1: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0635414411 मोबाइल 9855228938 र 9808222938।
2: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845410950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848480000।
5: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा। त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
7: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा।
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बब ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
3: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0665705052, मोबाइल 9856288587।
9: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
10: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
11: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
12: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।

0: फाइटर रितु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
1: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
2: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
1: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
1: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
2: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9855062452।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno. Wherever you are, stay connected.
1: अब 100 मिलिमिटर 150 मिलिमिटर मात्रै पानी पर्यो भने पनि जोखिम त आउन सक्छ नि होइन अहिलेको अवस्थालाई हेर्दाखेरि चाहिँ
2: हो एकदमै. अब जस्तै अहिलेको अवस्थामा त हाम्रो चाहिँ अब करिब करिब अब 100 मिलिमिटरबाट 150 मिलिमिटरसम्म वर्षा भयो भने हाम्रोमा जोखिमै हुन्छ एक दिनमा त्यति पानी पर्यो भने. त्यस कारणले गर्दाखेरि चाहिँ फेरि हामी मनसुनको उत्तरार्धमा भएको हुनाले चाहिँ अलिकति हाम्रो चाहिँ जमिनहरू पनि अलिकति भिजिएर कमजोर भइसकेको अवस्था भएको हुनाले हामीले चाहिँ अब मेचीदेखि महाकालीसम्म नै भनौँ न हामीले ठुलो वर्षा हुन्छ भन्ने हिसाबले सबैले त्यो रूपमा सोच्नु पर्यो. त्यही अनुसारको तयारी गरौँ. ठुलोको तयारी गर्यौँ भने हामीले सानोलाई ठेक्न सक्छौँ.
1: के तयारी गर्ने भन्ने बारेमा अलि फेरि अलिकति छलफल गर्छौँ. जस्तो अहिले चाहिँ यो असोज महिना सामान्यतया हिउँ कम पर्छ भनिन्छ. यस्ता चक्रवात आउँदाखेरि हिमाली क्षेत्रहरूमा अलिक ठुलो हिमपात भएर अहिले त किनकि पदयात्राको मौसम पनि चलिरहेको छ. खुम्बु अथवा अन्नपूर्ण लगायतका पदमार्गहरूमा अहिले धेरै पर्यटकहरू पुग्न थालेका छन् भर्खर भर्खर. यसरी हेर्दाखेरि त्यतातिर हिमपात हुने जोखिमहरू चाहिँ कतिको रहन्छ यो समयमा?
2: अहिले चाहिँ जुन यो चक्रवात आउने चाहिँ क्रम छ त्यो क्रम चाहिँ कस्तो रहन्छ भन्दाखेरि यसले समग्र देशभरि नै प्रभाव पार्ने हुँदा जस्तै अब हिमाली क्षेत्रमा चाहिँ हिउँको रूपमा होइन अथवा हिमपातको रूपमा हुने चाहिँ सम्भावना छ. यसको चाहिँ अब कस्तो भन्दा हामी चाहिँ अब करिब सेप्टेम्बर महिना लागिसकेपछि अलिकति चिसो चाहिँ हिमाली क्षेत्रमा अलिकति चिसो पनि अलिकति बढ़िरहेको अवस्था छ. त्यस कारणले गर्दाखेरि त्यहाँ चाहिँ त्यो वर्षा भन्दा पनि हिमपातकै सम्भावना छ. फेरि के छ भन्दा हामीले 9 देखि 11 भनेका छौँ तर त्यसको लागि बादलले डमक्क ढाक्ने त अवस्था त हाम्रो 8 बाट नै बन्छ नि. त्यस कारणले गर्दाखेरि त्यो हाम्रो एक दिन नै पुरै बादल लाइसकेपछि हिमाली क्षेत्र त फेरि चिसिनी भइहाल्छ. त्यसपछि वर्षा भयो भने त्यो हिमाली क्षेत्रमा चाहिँ हिमपातको रूपमा चाहिँ वर्षा आउँछ. त्यस कारणले गर्दा हिमपातको जोखिमबाट अब हामी चाहिँ अब भनौँ न पर्यटकीय क्षेत्रहरूमा अथवा पर्यटकहरूलाई पनि हामीले चाहिँ त्यही अनुसारको सुसूचित गरेर उहाँहरूलाई चाहिँ ती दिनहरूमा विशेष गरी 8 गतेदेखि 11 गतेसम्म नै ट्रेकिङ अथवा पदयात्राहरू नगर्ने होइन अथवा कहीँ चाहिँ उहाँहरू बीचमा हुनुहुन्छ भने सुरक्षित स्थानमा बस्ने होइन. सकभर अब विभिन्न ट्रेकिङ अथवा ट्राभल एजेन्सीहरूले पनि आफ्नो गेस्टहरूलाई त्यसरी पदयात्रामा नपठाउने र अन्य किसिमका कार्यहरू पनि नगर्दा नै हामी सुरक्षित रहन सक्छौँ.
1: हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलसँग कुराकानी गरिरहेका छौँ. यही कुरालाई जोडौँ पूर्व तयारी सतर्कताका बारेमा नै. वर्षा र बाढी परेको जोखिममा रहेका आम नागरिकहरूले चाहिँ अब अहिलेदेखि हामी बुधबार कुरा गर्दैछौँ बिहिबार समय छ शुक्रबार ठूलो पानी पर्ला अहिलेदेखि नै अलिकति अप्नाउनु पर्ने पूर्व तयारीहरू चाहिँ के हुन् के गर्नु पर्ला?
2: अहिले चाहिँ जस्तै हाम्रो अब धानको एउटा चाहिँ होइन अब सायद काट्ने बेला त भइसकेको छैन होला तर तपाईँको चाहिँ कुनै कुनै ठाउँमा चाहिँ धान काट्ने बेला भएको पनि हुनसक्छ. कहीँ चाहिँ तपाईँको त्यो बाली लगाएको अवस्था भनौँ त्यो भएको हुनाले गर्दाखेरि हाम्रो एउटा प्रभाव चाहिँ धान खेतीमा यसको प्रभाव पर्न सक्छ ठुलो वर्षा हुँदाखेरि. फेरि यो चाहिँ अलिकति अगाडि पनि हाम्रो चाहिँ अब 2024 भयो अथवा 2020 पनि तपाईँको चाहिँ यो अवधिमा असोज कार्तिकमा भएको वर्षाले हाम्रो चाहिँ धान बालीलाई चाहिँ राम्रो असर गरेको थियो. त्यस कारणले गर्दा त्यसको लागि चाहिँ अब हामीले धान काट्ने कसैले तयारी गर्नुभएको छ भने अब धानलाई चाहिँ त्यो काट्नु भएन होइन अथवा काटेर अघि नै काटेर हामीले सुरक्षित चाहिँ भण्डारण गर्न सक्छौँ भने त्यो पाठ भयो होइन. त्यस कारणले गर्दा त्यसको लागि चाहिँ अब एउटा चनाको हुनु पर्यो कृषि क्षेत्रमा चाहिँ होइन. त्यस्तै गरी अब अर्को चाहिँ हाम्रो यो बाढी र डुबानको कुरा चाहिँ एउटा योसँग जोडिएर आउँछ. अधिक वर्षा भइसकेपछि त्यसपछि खोलानालाबाट हुने बाढी र तराई क्षेत्रमा हुने डुबान त्यसबाट चाहिँ हामी अब सतर्क भएर रहनु पर्यो. बस्तीहरू अब अस्तिकै घटनाले पनि हामी धेरै तर्सिरहेको अवस्था भएको हुनाले खोला चाहिँ लाई नियमित अनुगमन पनि गर्नु पर्यो. जति सक्छ स्थानीय तहले गर्न सक्छ अथवा प्रदेश सरकारले अथवा नेपाल सरकारका विभिन्न तपाईँको सरकारी संयन्त्रहरूले त्यही अनुसारको सुसूचित गर्ने कुरा भयो अथवा समुदाय पनि त्यही अनुसारको तयारी गर्न सक्यो. अर्को चाहिँ हाम्रो कतिपय क्षेत्रहरू चाहिँ यो पोटेन्सियल ल्यान्डस्लाइड एरियाहरू छन् कि तिनीहरू चाहिँ अब अलिकति पानी पर्यो भने फेरि झरिहाल्ने. जस्तै अब यो हाम्रो पृथ्वी राजमार्गकै तपाईँको चाहिँ अब कृष्णवीरको एउटा होइन भर्खरै त्यहाँ चाहिँ गाडी चल्न सुरु भएको छ एक महिना बन्द भएपछि फेरि त्यहाँ अर्को पहरै भिर कि के भयो परे पहरे भिरमा पनि फेरि त्यहाँ चाहिँ पहिरो गएको स्थिति रहेछ। त्यस्तै गरी ट्विन भिर भन्ने छ मुगली नेताको खण्डमा, सायद अब मैले यो क्षेत्रको कुराहरू जस्तो पूर्वतिर पनि यस्ता क्षेत्रहरू होलान्, पश्चिमतिर पनि अथवा सुदूरपश्चिमतिर पनि यस्ता चाहिँ अब चाहिँ अलिकति ठुलो पानी पर्यो भने यहाँबाट पहिरो जान्छ भन्ने त्यो पहिचान भएको क्षेत्रहरू चाहिँ हुन सक्छन्। त्यस कारणले गर्दाखेरि ती क्षेत्रहरूमा पनि अब सतर्क अप्नाउनु पर्यो, मुख्य गरी अब यो कृषि क्षेत्र र तपाईँको चाहिँ यो बाढी पहिरो र डुबानको लागि चाहिँ हामी के कसरी चाहिँ हामी त्यसबाट चाहिँ क्षति न्यूनीकरण गर्न सक्छौँ त्यो तहमा हामीले काम गर्नुपर्छ।
1: त्यसै गरी तपाईँ एकजना मौसमविदको यो क्षेत्रमा अध्ययन गरिरहनु भएको हिसाबले विशेष बिहिबार बेलुकादेखि नै शुक्रबार शनिबारको लागि चाहिँ आइतबारसम्मको लागि चाहिँ लामो यात्रा गर्नेहरूलाई के सुझाव दिन चाहनुहुन्छ? सकेसम्म अत्यावश्यक बाहेक यात्रामा अथवा के
2: अर्को चाहिँ अब यही हो हाम्रो चाहिँ कस्तो भन्दाखेरि बाटोघाटो पनि एक किसिमले अलिकति अप्ठ्यारो स्थितिमा छौँ। काठमाडौँमा चाहिँ आउनको लागि चाहिँ हेटौँडाको मात्रै एउटा विकल्प थियो अलि अगाडि चारैतिर चाहिँ होइन, फेरि किन भन्दा उता रोसी खोलातिर पनि त्यतातिर पनि बगरबाट हाम्रो सडक रहेको हुनाले हामी 9 गतेदेखि 11 गतेसम्म चाहिँ हामी यात्रा नै नगरौँ होइन, किन भन्दाखेरि त्यो चाहिँ हामीले जोखिम मा पर्ने हामी काम गर्दै नगरौँ होइन। त्यस कारणले गर्दाखेरि सकभर अब त्योभन्दा अगाडि नै चाहिँ कतै जानुपर्ने के गर्नुपर्ने छ भने आफ्नो चाहिँ क्रियाकलापहरू त्यही अनुसार गर्नु पर्यो। यात्रा चाहिँ तपाईँको रातिको यात्रालाई त हामी पुनः बन्देजै गर्नु पर्यो, रातिको यात्रा चाहिँ एकदमै बन्देज, सायद अब प्रशासनले पनि त्यो कुराहरू तर्फबाट हुन्छ होला। अब अगाडि पनि यसरी नै ठुलो वर्षा हुँदाखेरि गत वर्ष पनि दसैँको अवधिमा त्यो बन्द गरिएको थियो बाटो। अब हामीले यात्रालाई चाहिँ 9 गतेदेखि 11 गतेसम्म रातिको यात्रा पूर्णतया बन्द गर्नु पर्यो। अब दिउँसोको समयमा पनि हामीले त्यहाँको चाहिँ वर्षाको तथ्याङ्क अथवा वर्षाको क्षेत्र हेरेर मात्रै हामीले चाहिँ केही क्रियाकलापहरू हामी गर्न सक्छौँ।
1: त्यसै गरी यो प्रकोप आउँदै गर्दा अथवा त्यो विपदमा रूपान्तरण हुँदै गरेको समयमा चाहिँ गलत सूचना अथवा अफवाहहरू चाहिँ एकदम छिटो फैलन्छन्, सर्वसाधारणले आधिकारिक र सही मौसमी सूचनाहरू कसरी प्राप्त गर्ने यो अवधिमा?
2: अब यसमा चाहिँ अहिले कस्तो छ भन्दाखेरि जम्मा जुन यो विभिन्न सामाजिक सञ्जालहरू चाहिँ मोनिटाइजेसन भइसकेपछि चाहिँ जब जुन चाहिँ अब एउटा चाहिँ त्यो भ्युजको आधारमा चाहिँ पैसा चाहिँ आउने जस्तो भएपछि केही न केही चाहिँ तपाईँको चाहिँ सनसनीपूर्ण खबरहरू देखाएर प्रसारण चाहिँ गराउने विभिन्न होइन समूहहरू पनि देखिएको छ, विभिन्न च्यानलहरू पनि रहिरहेको छ। त्यस कारणले गर्दा त्यस्ताबाट हामी सचेत हुनु पर्यो, पहिला हामीले बुझ्नु पर्यो होइन, र अब आधिकारिक चाहिँ हाम्रो निकायलाई नै हामी फलो गर्नु उपयुक्त हुन्छ। जस्तै नेपाल सरकारको नेपाल मौसम विज्ञान विभाग लाई चाहिँ फलो गर्नु पर्यो होइन, र उसले चाहिँ निकालेका सूचनाहरू अनुसार नै आफ्नो क्रियाकलापहरू अगाडि बढाउनु पर्यो। सामाजिक सञ्जालमा त धेरै किसिमका सूचनाहरू आउँछन्, कतिपय चाहिँ आफ्नो चाहिँ भ्युज बढाउने हिसाबले पनि सूचना आएको हुनाले त्यो चाहिँ र आधिकारिक हाम्रो अब सञ्चार माध्यमहरू होइन, अब जस्तै उज्यालो नेटवर्कले पनि राम्रो चाहिँ एउटा आधिकारिक सूचना दिनुहुन्छ, त्यस्तै गरी अरूको मुख्य छापा माध्यमहरू भए नेपालका होइन तिनीहरूलाई हेर्नु पर्यो। अन्य चाहिँ अब हाम्रो युट्युबबाट आउने अथवा चाहिँ विभिन्न सामाजिक सञ्जालहरूबाट सनसनीपूर्ण आउने समाचारबाट चाहिँ त्यसको शिकार चाहिँ हामी हुनु भएन।
1: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी बंगालको खाडीमा बनेको सामुद्रिक आँधीले पार्ने प्रभाव र यसको जोखिम तथा सावधानीको उपाय बारेमा त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिंहदेलसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: कृषि मन्त्र नार्कसँग
7: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी बंगालको खाडीमा बनेको सामुद्रिक आँधीले पार्ने प्रभाव, यसको जोखिम र सावधानीका उपाय बारेमा त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिंहदेलसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ अघि पनि हामीले चर्चा त गर्यौं आम किसान राज्यका अंग पूर्व सूचना प्रणालीको लागि काम गर्ने निकायहरू उनीहरूले के गर्ने भन्ने बारेमा। यो समयमा विशेष गरी भारी वर्षाले कृषि क्षेत्रमा पार्ने असरको बारेमा नि तपाईँले भन्नुभयो, कति अवस्थामा धानको पनि हुन सक्छ भनेर, त्यो लगायत जोगाउनका लागि किसानहरूलाई अहिले कुन निकायले अलिकति सहजीकरण गरिदियो भने किसानहरूलाई सहज होला, र किसानहरूले कस्ता निकायहरूमा सम्पर्क गरेर सावधानीका उपायहरू अप्नाउनु पर्ला?
2: कृषिको लागि अब मुख्य मैले थाहा भएअनुसार दुईटा निकाय चाहिँ प्रमुख रूपमा तल्लो त चाहिँ हाम्रो किसानसम्म पुगेको देखिन्छ। एउटा चाहिँ नेपाल कृषि अनुसन्धान परिषद नार्कको चाहिँ विभिन्न केन्द्रहरू चाहिँ प्रदेश र जिल्लामा रहेका छन्, उहाँहरूसँग पनि किसानहरूको सम्पर्क हुन्छ। एउटा त्यो भयो भने अर्को चाहिँ कृषि विभाग अन्तर्गत अब तल्लो तहमा कृषि ज्ञान केन्द्र छ होला प्रदेश तहमा होइन, अनि जिल्ला तहमा कृषि नगरपालिका अन्तर्गतका कृषि कार्यालयहरू रहिरहेका छन्। त्यस कारणले गर्दाखेरि त्यो सूचना चाहिँ त्यहाँबाट नै उहाँहरूले जोगाउँ यो कृषिको लागि क्षति न्यूनीकरणको लागि कसरी गर्न सकिन्छ भन्ने चाहिँ त्यहीँका अधिकारीहरूसँग उपयुक्त सल्लाह लिनु चाहिँ सहज हुन्छ।
1: यसबेला हाम्रो एकदम नजिकको सरकार भनेर हाम्रो पालिका सरकारलाई भन्छौँ, यस्तो विपदको लागि चाहिँ आउँदैछ भनेर 3-4 दिन अगाडि चाहिँ धेरै कुराहरू थाहा भइसक्यो, नआओस् त्यस्तो वर्षा, तर वर्षाको कम्तीमा सम्भावनाहरू संकेतहरू देखिएका छन् वर्षा हुन सक्छ भन्ने कुराको। यस्तो अवस्थामा पालिकाहरूले गर्नुपर्ने कामहरू चाहिँ के हुन् जसले चाहिँ स्थानीयको जनधनमा जोगाउन सहयोग पुगोस्?
2: अघि केही कुरा मैले भनेको थिएँ, जस्तै अब कतिपय क्षेत्रहरू चाहिँ हाम्रै अब यो क्षेत्र चाहिँ अब केही पानी पर्यो भने यो क्षेत्रमा पहिरो जान्छ है भन्ने जस्तो चाहिँ जुन छ नि हाम्रो विभिन्न भूखण्ड, त्यसको चाहिँ अवलोकन र निगरानी चाहिँ धेरै राम्रो तरिकाले चाहिँ स्थानीय तहले नै गरिरहेको छ होइन। त्यस कारणले त्यस्तो चाहिँ जोखिमयुक्त क्षेत्रहरूको पहिचान उहाँहरूले गर्नुभएको छ, र त्यो पहिचानयुक्त क्षेत्रबाट अब तपाईँको चाहिँ हिडुलदेखि लगायत तपाईँको चाहिँ अन्य किसिमका कार्यहरू भारी वर्षाको अवधिमा गर्नु भएन। त्यस कारणले गर्दा त्यो एउटा स्थानीय तहले त्यसबाटलाई सुसूचित गर्न सक्यो, आफ्नो वाडा तहसम्म त्यो सुसूचित गर्यो भने त्यसपछि तपाईँको वाडामाबाट नै धेरै सेवा सुविधाहरू अहिले चाहिँ हाम्रो सेवाग्राहीहरूले लिनुहुन्छ। त्यस कारणले गर्दाखेरि एउटा त्यो गर्न सकियो। अर्को चाहिँ अब स्थानीय तहले चाहिँ आफ्नो क्षेत्राधिकारभित्र रहेका खोला नदी नालाहरूको अनुगमन पनि उहाँहरूले गरिरहनु भएको छ। त्यस कारणले गर्दाखेरि यो चाहिँ खोलामा चाहिँ यो अर्को चाहिँ खोला मिसिएर यसरी चाहिँ माथिबाट बाढी आउन सक्छ भन्ने किसिमको चाहिँ एउटा एक किसिमको आकलन उहाँहरूलाई त्यो पनि हुन्छ, किन भन्दा कतिपय कुराहरू हाम्रो चाहिँ परम्परागत शैलीले पनि हामी निर्धारण गर्न सक्छौँ। त्यहाँ कुनै पनि तपाईँको चाहिँ पूर्व सूचना प्रणाली नभएको अवस्थामा पनि आकलनले पनि कतिपय कुराहरूलाईबाट चाहिँ हामी अगाडि बढ्न सक्छौँ। त्यस्तै गरी अन्य भनेको चाहिँ अब सचेतनाका कार्यक्रमहरू चाहिँ अझै हामी केही दिनहरू बाँकी रहेको हुनाले वडा अथवा तपाईँको गाउँ टोलसम्म सचेतना अथवा हाम्रो सञ्चार माध्यमहरूको पनि भूमिका हुन्छ, जस्तै रेडियोहरू एफएमहरू भए, स्थानीय तहमा भएका चाहिँ टेलिभिजनहरू, त्यहाँबाट पनि आफ्नो चाहिँ गाउँ टोल र समाजलाई सुसूचित गर्ने एउटा अहिले चाहिँ के भन्दाखेरि मुख्य रूपमा पूर्व जानकारी दिएर हामीले चाहिँ हाम्रो जनधनको क्षति घटाउने भएको हुनाले यसमा चाहिँ स्थानीय तहको प्रमुख भूमिका हुन सक्छ।
1: हाम्रो देशको पूर्व सूचना प्रणालीलाई हेर्दा यस्ता द्रुत खालका मौसमी परिवर्तनहरू जुन चाहिँ अकस्मात आउँछन् अथवा यो बेला बेलामा बन्छन्, यसको अवस्थामा चाहिँ विपदका लागि कतिको तयार र प्रभावकारी छन् अहिलेको लागि, र हाम्रो विकासको क्रम कस्तो छ यसको क्षेत्रमा चाहिँ?
2: पूर्व सूचना प्रणालीहरू जस्तै अब हाम्रो पछिल्लो चरणमा नेपाल सरकारको आधिकारिक निकाय जुन नेपाल मौसम विज्ञान विभाग लगायत पुरानो जल तथा मौसम विज्ञान विभागहरूले विभिन्न ठाउँमा चाहिँ जल मापन, वर्षा मापन र खोलाको सतह नदीको तह मापन गर्ने कार्यहरू गर्दै आइरहेछ, र त्यसमा चाहिँ पूर्व सुसूचित गर्ने कामहरू पनि उहाँहरूले गरिरहनु भएको छ होइन। त्यस कारणले गर्दाखेरि चाहिँ र पछिल्लो चरणमा आउँदाखेरि करिब 8-10 वर्षदेखि चाहिँ जनतालाई राम्ररी सुसूचित गराइरहेको मास एसएमएसहरू पनि विभिन्न ठाउँमा पठाइरहेको सम्भावित हुन सक्ने क्षेत्रमा 24 घण्टा अगाडि नै त्यसबाट उद्धारहरू पनि गरिएको अवस्था छ त्यो सुसूचित समयमै सूचित गरेको हुनाले त्यस कारणले गर्दाखेरि चाहिँ यो पूर्व सूचना प्रणालीलाई चाहिँ राम्रै रूपमा चाहिँ उपयोग भइरहेको पाएको छु नेपाल सरकारको तर्फबाट पनि तथापि हामीले चाहिँ अब कतिपय क्षेत्रहरूमा चाहिँ त्यसलाई एउटा भनौँ न सिरियसली नलिँदाखेरि घटनाहरू भएका छन् त्यस कारणले गर्दाखेरि सरकारको तर्फबाट पनि अब कसरी चाहिँ सम्झाइ बुझाइ हामीले गर्न सक्छौँ है होइन त्यो चाहिँ हेलचेक्राई नगर्ने जुन चाहिँ पूर्व सूचना प्रणालीका सूचनाहरू हेलचेक्राई नगर्ने वातावरण चाहिँ हामीले बनाउनुपर्छ
1: गएको वर्ष अहिले तपाईँले पनि जोड्नु भएको थियो गएको वर्ष दशैंको आसपासमा एकदमै ठूलो पानी पर्दाखेरि रातको समयमा अथवा केही दिनसम्म नै मुख्य राजमार्गहरूमा गाडीहरू नै सार्वजनिक गाडी लगायत गाडीहरू नै रोकिएको थियो लगायतका सचेतना अर्थात् पूर्व तयारीका कामहरू भएका थिए यसपालि पनि त्यो हदसम्म पुग्ने अथवा कस्तो किसिमको तयारी चाहिँ गर्नुपर्ने अवस्था देखिन्छ अहिलेको अवस्थालाई हेर्दै गर्दाखेरि
2: सायद अब गत वर्ष अथवा केही समय अगाडिको जस्तो चाहिँ त्यही तरिकाले नै ज्यादा उपयुक्त हुन्छ होला किन भन्दाखेरि भारीदेखि अति भारी वर्षासम्म हुने चाहिँ पूर्वानुमान आइरहेको अवस्थामा हामीले चाहिँ जुन सवारी साधनहरू चाहिँ सञ्चालन गर्नको लागि अब जोखिमको स्तर हेरेर हामीले त्यस्तो किसिमको कडा निर्णय पनि लिनलाई पछि हट्नु हुँदैन जस्तै अब रातको समयमा त स्ट्रिक्टली नै हामीले त्यो लागू गर्नुपर्छ दिउँसोको समयमा चाहिँ अब सम्बन्धित निकायसँग चाहिँ सरसल्लाह अथवा सम्बन्धित निकायको चाहिँ एउटा अनुगमनलाई हेरेर जस्तै पूर्वी क्षेत्रमा यति वर्षा भइरहेको छ अब चाहिँ दिउँसो यति हुन सक्छ भन्ने आधारमा जस्तै जिल्ला प्रशासन कार्यालयले मार्फत पनि त्यो चाहिँ त्यस्ता किसिमका क्रियाकलापहरू सवारी नियन्त्रणका कुराहरू अगाडि बढाउन सकिन्छ र अब अहिलेको चाहिँ तह भनेको कस्तो हो भन्दाखेरि हामी चाहिँ एकदमै सुसूचित भएर ठूलो वर्षा हुने सम्भावना रहेकोले सवारी अथवा यातायातका कुराहरू अझ हवाई क्षेत्रलाई समेत यसले भारी वर्षा हुँदाखेरि प्रभाव पार्ने सम्भावना देखिएको छ किन भन्दाखेरि आँधी तुफान सहित आउने एउटा चाहिँ वर्षा हुनाले त्यो क्षेत्र हामीले हवाईको त अहिले कुरा गरेका थिएनौँ तर हवाई क्षेत्रलाई समेत त्यसले प्रभाव पार्छ त्यही अनुसारको हामी तयारी गर्नुपर्छ
1: हजुर हुन त अब आकस्मिक धेरै लामो समयपछि आएको अब यसपालि भुटेखुसीको बाढी तर त्यसबाट पनि हामीलाई धेरै अत्याएको छ भनौँ जोखिम बढाएको अथवा तर्साएको पनि छ मान्छेहरूलाई यस्तो पनि हुँदो रहेछ भनौँ यो हिसाबले हेर्दाखेरि नदी किनार छेउछाउ अर्थात् अत्यन्त होचो भूभागका बस्तीहरूमा चाहिँ केही दिनको लागि जतिखेर पनि भाग्नुपर्छ अथवा अर्को ठाउँमा जानुपर्छ भन्ने किसिमको तयारी पनि गर्नुपर्ने अवस्था छ कि अथवा सामान्यतया जोखिम छ भनेर पूर्व सूचना लिएर बस्दाखेरि हुने अवस्था कस्तो छ
2: सूचना लिएर मात्रै भएन सूचना लिएर तयारी अवस्थामा बस्नु पर्यो हामीले चाहिँ तयारी अवस्थामा बस्दाखेरि जस्तै कुनै पनि अब जलाधार क्षेत्रमा ठूलो वर्षा भयो त्यो ठूलो वर्षाबाट चाहिँ त्यो त्यसको आसपासका चाहिँ अब नदी प्रणालीमा जुन जल प्रवाह बढ्छ जल प्रवाह बढ्दाखेरि नजिकैको क्षेत्रहरू अथवा त्यसका बजारहरू छन् भने त्यहाँ बसेका बस्तीहरू छन् भने त्यसलाई असर गर्न सक्ने हुनाले त्यही अनुसारको तयारी अवस्थामा बस्नुपर्ने हुन्छ त्यस कारण यो कार्यको लागि अब स्थानीय अथवा प्रदेश सरकारहरूले पनि सनाको रूपमा काम गर्न सक्नुहुन्छ होइन के भन्दा विपद अब चाहिँ आउने नै भयो अब यसलाई चाहिँ मैले चाहिँ यत्तिकै उ गर्छु भन्ने हिसाबले हामीले हेलचेक्राई नगर्ने हिसाबले हामी जानुपर्छ
1: यो अवस्थामा तीन तहका सरकार र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण यस बीचमा समन्वय र पूर्व तयारीको लागि आपसी समन्वय चाहिँ कस्तो हुनुपर्छ यतिखेर
2: अब जस्तै अब अहिले चाहिँ राष्ट्रिय विपद न्यूनीकरणले पनि जस्तै हिजो जल तथा मौसम विज्ञानले ल्याएको सूचनालाई नै फेरि अलिकति इलाबोरेट गरेर ठूलो रूपमा विस्तृत रूपमा उसले चाहिँ के गर्न हुने के गर्न नहुने भन्ने हिसाबले सूचना निकालिसकेको अवस्था पनि छ भनेपछि ऊ चाहिँ चनाको रूपमा नै लागिरहेको अवस्था छ अगाडिको भोटेको सीको घटनापछि पनि विपद प्राधिकरणले राहत उद्धारमा तदारकता नै देखाएको अवस्था छ त्यस कारणले गर्दाखेरि अब जस्तै त्यहाँ कमान्ड पोस्ट पनि स्थापना भएको छ मनसुन कमान्ड पोस्ट त्यो कमान्ड पोस्ट चाहिँ अब झन् यो एउटा चाहिँ एउटा यो इभेन्ट आउँदाखेरि झनै बढी सक्रिय होला त्यसमा हाम्रो चाहिँ सेनाको हुनुहुन्छ सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायत जिल्ला प्रशासन कार्यालयका सिडिओ साहबहरू पनि हुनुहुन्छ त्यस कारणले गर्दाखेरि त्यो सूचना चाहिँ लाई चाहिँ कोर्डिनेसन गर्ने काम नेपाल चाहिँ विपद जुन विपद प्राधिकरणले गरिरहेको अवस्थामा प्राधिकरण चाहिँ को जुन भनाइ छ अथवा त्यसको चाहिँ जुन जिल्ला जिल्लामा दिने सूचना आउँछ त्यो सूचनालाई चाहिँ जुन स्थानीय विपद व्यवस्थापन समिति अथवा जिल्ला विपद व्यवस्थापन समितिले सिरियसली लिएर कार्य गर्छ भन्ने चाहिँ मा चाहिँ म आशावादी छु।
1: हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिद्धेलसँग कुराकानी गरिरहेका छौं। अवश्य अलिकति यो जलवायु परिवर्तन र भविष्यका चुनौतीलाई पनि जोडेर कुराकानी गरौं। गएको दुई वर्षमा चाहिँ लगातार असोज महिनामा भनौँ मनसुनको अन्त्यम अन्त्यतिर ठूलो पानी पर्यो र केही जनधनको क्षति पनि गर्यो भनौँ विपदमा परिणत भयो। पछिल्ला वर्षहरूमा यो बंगालको खाडीतिर बढ्ने सामुद्रिक आदि अर्थात अन्य गतिविधिहरू अलिकति सक्रिय हुन थालेको अथवा नेपालमा अप्रत्याशित भारी वर्षा गराउने क्रम बढेको हो भन्न सकिने अवस्था हो कि यो केही वर्षको घटना मात्रै हुन्? कस्तो अवस्था देखिन्छ?
2: अब तपाईँले भनेअनुसारै जस्तै अहिले चाहिँ मनसुनी चक्रमा बिस्तारै देखिने भिजिबल बदलावट होइन चाहिँ आएको अवस्था छ। के छ भन्दाखेरि जुन मनसुनको सुरुवात पनि अलिकति ढकलिएको ढिलो हुने, मनसुनको आगमन ढिलो र मनसुन चाहिँ अलिकति पछिल्लो समयमा बढी सक्रिय हुने, यो चाहिँ मनसुन बदलाएको एउटा चाहिँ अब हामीले प्रत्यक्ष रूपमा देखेको एउटा चाहिँ होइन घटना भयो। र यो यसमा चाहिँ जुन यो सिफ्टिङ अफ मनसुन भनौँ, मनसुन चाहिँ जुन अक्टोबरतिर सिफ्ट हुने प्रक्रिया अथवा भदौ असोजमा ठूलो वर्षा हुने प्रक्रिया चाहिँ एउटा जलवायु परिवर्तनसँग पनि यो जोडिरहेको छ। जस्तै अब यसमा चाहिँ मनसुन को क्रियाकलापलाई जलवायु परिवर्तनले कसरी असर गर्छ भन्ने हिसाबले पनि हामी त्यो हेर्न सक्छौँ होइन। जस्तै अब अहिलेको वर्षलाई चाहिँ हामीले एलनिनो वर्ष भन्छौँ होइन, एलनिनो वर्ष चाहिँ अब अलिकति आशासित रूपमा चाहिँ अब वर्षा यसले कम गराएन नेपालमा चाहिँ होइन, तथापि अब यो चाहिँ अब आउने हिउँदमा चाहिँ यसको ठूलो प्रभाव देखिन्छ भन्ने आकलन गरिएको छ। र अब यो यलनिनोले चक्रवातलाई चाहिँ लाइक कस्तो एक किसिमको सम्बन्ध पनि छ, जस्तै एलनिनो हुँदाखेरि चाहिँ समुद्रमा चक्रवात फेरि घट्छ, चक्रवातको चाहिँ चक्रवात भने त तपाईँको विभिन्न चरण विकसित हुन्छ नि, चक्रवातको जस्तै वर्षमा यतिवटा चक्रवात भयो अथवा दुई वर्षमा यतिवटा चक्रवात चाहिँ विकसित भयो भन्छौँ हामी, त्यो हिसाबमा भन्दाखेरि एलनिनोले चाहिँ चक्रवातको चाहिँ संख्यालाई चाहिँ यसले घटाउँछ खास चाहिँ, त्योभन्दा लालिना फेज हुँदाखेरि जुन चाहिँ होइन बढी वर्षा गराउने चाहिँ प्रणालीको नेपालमा, त्यो प्रणाली हुँदाखेरि फेरि साइक्लोन चाहिँ इन्डियन ओसियनमा चाहिँ साइक्लोन बढ्छ, तपाईँको संख्या नै दोब्बर हुन्छ। त्यस्तै गरी अब प्रशान्त महासागर ताप्दाखेरि चाहिँ हाम्रो तुलनात्मक रूपमा हिन्द महासागर चाहिँ चिसो हुन्छ, प्रशान्त महासागर ताप्दाखेरि अब एलनिनोको घटना भयो, त्यो एलनिनोको घटना हुँदा भएको अवस्थामा चाहिँ हिन्द महासागर फेरि तुलनात्मक चिसो हुन्छ, त्यो तुलनात्मक चिसो हुँदाखेरि चाहिँ समुद्री तापक्रम घट्ने भयो, त्यो समुद्री सतहको तापक्रम घट्दाखेरि चाहिँ जुन फेभरेबल कन्डिसन भन्छ अनुकूल वातावरण चाहिँ यो चक्रवात बन्नलाई चाहिँ उपयुक्त हुँदैन, तथापि चक्रवात चाहिँ बन्छ तर चक्रवातमा चाहिँ बन्ने चाहिँ फ्रिक्वेन्सी छ त्यो चाहिँ घट्छ, त्यस्तो किसिमको सम्बन्ध रहिरहेको छ। अब एलनिनो अवस्थामा चाहिँ अब चक्रवात अस्थिर र यसले ट्र्याक बदल्ने सम्भावना बढी हुन्छ, जस्तै तपाईँको चाहिँ अब आकलन गरिएको भन्दा अर्को ट्र्याकमा पनि जान सक्छ एलनिनो इयर भनेर, यो चाहिँ एउटा अध्ययनको निष्कर्ष रहिआएको छ। त्यस कारणले गर्दाखेरि अहिले बढ्दो जलवायु परिवर्तनले समुद्री सतह लगायत मनसुनमा पर्ने प्रभाव चाहिँ हाम्रो यो भनौँ न प्रशान्त महासागर हिन्द महासागर लगायत को क्षेत्रमा चाहिँ विविध रूपमा यसले असर गरिरहेको छ।
1: यसरी हेर्दाखेरि त हामीले जलवायु परिवर्तनले पनि हाम्रो मौसमी चक्रहरूमा अर्थात् मौसमी प्रणालीहरूमा असर गर्यो भन्न सकियो। सँगसँगै तपाईँले अलिक जोडिहाल्नुभयो एलनिनो यसपालि कम पानी पर्ने अनुमान थियो, अझ भनौँ साउन भदौमा त एकदमै सुक्खा पनि हुन सक्छ कि न भन्ने किसिमबाट पनि चर्चाहरू गरिएका थिए, तर त्योभन्दा विपरीत सामान्यतया निरन्तर पानी आवश्यकता अनुसार परि नै रह्यो, औसतभन्दा कम पर्यो होला तर परि नै रह्यो। यसरी हेर्दाखेरि आगामी हिउँदमा चाहिँ यसले प्रभाव पार्ने अवस्था कतिको छ? एउटा प्रश्न यहीँले जोडिहालेँ मैले एलनिनोले चाहिँ,
2: जस्तै अहिले चाहिँ पहिलाको चाहिँ पूर्वानुमान अनुसार चाहिँ अब अगस्त सेप्टेम्बरतिर चाहिँ अलिकति कम वर्षा हुन्छ भन्ने किसिमको चाहिँ होइन अनुमानलाई चाहिँ अब त्यति यसले साथ दिएन, तथापि हामीमा चाहिँ केही औसतभन्दा केही कम पानी परे पनि त्यो पर्याप्त पानी नै परेको भन्ने अहिले चाहिँ बुझिन्छ। अब चाहिँ कस्तो छ भन्दाखेरि हामीले हिउँदको कुरा गर्दाखेरि हाम्रो हिउँद चाहिँ प्रत्येक वर्ष चाहिँ हिउँदको एउटा प्याटर्न चाहिँ जुन पश्चिमी वायु प्रणालीले चाहिँ हामीमा वर्षाको मात्रा चाहिँ घटाउँदै लिएर आएको छ, यो पाँच सात वर्षको तथ्याङ्कलाई हामीले विश्लेषण गर्दा पनि, भनेपछि जति वर्षा हुनुपर्ने हो त्यो वर्षाको चाहिँ करिब करिब 15-20% अथवा होइन 25-30% मात्रै वर्षा भइरहेको अवस्था छ, त जस्तो 2025 हेर्दा 24 अथवा 23 हेर्दाखेरि, त्यस कारणले गर्दा फेरि चाहिँ अब यसमा एलिनोको पर चाहिँ अब जस्तै डब्लुएमओ वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेसनले पनि अब चाहिँ ग्लोबल्ली नै हामीले चाहिँ दक्षिण एसियाले क्षेत्रलाई मात्रै फोकस नगरिकन हेर्दाखेरि अब 3.5 डिग्री एनामोली हुन्छ भनेको छ तापक्रममा, त्यो भनेपछि चाहिँ इट इज कन्फर्म भन्ने हिसाबले उसले कुरा गरेको छ। त्यस कारणले गर्दाखेरि हाम्रोमा चाहिँ त्यो दुईटा कुरालाई जोडेर हेर्नुपर्ने हुन्छ। एउटा चाहिँ फेरि तपाईँको एउटा एलिनोको प्रभाव चाहिँ उत्कर्षमा पुग्ने हिउँद समयमा होइन नोभेम्बर डिसेम्बर उत्सव पुग्ने, त्यसको प्रभाव चाहिँ फेब्रुअरी मार्चसम्म पर्ने, भनेपछि अब आउने हिउँदलाई त्यसले चाहिँ अलिकति असर गर्ने भइहाल्यो। अर्को फेरि प्रत्येक वर्षको हाम्रो हिउँदे प्रणालीलाई चाहिँ परमा वर्षाको मात्रा कम हुँदै गइरहेको र त्यो अवधिमा चाहिँ हाम्रो यो पानीका स्रोतहरूमा चाहिँ कमी आएको, डडेलका प्रकोपहरू बढ्दै गएको घटना छ। त्योलाई दुईटालाई हामीले जोडेर हेर्दाखेरि हिउँदमा यसको अझै प्रभाव चाहिँ पर्ने देखिन्छ।
1: अच्छा, फेरि म यही बंगालको खाडीमा बन्दै गरेको एक किसिमको चक्रवातको कुरालाई नै जोडे। पछिल्लो समयमा चाहिँ यो मौसम सम्बन्धी पूर्व सूचना अर्थात पूर्वानुमान, विशेष गरी पूर्वानुमानहरू चाहिँ अलिकति सठिक भएको र गरेका पूर्वानुमानहरू धेरै हदसम्म मिलेको पाइन्छ। अति भारी भनेको ठाउँमा कम्तीमा भारी वर्षा हुन्छ अथवा सुक्खा भनेको ठाउँमा कम पानी त पर्छ, त्यसरी मिलेको अवस्था छ। यसलाई यो सठिक बनाउनका लागि तपाईँहरूले विशेष गरी कस्ता किसिमका विधिहरू अपनाउनुहुन्छ र पछिल्लो समयमा चाहिँ मान्छेहरूले मौसमविदहरू मौसम पूर्वानुमान सम्बन्धी निकायहरूलाई विश्वास गर्ने क्रम बढेको छ?
2: अब यसमा चाहिँ हामीले मुख्य रूपमा चाहिँ हाम्रो यो सूचना हामीले कहाँबाट लिएर आउँछौँ, सूचना भनेको तथ्याङ्कले दिने हो। त्यस कारण तथ्याङ्कको लागि हामीले चाहिँ जुन वेदर डेटा जुन हामीले जेनेरेट गर्छौँ होइन त्यहाँ लिन्छौँ, त्यो चाहिँ हाम्रो चाहिँ अब्जर्भेसन चाहिँ अन्य प्रणाली हामीले विकसित गर्नुपर्ने हुन्छ। जस्तै उपकरणहरू हामीले चाहिँ हाम्रो जस्तै 3000 मिटर भन्दा माथिल्लो क्षेत्रहरूमा हामीले चाहिँ धेरै उपकरणहरू राख्न सकेका छैनौँ, अथवा माथिल्लो चाहिँ हिम क्षेत्रमा पनि हामीले कम उपकरण राख्न सकेका छौँ। त्यस कारणले गर्दाखेरि फेरि त्यहाँको भूगोलको पनि हामीले अब सठिक पूर्वानुमान हामी गर्न सकिरहेका छैनौँ। हिमाल पारीका क्षेत्रहरू भयो जस्तो, अथवा दार्चुला हुम्लाका क्षेत्रहरू भयो, अथवा तपाईँको ताप्लेजुङ अथवा माथिका क्षेत्रहरू भयो होइन। त्यस कारणले गर्दा त्यो नेटवर्कको सङ्ख्या चाहिँ हाम्रो चाहिँ जलवायुको अनुगमन गर्ने चाहिँ जुन उपकरणहरू राख्छौँ त्यो उपकरणहरूको हामीले एउटा सङ्ख्या बढाउनु पर्यो। सङ्ख्या बढाइसकेपछि हामीले चाहिँ सानो सानो क्षेत्रको चाहिँ मौसमी तपाईँको चाहिँ तथ्याङ्कहरू लिन सक्छौँ र एउटा आजको तथ्याङ्क चाहिँ भोलिको लागि चाहिँ पूर्व सूचनाको स्रोत पनि बन्न सक्छ। त्यो एउटा पार्ट भयो। अनि अर्को भनेको चाहिँ जुन मौसम पूर्वानुमानको लागि हामीले जमिनको सूचना मात्रै ले पुग्दैन, यो सूचनाको लागि चाहिँ हामीले वायुमण्डलीय सूचना जुन वायुमण्डलमा पनि विभिन्न उपकरणहरूबाट अनुगमन गर्नुपर्ने हुन्छ, त्यसमा पनि हामीले सुधार गर्दै लानुपर्छ। तथापि पछिल्लो चरणमा आएर जुन चाहिँ हाम्रो रेडिएसन वेदर बेलुन चाहिँ को छ, राडारको पनि कार्य भइरह र त्यसको डाटा पनि नेपालमा आउँछ, भनेपछि हामीले वायुमण्डलीय अब्जर्भेसन सिस्टमलाई हामीले चाहिँ अलिकति चाहिँ थप शक्तिशाली बनाउनुपर्छ। त्यसको लागि हामीले लगानी बढाउनु पर्यो होइन, विज्ञान प्रविधि र भनेको अर्थ यो जलवायुजन्य विपद अध्ययन अनुसन्धानको लागि हामीले लगानी बढाउनु पर्यो। लगानी बढाउनको लागि उपकरणहरू लगायत चाहिँ नयाँ नयाँ किसिमका चाहिँ प्रणालीहरू हामीले भित्र्याउनु पर्यो होइन, र त्यो अब त्यो त्यसो गरेको अवस्थामा चाहिँ त्यो तथ्याङ्कहरू हाम्रो जमिन हाम्रो आकाश ती त्यो दुईवटा तथ्याङ्कलाई हामीले विश्लेषण गऱ्यौँ भने फेरि हामीले पूर्वानुमानको जुन गणितीय मोडल चाहिँ छ नेपाल अनुसारको मोडल तयार भएको छ, त्यो मोडल अनुसार हामीले क्यालकुलेट गरेर हामीले चाहिँ 3 दिन अथवा 5 दिन अथवा 7 दिनसम्मको हामी भविष्यवाणी गर्न सक्छौँ। त्यस मुख्य चाहिँ अब्जर्भेसन नै हो, जमिनको अब्जर्भेसन र वायुमण्डलको अब्जर्भेसन, ताकि हामीले छिमेकी मुलुकहरूको नजिकको यताउता हेरेर होइन, जस्तै अब तराईको जनकपुरतिरको लागि पटनाको हेर्न नपरोस्, अथवा मास्ती तपाईँको चाहिँ हाम्रो हुम्ला सिमीकोटको लागि फेरि तिब्बतको अथवा मास्तीको चाहिँ हेर्न नपरोस्। त्यस कारण अलिकति चिन्नु भन्दाखेरि 1-2 किलोमिटरकै भर्टिकल डिस्टेन्समा नै त्यो मौसम चाहिँ फरक हुने हुनाले हामीले चाहिँ पूर्व सूचना प्रणाली अथवा मौसम विश्लेषणलाई सठिक बनाउनको लागि हाम्रो उपकरण र हाम्रो क्षमतामा वृद्धि गरेको अवस्थामा सठिक सूचना अथवा भविष्यवाणी गर्न सकिन्छ।
1: यसपालिको जस्तो बंगालको खाडीबाट नै आउँदैछ एउटा न्यूनचापी प्रणाली बनेर त्यहाँबाट नै आउँदैछ भन्ने किसिमको यो खालको सूचनाको लागि चाहिँ अन्तर्देशीय रूपमा अर्थात यसको हामीसँग सूचनाको पहुँच कतिको छ र त्यसका विश्लेषणहरू चाहिँ कतिका भर पर्दा हुन्छन् उताबाट आउँदैछ भन्ने कुरालाई चाहिँ
2: फेरि अब अर्को चाहिँ हामीले एङ्गलबाट पनि हेर्न सक्छौँ। अहिले चाहिँ अब ग्लोबल भिलेजको कुरा आइरहेको अवस्था छ, होइन, जस्तै फेरि अब यो मौसमको चाहिँ र हामी जलवायुको कुरा गर्दाखेरि त यसको सीमा चाहिँ भौगोलिक सीमा यसको हुँदैन भन्ने भन्छौँ। त्यस कारणले गर्दाखेरि अब जस्तै कतिपय चाहिँ अब जस्तै हामीले अहिले सेटेलाइट का चाहिँ नक्साहरू हामी चाहिँ प्रयोग गर्छौँ होइन अध्ययन अनुसन्धानको लागि, त्यो चाहिँ हामीले चाहिँ फ्री चाहिँ पैसा नतिरी नै हामी ग्लोबल्ली प्राप्त गरिरहेको हुन्छौँ होइन, अर्को देशले बनाए पनि भनेपछि त्यो एउटा सहकार्यको चाहिँ अब एउटा नमुना उदाहरण हो। जस्तै हाम्रो सूचना हामीले इन्टरनेटमा राखिसकेपछि तिब्बतले पनि हेर्न सक्यो, त्यसबाट त्यहाँबाट पनि फाइदा, जस्तै हामीले भारतको अथवा बङ्गलादेशमा सम्म चाहिँ चक्र आइसक्यो है भनेपछि त्यहाँको सूचना पनि हामीले फलो गर्न सक्छौँ। भनेपछि यो चाहिँ हामीले सहकार्य नगरी पनि त गर्न सकियो, फेरि एउटा पार्ट चाहिँ ओपन एक्सेस भन्छ नि तपाईँको, ओपन एक्सेस चाहिँ आधारमा त्यो इन्टरनेटको माध्यमबाट हामीले त्यो एउटा चाहिँ उनीहरूकोमा केही भइरहेछ यो कता बढ्दैछ भन्ने त्यसरी लिन्छ। अर्को चाहिँ भनेको सरकारी तहमा नै हामीले चाहिँ एक किसिमको चाहिँ अन्डरस्ट्यान्डिङ बनाएर है त्यहाँ चाहिँ विपद चाहिँका घटनाहरू अथवा मौसमी तथ्याङ्कहरू चाहिँ अलिकति एकदमै भनौँ न त्यो विपदमा परिणत हुने चाहिँ अवस्था आइसक्यो भने हामीले तत्काल जानकारी गराऊ भनेर पनि त्यो गर्न सकिन्छ। जस्तै अस्तिको विपदको घटनापछि चाइना मेट्रोलोजिकल एजेन्सीसँग नेपाल सरकारको चाहिँ सहकार्य सुरुवात भएको छ, त्यस कारणले गर्दाखेरि त्यस्तै अब भारतको चाहिँ इन्डियन मेट्रोलोजिकल डिपार्टमेन्ट र नेपाल सरकारको चाहिँ नेपाल मेट्रोलोजिकल डिपार्टमेन्टको बीचमा पनि सहकार्य चलिरहेको छ। जस्तै बिहारमा अथवा चाहिँ उत्तर प्रदेशमा चाहिँ यस्तो किसिमको भयो, अब यहाँ चाहिँ यो नेपालतिर मुभ गर्दैछ भन्ने सूचनाले पनि हाम्रो तराई अथवा तपाईँको त्यो क्षेत्रका जनताहरूलाई सुसूचित गराउन मद्दत गर्छ। त्यस कारणले गर्दा यस्तो सहकार्यको जरुरत चाहिँ हुन्छ र सहकार्य सुरुवात पनि हुँदै गएको देखिन्छ।
1: हामी त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डाक्टर मदन सिद्धिरसँग कुराकानी गरिरहेका छौँ। अवश्य हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ। मौसम विज्ञानको दृष्टिले नेपालमा आउँदा दिनमा चाहिँ चरम किसिमका मौसमी घटनाहरू अझ बढी सामना गर्नुपर्छ भन्ने सम्भावनाहरू कतिको बढ्दै गएका छन्?
2: जस्तै हामीले चाहिँ अब समग्र यो निचोडकै कुरा चाहिँ मिल्दो जुल्दो आउने जस्तो देखेँ मैले। जस्तै अहिले चाहिँ जुन जलवायु जन्य क्रियाकलापहरू अथवा जलवायुजन्य विपदहरू बढिरहेको अवस्था छ र यो जलवायु चक्रमा आएको फेरबदल हो। जस्तै हामीले प्रत्यक्ष रूपमा नै हामीले चाहिँ विगतका 15-20 वर्षहरूमा नभोगेका घटनाहरू अहिले हामीले भोगिरहेका अवस्था छौँ होइन। जस्तै अब वर्षा चाहिने बेलामा वर्षा नहुने, नचाहिने बेलामा वर्षा हुने, अत्याधिक ठूलो वर्षा हुने, त्यस्ता किसिमका घटनाहरू निरन्तर चलिरहेको छ। बेमौसमी वर्षा लगायत तपाईँको चाहिँ हावाहुरी अथवा तापलहर शीतलहरदेखि लिएर चट्याङ आँधीबेरीका घटनाहरू चाहिँ अनएक्सपेक्टेडली बढ़िरहेको अवस्था छ। त्यस कारणले गर्दाखेरि जलवायु जन्य क्रियाकलापहरू जुन यो उष्ण वायुमण्डलीय अवस्थामा यो यस्ता घटनाहरू अवश्य नै बढ्नेछन्, त्यही अनुसारको हामी चाहिँ सतर्कता हामी अप्नाउनु पर्ने हुन्छ। त्यसको लागि हामीले चाहिँ अध्ययन अनुसन्धान र अनुगमन हामीले सोही रूपमा अथवा तपाईँको सरकारको तर्फबाट अथवा एकाडेमिया विश्वविद्यालयको तर्फबाट अथवा अन्य रिसर्च इन्स्टिच्युटको तर्फबाट संयुक्त रूपमा कतिपय कार्यहरू हामी गर्न सक्छौँ। त्यसमा अन्तर्देशीय साझेदारीहरू पनि महत्वपूर्ण हुन्छ। त्यस कारणले गर्दाखेरि जलवायुजन्य क्रियाकलापहरू अवश्य नै बढ्छन्, त्यसको लागि हामी पूर्व तयारी सुसूचित अध्ययन र अनुसन्धान गरेर त्यसको हानि नोक्सानीबाट कसरी हामी चाहिँ क्षति कम गर्न सक्छौँ भन्ने दिशामा अगाडि बढ्नुपर्छ।
1: यो अध्ययन अनुसन्धानको कुरा गर्दा चाहिँ नेपालमा पछिल्लो समयमा कतिको बढेका छन् र सरकार यसमा कतिको लगानी गर्न तयार अर्थात स्रोतहरू खोज्नको लागि विश्वविद्यालयहरू कतिको लागि परेका छन्? पछिल्लो समयमा अध्ययन अनुसन्धानको दायरा कतिको फराकिलो भएको छ कि अझ धेरै गर्न आवश्यक छ?
2: अनुसन्धानको लागि चाहिँ अहिलेको जस्तै जनशक्तिहरू अथवा विद्यार्थीहरू अथवा रिसर्चरहरूको चाहिँ अब चाहना चाहिँ एकदमै अगाडि बढेको हामी पाएका छौँ। तर फेरि जुन सरकारी तहबाट चाहिँ विश्वविद्यालयमा दिने अनुदान अथवा शिक्षा चाहिँ अलिकति घटेको पायौँ हामीले यो वर्ष। त्यस कारणले गर्दाखेरि जस्तै मान्छेमा चाहिँ अब यो विपद को अध्ययन चाहिँ हामीले गर्नुपर्छ है भनेर कतिपय चाहिँ नयाँ म्यान पावरहरू पनि अध्ययन अनुसन्धानमा लागिरहनु भएको छ र चाहिँ अब त्यसले चाहिँ केही न केही रूपमा ठोस कारण अथवा त्यसको चाहिँ बिन्दु केन्द्रबिन्दुसम्म पुग्न सकिन्छ। तथापि अब हामीले चाहिँ सरकारी तहबाट नै यसलाई संरक्षण गर्नको लागि सरकारले लगानी चाहिँ बढाउनुपर्छ। सरकारले लगानी बढाउने भनेको चाहिँ रिसर्च इन्स्टिच्युटहरूमा अथवा युनिभर्सिटीहरूमा चाहिँ अलिकति थप लगानी बढाएर विज्ञान र प्रविधिलाई अलिकति माथि लानुपर्छ।
1: त्यसरी चरम मौसमी घटनाहरू बढ्दै गएको र अझ बढ्ने सम्भावना रहेको सन्दर्भमा नेपालले दीर्घकालीन रूपमा यो संरचना बनाउने लगायतका कुराहरूमा कस्ता नीतिहरू अवलम्बन गर्नुपर्ने अवस्था देखिन्छ अब आगामी दिनहरूमा विशेष गरी?
2: यो जुन हाम्रो चाहिँ इन्फर्मेसनलाई चाहिँ जुन डाटाबाट आएको इन्फर्मेसन हुन्छ इन्फर्मेसनलाई हामीले पोलिसीमा लिएर जानु पर्यो नीति निर्माण तर्फमा. नीति निर्माणमा फेरि हाम्रो कस्तो छ भन्दाखेरि हाम्रो चाहिँ सरकार चाहिँ कमजोर हुँदाखेरि नीति निर्माण पनि कमजोर भइरहने अथवा हामीले भएको नीति नियमलाई पनि हामीले पालन नगरेको अवस्था छ. त्यस कारणले गर्दाखेरि नीति नियमको तहमा चाहिँ हाम्रो चाहिँ नेपाली परिपाटी चाहिँ अलिकति कमजोर नै छ. हामीले त्यही नीति नियम एक ठाउँमा एउटा हुन्छ अर्को ठाउँमा अर्को हुन्छ. जस्तै हामीले उदाहरणको लागि एउटा खोलाको मापदण्ड नै गऱ्यौँ भने होइन खोलाको मापदण्ड चाहिँ एउटै पालिकाभित्र दुईवटा खोलामा फरक फरक होइन सहायक दुईटै सहायक नदी हुन् तर फरक फरक हुन्छ. त्यस कारणले गर्दाखेरि यो यस्तो कुराहरूमा चाहिँ हामीले सिरियसली यसलाई लिनुपर्ने हुन्छ र नीति नियममा चाहिँ अब यो विशेष गरी विपद सम्बन्धी नीति नियमलाई चाहिँ हामीले एकदमै अक्षरशः पालना गर्नु गरेर हामीले चाहिँ क्षतिलाई न्यूनीकरण गर्न सक्छौँ. नत्र फेरि हामी चाहिँ जहिले पनि विपद आयो फेरि हामी बिर्सने अनि फेरि तपाईँको चाहिँ अब गफ गर्ने मात्रै स्थिति बन्छ.
1: अब अन्तमा भोलि बिहिबारदेखि शुरू हुने सम्भावित वर्षा ठूलो पानी शुक्रबार शनिबार आइतबार त अलिक ठूलो नै हुन्छ कि भन्ने अहिलेको पूर्वानुमान यी सबै कुरालाई ख्याल गर्दै सम्पूर्ण श्रोताहरूलाई एक विशेषज्ञको रूपमा के सन्देश दिन चाहनुहुन्छ जाँदै गर्दाखेरि?
2: अहिलेको अवस्थामा हाम्रो चक्रवात बन्ने प्रक्रिया चलिरहेको अवस्था छ र यो चक्रवात बन्यो अथवा चक्रवातै नबनेको अवस्थामा पनि न्यूनचापीय क्षेत्रको प्रभावले गर्दाखेरि हाम्रो चाहिँ 9 गते 10 गते र 11 गते चाहिँ विशेष चाहिँ ठूलो वर्षा हुने सम्भावना देशभरि नै छँदैछ. त्यस कारणले त्यही अनुसारको हामीले सतर्कता अपनाऊ र सबैमा सुसूचित गरौं र हामीले जनजनको क्षतिलाई हामी कम गरौं.
1: हुन्छ त, यो महत्वपूर्ण समय दिनुभयो र यो महत्वपूर्ण समयमा आम श्रोताहरूलाई सचेत गराउनको लागि अर्थात जानकारी दिनको लागि यहाँले आफ्ना अनुभवहरू साट्नुभयो. यहाँलाई उज्यालोको तर्फबाट धेरै धेरै धन्यवाद.
2: हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद.
1: उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देल. अब भने आजको बदली नेपालको समय सक्ने लागेको छ. अर्को बुधबार बिहान 8 बजी अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं. आजको बदली नेपालबाट प्राविधिक साथी दिनेश निरौला धन्यवाद दिँदै म वसन्त बस्नु बिदा हुन्छु. नमस्कार.

0: 97.6
1: शुक्ला गण्डक एफएम 97.6
2: दाजु बिहेको दिन त आइसक्यो त फ्रुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
3: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने
2: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो
3: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ अरू टेलर जस्तो हो र भने
2: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो
4: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
5: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98460 89 दमौली शाखाको लागि सम्पर्क 98067 13 425
6: ए नानीको बुवा आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
7: ढुक्क भाउ न हो बुढी फ्रेस आउ जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
6: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
8: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
6: होम डेलिभरीको पनि व्यवस्था छ
9: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 98141411178 98560078

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला बिहानको ठिक 9 बज्यो।
4: अहिले बिहानको 9 बज्यो।
5: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
5: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कोशी, बागमती र गण्डकीमा आजदेखि नै हल्का पानी पर्ने क्रम शुरू। पर्सीदेखि देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भएकाले सचेत रहन आग्रह। कृषि बालीमा क्षति हुन नदिन आवश्यक पूर्व तयारी गर्न किसानलाई सल्लाह। राष्ट्रसंघको 81औं महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान। राष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेश मन्त्री हुकर बीच भेटवार्ता। बाढ़ी पुनरूत्थानका लागि अमेरिकाले नेपाललाई थप 31 मिलियन डलर दिने। पोखरा विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान हुने। पर्यटन व्यवसायी उद्योगी लगायत उत्साहित। एलनिनोले विश्व खाद्य सुरक्षामा जोखिम बढ़ाउने चेतावनी। अर्को वर्षको अन्त्यसम्म झण्डै 5 करोड़ मानिस थप गम्भीर खाद्य असुरक्षामा पर्ने। र एसियाड महिला भलिबलमा जापानलाई हराउँदै चीनले जित्यो स्वर्ण। नेपाल खबरमा अब पूरा खबर। कोशी, बागमती र गण्डकीमा आजदेखि नै पानी पर्ने क्रम शुरू भएको छ। देशका पूर्वी र मध्य क्षेत्रमा वर्षाको गतिविधि शुरू भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार अहिले काठमाडौँ उपत्यका सहित चितवन, रसुवा, मकवानपुर, गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा हल्का वर्षा भइरहेको छ। मनसुनी वायुको प्रभाव कायमै रहेको तथा बंगालको खाड़ीमा विकसित प्रणालीको प्रभाव पनि देखिन थालेकोले वर्षाको गतिविधि थप बढ़न सक्ने उहाँको भनाई छ। तर अहिले वर्षा भइरहेका क्षेत्रमा लगातार जसो पानी पर्ने छैन। भोलि बेलुकासम्म पानी पर्ने र रोकिने क्रम हुनेछ। त्यसपछिका गतिविधि विस्तारै बढ़दै जाने र पर्सी शुक्रबारदेखि आइतबार 11 गतेसम्म देशका धेरै ठाउँमा मुसलधारे तथा आरीघोप्टे वर्षा हुनेछ। उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र अहिले बंगालको खाड़ीको मध्यभाग आसपास रहेको छ। यो प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्र बनेपछि पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्ने देखिन्छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन मार्फत देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ। विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँमा ठूलोदेखि 1-2 ठाउँमा धेरै ठूलोसम्म वर्षा हुनेछ। त्यस्तै मधेस, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित धेरै ठूलो पानी पर्न सक्छ। हिमाली क्षेत्रमा ठूलो हिमपात हुन सक्ने भएकोले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। मौसमविद विनोद पोखरेलका अनुसार पूर्वका कोशी र बागमतीमा आज बेलुकादेखि 10 गते शनिबारसम्म, मधेस प्रदेशमा भोलि बिहिबार र शुक्रबार, गण्डकी र लुम्बिनीमा पनि पर्सीदेखि 11 गतेसम्म अनि कर्णाली र सुदूरपश्चिममा शुक्रबारदेखि 11 गते आइतबारसम्म पानी पर्ने देखिन्छ। बाढ़ी पहिरोका सम्भावित जोखिमयुक्त बस्तीमा पूर्व सूचनालाई सक्रिय पार्ने, सम्भावित डुबान क्षेत्र पहिचान गर्ने, उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्ने र नागरिकलाई समयमै सूचना तथा सतर्कता प्रदान गर्ने काम पालिकाले तत्काल थाल्नुपर्ने विज्ञले बताएका छन्। सकेसम्म रातको समयमा यात्रा नगर्न त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभाग केन्द्रीय विभागका सह प्राध्यापक डाक्टर मदन सिग्देलले आग्रह गर्नुभएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले ठूलो वर्षा हुन सक्ने अवस्थालाई ख्याल गरी किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन मार्फत पर्सी शुक्रबारदेखि शुरू हुने ठूलो वर्षा र बाढ़ीका बेला आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न अनि कृषि बालीलाई जोगाउन आवश्यक पूर्व तयारी गर्न सल्लाह दिएको हो। विशेष गरी नदी तथा खोला छेउका कृषि संरचना र धानबाली जोगाउन भनिएको छ। साथै खेतबारीमा जाने बाटो, गल्ली, कुलो तथा अन्य माध्यमबाट भेल पस्न नदिन, धान पाक्न लागेको खेत, तरकारी बारी र फलफूल बगैंचामा पानीको निकासको व्यवस्था गर्न सल्लाह छ। त्यस्तै बालीमा अहिले रासायनिक मल, विषादी वा अन्य पोषक तत्व नहाल्न, कम्पोस्ट तथा गोठेमललाई पानीबाट जोगाएर राख्न र हावाहुरीबाट उखु ढल्न नदिन, 4-5 वटा उखुलाई मुठा बनाएर डोरीले बाँध्न पनि किसानलाई सल्लाह छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो बेलुका न्यूयोर्क प्रस्थान गर्नुभएको छ। वहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमान मार्फत दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो। भोलि प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बीच भेटवार्ता हुनेछ। त्यस लगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। उहाँले संयुक्त राष्ट्रसंघको महासभालाई नेपालको तर्फबाट
सम्बोधन गर्नुहुनेछ, जसमा जलवायु परिवर्तनबाट नेपालले भोगेका विषय उठान हुनेछ। पर्सि शुक्रबार प्रधानमन्त्री शाह न्यूयोर्कबाट दोहाका लागि प्रस्थान गर्नुहुनेछ। प्रधानमन्त्री शाह यही असोज 10 गते स्वदेश फर्किने तालिका रहेको उहाँका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। यसैबीच परराष्ट्र मन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिला सम्बन्धी उपविदेश मन्त्री एलिसन हुकर्स बीच भेटवार्ता भएको छ। न्यूयोर्कमा भएको भेटमा नेपाल र अमेरिका बीचको सम्बन्ध, हालै भोटेको सीमा आएको बाढ़ी, राहत तथा पुनर्निर्माणका कार्य लगायतका विषयमा छलफल भएको न्यूयोर्कमा रहेको नेपाली नियोगले जनाएको छ। हुकरले भोटेकोशी बाढ़ीपछिको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि अमेरिकाको तर्फबाट थप 31 मिलियन अमेरिकी डलर अर्थात झण्डै 4 अर्ब 74 करोड़ रूपियाँ बराबर सहयोग गर्ने घोषणा पनि गर्नुभएको छ। त्यस्तै प्रभावित समुदायका लागि खानेपानी, सरसफाई तथा स्वच्छता, आश्रय, संरक्षण, जीविकोपार्जन र हिउँदका लागि आवश्यक सहयोग लगायतका क्षेत्रमा थप सहयोग उपलब्ध गराउने योजना अमेरिकाले सार्वजनिक गरेको छ। मन्त्री खनाल र उपविदेश मन्त्री हुकरबीच पुनर्निर्माणको प्रयासमा अमेरिकाको निरन्तर साथ र सहयोगको विषयमा समेत कुराकानी भएको थियो। हुकर र परराष्ट्र मन्त्री खनाल बीचको भेट राष्ट्रसंघको 81 महासभाका लागि विश्वका नेताहरू तथा उच्च अधिकारी न्यूयोर्कमा भेला भएका बेला भएको हो। यस्तै परराष्ट्र मन्त्री खनालले भारतीय विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्नुभएको छ। न्यूयोर्कमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल भारत सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई पोखरा दुबई रूटमा नियमित उडान शुरू गर्दैछ। अंग्रेजी नयाँ वर्षको दिन 2079 पुष 17 गतेदेखि संचालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान शुरू हुन लागेको हो। नियमित उडान हुने भएपछि पर्यटन व्यवसायी उद्योगी लगायत उत्साहित भएका छन्। अन्तर्राष्ट्रिय उडानको लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो। उहाँका अनुसार फ्लाई दुबईको विमान आज बेलुका 6:15 बजे पोखरामा अवतरण गर्नेछ भने यात्रु लिएर बेलुका 7:30 बजे दुबईका लागि प्रस्थान गर्नेछ। विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ। अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहको लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताउनुभयो। फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायीले खादा र मालाले स्वागत तथा विदाई गर्ने गरी तयारी गरिरहेका छन्। पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियम अनुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको बताउनुभयो। दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले 120 भन्दा धेरै गन्तव्यमा उडान गर्ने भएकोले पोखरा दुबई उडान नियमित तथा दीर्घकालीन हुने आश राखेको पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भएको छ। नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ। पार्टीको 15 महाधिवेशन अन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो। केही छिटफुट बाहेक यसअघि देशभरका वडामा वडा अधिवेशन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बाढ़ी पहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा हिजो वडा अधिवेशन सम्पन्न भएको छ। रसुवामा बाढ़ीले क्षति पुर्याएका कारण केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी भइरहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। कांग्रेसले यही 16-19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्दैछ। अब विदेशको खबर। यस वर्षको एलनिनो अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने अनुमानसँगै एसियाका विभिन्न क्षेत्रमा खडेरी, पानीको अभाव र डडेलोको जोखिम बढ़ने चेतावनी दिएको छ। यसको असर धान, पामतेल र माछा लगायत खाद्य उत्पादनमा परे विश्व बजारमा खाद्यान्नको मूल्य बढ़न सक्नेछ।

सम्भावना 69% रहेको समाचार संस्था एपीले उल्लेख गरेको छ। दक्षिण पूर्वी एसियामा यसको असर देखिन थालिसकेको छ। इण्डोनेसियामा डढेलो फैलिनुका साथै जलाशयको पानी घटेको र माछा उत्पादन प्रभावित हुँदै आएको छ। मेकोङ नदीमा पानीको बहाव घट्दा खेती र माछा मार्ने समुदाय समेत समस्यामा परेका छन्। भारत, भियतनाम र थाइल्याण्ड जस्ता प्रमुख चामल निर्यातक देश प्रभावित भए विश्व बजारमा चामलको आपूर्ति र मूल्यमा असर पर्न सक्ने देखिएको छ। विश्लेषकहरूले यसपटक विश्वव्यापी खाद्य वस्तुको मूल्य 15% भन्दा धेरैले बढ़न सक्ने अनुमान गरेका छन्। अब एउटा खेल खबर। एसियाली खेलकुदको महिला भलिबलमा चीनले आयोजक जापानलाई 3-0 सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको छ। हिजो भएको फाइनल खेलमा चीनले पहिलो सेट 25-19, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-23 जितेको हो। चीन यो प्रतियोगिताको साबिक विजेता टोली पनि हो। सेमी फाइनलमा चीनले थाइल्याण्डलाई 3-2 पराजित गरेको थियो भने जापानले दक्षिण कोरियालाई 3-0 हराउँदै फाइनलमा पुगेको थियो। नेपाली महिला भलिबल टोली समूह चरणबाट बाहिरियो। नेपाली महिला भलिबल टोलीले 12 स्थान हासिल गरेको छ। चारभन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कोशी, बागमती र गण्डकीमा आजदेखि नै हल्का पानी पर्ने क्रम शुरू। पर्सीदेखि देशका धेरै ठाउँमा ठूलो वर्षा हुने भएकोले सचेत रहन आग्रह। कृषि बालीमा क्षति हुन नदिन आवश्यक पूर्व तयारी गर्न किसानलाई सल्लाह। राष्ट्रसंघको 81 महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्यूयोर्क प्रस्थान। परराष्ट्र मन्त्री खनाल र अमेरिकी उपविदेश मन्त्री हुकर बीच भेटवार्ता। बाढ़ी पुनरूत्थानका लागि अमेरिकाले नेपाललाई थप 31 मिलियन डलर दिने। पोखरा विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान हुने। पर्यटन व्यवसायी उद्योगी लगायत उत्साहित। एलनिनोले विश्व खाद्य सुरक्षामा जोखिम बढ़ाउने चेतावनी। अर्को वर्षको अन्त्यसम्म झण्डै 5 करोड़ मानिस थप गम्भीर खाद्य असुरक्षामा पर्ने। र एसियाड महिला भलिबलमा जापानलाई हराउँदै चीनले जित्यो स्वर्ण।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
5: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
6: सम्पर्क 0654142121, मोबाइल 98565391।
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
8: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
7: आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
8: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
9: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
1: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
10: ल, पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड

0: कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
1: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
2: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहु प्रोपाइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141142 मोबाइल 9850623128 र 9462614726।
3: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
4: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
3: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
5: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीबी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
6: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445।
7: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यतै मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
8: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
7: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
11: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी चार भित्री बजार।
12: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141194, मोबाइल 9850602630।
9: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
14: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
13: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
14: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
15: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
16: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
17: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी चार, बनकेवा चोक।
18: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तरण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
19: हजुर, दान गरौ।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
10: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
15: हो,
19: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
20: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आस्थान हो।
21: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारिपट्टी मोबाइल नंबर 9856309982

0: टीवीएस साथ छ हाम्रो।
1: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
4: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
5: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656575537, मोबाइल नम्बर 98460 69 2046, 98 00 58 00 8।
0: शुक्ला गण्डकी एफएम 97.6।
6: उकारी चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
7: मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाम्बेसीका भाका,
6: कार्यक्रम गाम्बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गण्डकीय फ्यान सन्तानब्बे दशमलव छ मेगाहर्जमा कार्यक्रम गाम्भीर्यको भाका लिएर उपस्थित भइसकेको छु म रिमा आम्रेस कार्यक्रम आउने गर्दा सप्ताहको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँहरूको माझमा रहने गर्दछौ हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेन आभूषण सुनचादी उद्योगले दुलेगौडामा रहेको छ गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ आधुनिक आकर्षक डिजाइनका गरगनाहरू अस्मिता पत्थर राखेका गरगनाहरू कम्प्युटर नाप्तल प्रणालीद्वारा नापिएका छापा औलसनका गरगना आवश्यक परेको छ भने तपाईँहरू मेन आभूषण सुनचादी उद्योगमा गएर ढुकेका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ आज पनि हामी रहेका छौं बुधबारको बसाईमा तपाईँको माझमा मौलिक अनि सांस्कृतिक भाकालाई कार्यक्रममा स्थान दिनेछु र पक्कै पनि समयावधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ र हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको मेना भूषण सुनचादी उद्योगले दुलेगौडामा रहेको छ गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ आधुनिक आकर्षक डिजाइनका गरगनाहरू राष्ट्रिय स्तर पत्र राखिएका गरगनाहरू कम्प्युटर नापतोल प्रणालीद्वारा नापिएका छापा औलसनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू मेना भूषण सुनचादी उद्योगमा गएर ढुक्कका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ र बिहानीको समय पनि रहेको छ आफ्नै घर सिकामा पनि व्यस्त हुनुहुन्छ होला जे गर्दा हुनुहुन्छ आफ्नो स्वास्थ्य र ख्याल राख्दै आफ्नो कामहरू पनि अगाडि बढ्नु होला भन्न चाहन्छु र बाहिर मौसमको कुराकानी गर्नु पर्दा त्यहाँ चाहिँ धुमधुम्म नै छ बाहिर है घाम लागेको छैन पानी पर्छ भन्दैछ भोलि बस्तीबाट दिनहरू यस्ता नै छन् तपाईँहरूको के कस्तो छ है के गर्दै हुनुहुन्छ अब आफ्नो आफ्नै काम कार्यमा व्यस्त हुनुहुन्छ होला स्वदेशमा हुनुहुन्छ विदेशमा हुनुहुन्छ जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरूमा पनि अगाडि बढ्नुहोला पनि भन्न चाहन्छु है यति बेलाको क्रममा भने तपाईँहरूको माझमा यो सुमधुर भाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि तपाईँहरूको माझमा आउनेछु विशेष गरेर सालैजो कौरा रोइला देउडा होइन मौलिक भाकाहरूलाई चाहिँ कार्यक्रममा स्थान दिनेछु सुनेर आनन्द पनि लिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ यति बेलाको क्रममा भने तपाईँहरूको माझमा सुमधुर कौरा भाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा अर्को सुमधुर भाका लिएर आउनेछु तपाईँहरू भने सुन्दै गर्नुहोला यसमा आवाज रहेको छ सञ्जीव सिंह राणाका वा स्वर्ग सिंहलाई सुधा सञ्जीव सिंह राणाकै रहेको छ तितो छ कि गुलियो भनिरहेको छ यति बेलाको सेकान्ड होस् सुमधुर कौरा भाका

हजुर, सुमधुर कौरा रागममा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा तपाईँको माझमा छाँदा हिजो भएको स्थान दिन्छ दुनियाँ सारा भनी रहेको छ। यसमा आवाज रहेको छ सञ्जय थापा मगर र देवी घरिका आवाज मार्गसँग सञ्जय थापा मगर केही रहेको छ। यति बेलाको सिकानुहोस् सुमधुर छाँदा हिजो भएका

हजुर, यसमा धुर सालेको रकम तपाईँको माझमा राखिसके पक्क पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। त्यति बेला तपाईँहरूको माझमा रोइला बाघलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि उपस्थित हुनेछु। शिशिर देवकोटा र देवी घटका आवाजमा रहेको सन्दाय शब्द शिशिर देवकोटाको रहेको छ। त्यति बेला तपाईँ सिकाउनुहोस् यसो मधुर रोइला बाघा।

हजुर, सुमधुरका मैले तपाईँको माझमा राखिसके, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने नै सुमधुर लुगाकाहरूलाई कार्यक्रममा स्थान दिँदै भने कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यतिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद छ। अनि हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण संसारी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु। स्वदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो हलपात्रो हाम्रो नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र अन्तिममा जाँदा जाँदा भने तपाईँको माझमा पूर्वेली भाषालाई कार्यक्रममा स्थान दिन्छु। आलुदम चना भन्ने रहेको छ, यस मधुर भागलाई स्थान दिँदै आजको यस श्रृंखलाबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बाँकी पल्छु भने सुखद बितो सबै सुन्दै गर्नुहोला। शुक्ला गुण्डाकी एफएम 97.10 छमिक हर्ष, जय गीत जय संगीत, नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनसाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर निम बहादुर सुनार, फोन 0665570537, मोबाइल नम्बर 98460769246, 98098।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा, सम्पर्क मोबाइल 98570065119 र 98694557056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
11: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
12: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 BP चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0665570225, मोबाइल 98560333, 98461356558।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँटा आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्ब,
13: मोबाइल 98560343952 र 98066656।

0: फर्किँदै 10 लाखसम्म सियोर्सट क्यास उपहार फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा
1: लागू हुनेछन् यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरूम शुक्ला गण्डकी 4 दुले गौडा सम्पर्क 0-65-590-299 र 98-560-61-999
0: हिरो सिजी मोटर्स
1: खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटारको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर। सिम्स केयर गिभर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
2: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलीगौडामा सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
1: हाम्रा विशेषताहरू
2: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
1: व्यावहारिक र प्रयोगत्मक सिकाई,
2: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
1: सिपमूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
2: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गतेसम्म।
1: स्थान सिम्स केयर गिभर्स, शुक्ला गण्डकी 4 दुले गौडा तनहुँ।
2: सम्पर्क 98-560-44-343, 98-041-43-688, 98-041-43-688, 98-560-71-773।
1: डोन्ट मिस दिस अपर्चुनिटी। सूचना यस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही असोज 10 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साख्य, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0-65-414-377 र 98-560-44-343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
2: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल दुलेगौडा, समय बिहान 11 बजे,

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 10 बज्यो।
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनाल र अमेरिकी राजनैतिक मामिला सम्बन्धी उपविदेश मन्त्री एलेन हुकरस द्विपक्षीय भेटवार्ता भएको छ। न्यूयोर्कमा भएको भेटमा नेपाल र अमेरिका बीचको सम्बन्ध हालै भुटेको सीमा गएको बाढ़ी राहत र पुननिर्माणका कार्यका लगायतका विषयमा छलफल भएको न्यूयोर्कमा रहेको नेपाली नियोगले जनाएको छ। साथै हुकरले भुटेको सिवारी पछिको पुननिर्माण तथा पुनर्स्थापनका लागि पुन 31 मिलियन अमेरिकी डलर अर्थात झण्डै 4.74 अर्ब रूपियाँ बराबर सहयोग गर्ने जानकारी पनि गराउनु भएको छ। त्यस्तै प्रभावित समुदायका लागि खानेपानी, सरसफाई तथा स्वच्छता, आश्रय, संरक्षण, जीविकोपार्जन र हिउँदका लागि आवश्यक सहयोगका लागि क्षेत्रमा थप सहयोग उपलब्ध गराउने योजना अमेरिकाले सार्वजनिक गरेको छ। मन्त्री खनाल र विदेश मन्त्री हुकर बीच पुननिर्माणका प्रयासमा अमेरिकाको निरन्तर साथ र सहयोगको विषय समेत कुराकानी भएको थियो। हुकर र परराष्ट्र मन्त्री खनाल बीचको भेट राष्ट्रसंघको 81 औं महासभाका लागि विश्वका नेता तथा उच्च अधिकारी न्यूयोर्कमा भेला भएका बेला भएको हो। यस्तै परराष्ट्र मन्त्री खनालले भारतीय विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्नुभएको छ। न्यूयोर्कमा आज भएको भेटवार्तामा उहाँहरू बीच नेपाल भारत सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको छ। नेपाली कांग्रेसले आज देशै भरपालिका तहको अधिवेशन गर्दैछ। पार्टीको 15 औं महाधिवेशन अन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने कार्यमा देश पालिकाका अधिवेशनहरू हुन लागेको हो। केही छिटफुट बाहेक यसअघि देशभरका वडा अधिवेशनहरू सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बाढ़ी पर्वबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा हिजो वडा अधिवेशन सम्पन्न भएको छ। त्यस्तै मध्य प्रदेशका सिराह, सप्तरी, सर्लाही र पर्साका केही वडाहरूमा पनि अधिवेशन सकिएको निर्वाचन समितिले जनाएको छ। रसुवामा बाढ़ीले क्षति पुर्याएका कारण केही दिनदेखि मात्र अधिवेशन गर्ने तयारी भइरहेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। नयाँ विधान र निर्वाचन निर्देशिका अनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा 5 जना पदाधिकारी चयन हुनेछन्। त्यसमा एक सभापति, एक महिला सहित 2 उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ। को सदस्य भने सभापतिले निर्वाचित कार्य समिति सदस्यहरूमध्येबाट मनोनयन गर्ने प्रावधान छ। कांग्रेसले यही 16 गतेदेखि 19 गतेसम्म काठमाडौँमा 15 औं महाधिवेशन गर्दैछ। निर्माणाधीन सिद्ध बाबा सुरुङमा गाउँदो मंसदेखि नै गाड़ी गुड़ाउने गरी आवश्यक तयारी अघि बढ़ाएको छ। सिद्ध बाबा सुरुङ मार्ग योजना कार्यालय बुटवलले सुरुङ मार्गको मुख्य संरचना सहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा फुटाउने गरी कामलाई अगाडि बढ़ाइएको हो। सुरुङभित्रको सड़क निर्माण र अन्य सिभिलिङ संरचनाको कामहरू सम्पन्न भएकाले अब मंसदभित्रै संचालनको तयारी गरिएको आयोजना प्रमुख नवराज वास्तवलाले बताउनुभयो। बर्खा र भुटेको सिबाड़ी कारण निर्माण सामग्री आउन ढिलाइ भएकाले अन्तिम तयारीको कामहरू 1 महिनापछि धकेलिएको छ। अब 1-2 दिनमै निर्माण सामग्री आएपछि टनेलभित्रको काम अगाडि बढ़ने र मंगिर 15 गतेभित्र गाड़ी सञ्चालन हुनेछ। वास्तवलाका अनुसार अहिले सुरुङभित्र सड़कको पिच सकेर रंग रोकन चलिरहेको छ। टेक्निकल भवनको फिनिशिङ पनि भइरहेको छ। लाइनिङ अर्थात भूई भित्ता ढलान सहित सिभिल संरचनाको काम यसअघि नै सम्पन्न भएको छ। इलेक्ट्रो मेकानिकल सम्बन्धी काम रहेको र सुरुङ मार्गको अहिलेसम्म भौतिक प्रगति 39.70% र वित्तीय प्रगति 63.55% रहेको योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर सौम्य आनन्दले बताउनुभयो। सुरुङको बाहिरी भागलाई बाहिर पहिरोबाट जोगाउन रकसेट, रकफल ब्यारियर र स्लोप प्रोटेक्सनका काम गरिनेछ। 1126 मिटर लामो सुरुङ मार्ग 2078 फागुनमा ठेक्का सम्झौता भई 2079 सालदेखि निर्माण शुरू भएको हो। आयोजनाको निर्माण चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले गरिरहेको छ। कम्पनीले 7 अर्ब 34 करोड़ 21 लाख 40 हजार ठेक्का लिएको हो। सिद्धार्थ राजमार्गको तल्लो सिद्ध बाबा मन्दिरबाट पाल्पाको दुभान क्षेत्रमा अत्याधिक
पहिरो जाने गर्दछ। लुम्बिनी प्रदेशका गुल्मी अर्घाखाती पाल्पा प्युठान सहित गण्डकी प्रदेशको साङ्जा पर्वत बागलुङ म्याग्दीका नागरिक सुरुङ बनेपछि प्रत्यक्ष लाभान्वित हुनेछन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई पोखरा दुबई रूटमा नियमित उडान शुरू गर्दैछ। अंग्रेजी नयाँ वर्षको दिन 2079 पुष 17 गतेदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेको बेला फ्लाई दुबईको नियमित उडान शुरू हुन लागेको हो। नियमित उडान हुने भएपछि पर्यटन व्यवसाय उद्योगी लगायतका उत्साहित भएका छन्। अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको कामहरू पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो। उहाँका अनुसार फ्लाई दुबईको विमान आज बेलुका 6:15 पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर बेलुका 7:30 दुबईका लागि प्रस्थान गर्नेछ। विमानलाई पोखरा विमानस्थलमा पानीको फोहोराले स्वागत गरिनेछ। अध्यागमन भन्सार कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताउनुभयो। फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र चालकहरूलाई पोखरा पर्यटन तथा व्यवसायीले खादा र मालाले स्वागत तथा विदाई गर्ने तयारी गरेका छन्। पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियमन अनुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको बताउनुभयो। राजस्व संकलन वैध व्यापारलाई सहजीकरण तथा यात्रुको जाँचपास र निकासी पैठारीको कामका लागि आवश्यक सबै तयारी र व्यवस्थापन मिलाइसकेको उहाँले बताउनु भएको छ। दुवै विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले 120 भन्दा धेरै गन्तव्यमा उडान गर्ने भएकाले पोखरा दुबई उडान नियमित तथा दीर्घकालीन हुने आशा राखिएको पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष अपोम नारायण श्रेष्ठले बताउनुभयो। जिल्ला प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङले विमानस्थलमा आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिनुभयो। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघले शुक्ला गण्डकी नगरपालिकाभित्र सञ्चालन हुन लागेको दशैं महोत्सवलाई व्यावसायिकको सट्टा सांस्कृतिक मेलाको रूपमा सञ्चालन गर्न आग्रह गरेको छ। नगर उद्योग वाणिज्य संघका अध्यक्ष सम्राम श्रेष्ठको नेतृत्वमा शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितलाई मंगलबार ध्यानाकर्षण पत्र प्रदान गर्दै सो आग्रह गरेको हो। संघले स्थानीय कला संस्कृति परम्परागत तथा मौलिकताको संरक्षण र प्रवर्धन हुने गरी कार्यक्रमहरू सञ्चालन गर्न आग्रह गरेको छ। शुक्ला गण्डकी युवा क्लबले असो 4 गतेबाट वडा नम्बर 4 स्थित हलको चोक मुनिको खाली चौरमा दशैं मेला गर्ने तयारी गरिरहेको छ। दशैं तिहार जस्तो प्रमुख चाडपर्वको अगाडि स्थानीय उद्योग तथा व्यवसायीले महत्वपूर्ण व्यापार व्यवसाय गर्ने अपेक्षा राखेका हुन्छ। यस्तो समयमा बाह्य व्यवसायी तथा ठेकेदार मार्फत ठूलो संख्यामा व्यावसायिक स्टल राखी महोत्सव सञ्चालन गरिएकोमा स्थानीय व्यवसायहरूको व्यापारमा प्रत्यक्ष असर पर्ने भए आर्थिक रूपमा ठूलो मक्का पर्ने र निराश उत्पन्न हुन सक्ने देखिन्छ। ध्यानाकर्षण पत्रमा भनिएको छ। त्यसैले उक्त कार्यक्रमलाई व्यवसायिक मेला नबनाई स्थानीय कला संस्कृति परम्परा मनोरञ्जन र पहिचानलाई प्राथमिकता दिई कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ। साथै यस विषयमा सत्यतथ्य बुझे अनुगमन गरी व्यवसायिक हितलाई ध्यानमा राखी सञ्चालनका लागि सहजीकरण गर्न भनिएको छ। शुक्ला गण्डकी नगरपालिकाले बजार अनुगमन जारी राखेको छ। मंगलबार वडा नम्बर 5 र 7 का विभिन्न क्षेत्रका पसलहरूमा अनुगमन गरिएको हो। यसअघि आइतबार

अन्तिम सूचना प्रकाशित गरेको छ। महानगरले असोज 5 गते अन्तिम सूचना जारी गर्दै तोकिएको समयभित्र नहटाइएमा महानगरपालिका आफैले प्रचलित कानून बमोजिम संरचना हटाउने जनाएको छ। शोभा पत्ता हुने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाटै सरकारी बाँकी सरह असुल उप गरिने चेतावनी समय दिएको छ। फिर्के खोलाको खोलाघरभित्र निर्माण भएका संरचना खाली गराउन यसअघि नै भदौ 15 गतेसम्म संरचना आफै हटाउने सूचना भए पनि भदौ 10 गते भोटेको सी नदीमा आएको प्राकृतिक विपद र निरन्तरको वर्षाका कारण संरचना हटाउने काम केही ढिलाइ हुन पुगेको महानगरले जनाएको छ। खोलाको बहाव क्षेत्रमा रहेका 160 संरचना मध्ये अझै 58 संरचना पूर्ण रूपमा हटाउन बाँकी रहेको छ। ती मध्ये 29 संरचना घरधनी आफैले भत्काउन शुरू गरेका छन् भने 22 कुनै पनि काम भएको छैन। हटाउन बाँकी संरचनाहरूमा 25 स्थायी र 26 अस्थायी संरचना र 5 कम्पाउण्ड वाल रहेका छन्। यसअघि 33 संरचना भने हटाइसकिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत तनहुँका वडा अधिवेशनमा मतदान अधिकृतका रूपमा खटिएका शिक्षकबाट सहयोग लिएको विषयलाई लिएर विभिन्न संचार माध्यमहरूमा प्रकाशित समाचारप्रति नेपाली कांग्रेस तनहुँले ध्यानाकर्षण भएको जनाएको छ। नेपाली कांग्रेस तनहुँ जिल्ला कार्य समितिले मंगलबार बेस विज्ञप्ति जारी गर्दै शिक्षकले प्रधान मतदान अधिकृतका रूपमा सहयोग गरेको विषयलाई शिक्षकहरूले राजनीति गरे भन्ने भाष्यमा प्रचार गरिएको भन्दै आपत्ति जनाएको हो। कांग्रेस तनहुँका सभापति जितप्रकाश आर्यद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानले प्रत्येक नागरिकलाई आफू संलग्न पेशा व्यवसाय वा सेवाका क्षेत्रमा आफ्नो सिपहरू दक्षता ज्ञान र अनुभवहरूको उपयोग गर्न अधिकार सुनिश्चित गरेको उल्लेख गरिएको छ। शिक्षक प्राध्यापक कर्मचारी वा अन्य पेशागत क्षेत्रमा संलग्न हुँदै आफ्नो पेशागत ज्ञान सिप र दक्षताको प्रयोग गर्न नपाउने अर्थ नलाग्ने कांग्रेसको भनाई छ। कांग्रेसले पार्टी विधान तथा प्रचलित कानूनी व्यवस्था अनुसार विभिन्न तहका अधिवेशनहरू निर्धारित प्रक्रियाबाट सम्पन्न गर्नुपर्ने भन्दै अधिवेशन व्यवस्थित निष्पक्ष र विश्वसनीय बनाउन आवश्यक प्राविधिक तथा व्यवस्थापकीय दक्षता भएका व्यक्तिहरूको सहयोग लिनु स्वाभाविक र आवश्यक भएको जनाएको छ। उत्तरी गोर्खाको चमनिमिर गाउँपालिका एकसामा गाउँ स्थमासुल हिमालको तेस्रो शिविरमा मृत्यु भएका जर्मन नागरिक नेपाली गाइडको शव हेलिकप्टरद्वारा उद्धार गरिएको छ। मनासुलहरूका क्रममा मृत्यु भएका दुवैजनाको शवको मुचुल्का तयार गर्ने कार्य मंगलबार साँझ करिब 8 बजे सम्पन्न भएको थियो। मुचुल्का कार्य सम्पन्न भएसँगै दुवै शव चुमनिमिर गाउँपालिका एकवटा कार्यालयस्थित कोठामा राखिएको थियो। शवको सुरक्षा तथा कुरूवाका लागि प्रहरी चौकी सामा गाउँबाट प्रहरी सहायक निरीक्षक कैहयाल बारीको कमाण्डमा 3 जनाको प्रहरी टोली खटिनु भएको थियो। उद्धार तथा शव ढुवानीका लागि हेलिकप्टर समागाउँ हेलिप्याडमै राति बसेको प्रहरी जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दुम्कीबास स्थित विनय खोलाको भाँचिएको पुल 1.5 वर्षपछि अलपत्र परेको छ। 2021 पुस 26 गते शिवम सिमेन्टको सामान बोकेर आएको NL01A H5180 नम्बरको भारतीय हेभी ट्रक पास हुने क्रममा पुल भाँचेको थियो। भाँचिएको पुलको संरचना 1.5 वर्षदेखि खोलामै छन्। तोकिएको भन्दा बढ़ी तौल ओसारेर पुलमा क्षति पुर्याएको भन्दै सरकारले शिवम सिमेन्टलाई 86 लाख रूपियाँ जरिवाना तिराएको थियो। तर पुल मर्मत तथा पुननिर्माण कसले गर्ने भन्ने अन्यलका कारण लामो समयदेखि पुल अलपत्र परेको हो। हिमाली जिल्ला म्याग्दीको रगुङ्गा गाउँपालिकामा अरिगालको गोला हेर्न भीरमा पुगेका एक युवकको लडेर मृत्यु भएको छ। रगुगंगा गाउँपालिका 3-10 मुरे स्थित भीरमा अरिगालको गोला हेर्न गएका युवा भीरबाट करिब 300 मिटर तल खसेर घाइते भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमल सिन्हाले जानकारी दिनुभयो। मृत्यु हुनेमा रगुगंगा गाउँपालिका साचिम खोलाका 23 वर्षीय लवकुश पाइजा रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मंगलबार साँझ पाइजा 10 मुरे स्थित भीरमा अरिङ्गालको गोला हेर्न जाने क्रममा अचानक भीरबाट खसेर गम्भीर घाइते हुनुभएको थियो। घाइते पाइजालाई उपचारका लागि प्रदेश अस्पताल बेनी ल्याइएको थियो। अस्पतालमा उपचारका क्रममा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको सूचना अधिकारी प्रहरी निरीक्षक तिमल सिन्हाले जानकारी दिनुभयो। घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ। संविधानले अधिकार सुनिश्चित गरे पनि व्यवहारमा राज्यबाट पाउनुपर्ने सेवा सुविधा र सामाजिक सुरक्षाबाट अपहरू अझै वञ्चित रहेको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले गुनासो गरेका छन्। कानूनमा अधिकार सुनिश्चित गरिए पनि त्यसलाई कार्यान्वयन गर्ने प्रभावकारी कानूनी व्यवस्था नहुँदा आफूहरू वर्षौंदेखि विभेद र उपेक्षा भोग्न बाध्य भएको उनीहरूको भनाई छ। मंगलबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित कानूनी सामाजिक तथा राजनीतिक

0: अधिवेशन अधिकार सम्बन्धी सचेतना कार्यक्रममा सहभागी समुदायको सदस्यहरूले संविधानले दिएको अधिकार व्यवहारमा सुनिश्चित गर्न राज्यसँग माग गरेका छन्। समावेशमा नेपालका संस्थापक अध्यक्ष डिलु बुदुजाले राज्यले विभिन्न सीमान्तकृत समुदायका लागि छुट्टा छुट्टै नीति कार्यक्रम र सेवा सुविधा ल्याए पनि यौगिक तथा लैंगिक अल्पसंख्यक समुदायका सवालमा अझै पर्याप्त काम हुन नसकेको बताउनुभयो। कोशी बागमती र गण्डकीमा आजदेखि नै पानी पर्ने क्रम शुरू भएको छ। देशका पूर्वी तथा मध्य क्षेत्रमा वर्षाको गतिविधि शुरू भएको मौसम पूर्वानुमान शाखाले जनाएको छ। मौसमविद डेभिड ढकालका अनुसार अहिले काठमाडौँ उपत्यका सहित चितवन रसुवा मकनपुर गोर्खा सिन्धुपाल्चोक लगायत जिल्लामा हल्का वर्षा भइरहेको छ। मनसुनी वायुको प्रभाव कायम रहेको तथा बंगालको खाड़ीमा विकसित प्रणालीको प्रभाव पानी देखिन थालेकाले वर्षाको गतिविधि थप बढ़न सक्ने उहाँको भनाइ छ। तर अहिले वर्षा भइरहेका क्षेत्रमा लगातार पानी पर्ने छैन। भोलि बेलुकासम्म वर्षा पर्ने र रोकिने क्रम हुनेछ। त्यसपछि गतिविधि विस्तारै बढ्दै जाने र पर्सि शुक्रबारदेखि आइतबार 11 गतेसम्म देशका धेरै ठाउँमा मुसलधारे तथा घोप्टे वर्षा हुनेछ। उत्तराखण्ड मान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र अहिले बंगालको खाड़ीको मध्यभाग आसपास रहेको छ। यो प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्र बनेपछि पश्चिम उत्तर पश्चिम दिशातर्फ देखिएको छ। अन्तर्राष्ट्रिय समाचार। यस वर्षको एल निनो अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने अनुमानसँगै एसियाका विभिन्न क्षेत्रमा खडेरी पानीको अभाव र रैलोको जोखिम बढ़ने चेतावनी दिएको छ। यसको असर धान पाम तेल र माछा लगायतका खाद्य उत्पादनमा परे विश्व बजारमा खाद्यान्नको मूल्य बढ़न सक्नेछ। विश्व खाद्य कार्यक्रमका अनुसार एल निनोका कारण सन् 2027-2028 कम्तीमा 4.90 करोड़ मानिस थप गम्भीर खाद्य असुरक्षामा पर्न सक्नेछन्। र दक्षिण पूर्वी एसिया सहित अफ्रिका तथा मध्य अमेरिका प्रभावित हुन सक्ने चेतावनी दिएको छ। अमेरिकी राज्य समुद्री तथा वायुमण्डलीय प्रशासनका अनुसार यस पटकको एल निलो सन् 1950 यताकै शक्तिशाली बन्न सक्ने सम्भावना 69% रहेको समाचार संस्था एपीले उल्लेख गरेको छ। दक्षिण पूर्वी एसियामा यसको असर देखिन थालिसकेको छ। इण्डोनेसियामा डढेलो फैलिनुका साथै जलाशयको पानी घटेको र माछा उत्पादन समुदायमा समेत समस्या परेका छन्। भारत भेटनाम र थाइल्याण्ड जस्ता प्रमुख चामल निर्यात देश प्रभावित भए विश्व बजारमा चामलको आपूर्ति र मूल्यमा असर पर्न सक्ने देखिएको छ। विश्लेषकहरूले यसपटक विश्वव्यापी खाद्य वस्तुको मूल्य 15% भन्दा धेरैले बढ्न सक्ने अनुमान गरेको छ। अवश्य हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रमहरू शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल neweshukelagandaki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
4: त्यसो नभने म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
3: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन्छ।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
5: प्रोप्राइटर प्रकाश न्यौपानी सम्पर्क 0965702625 मोबाइल 9856033878 9841656958

0: पर सीधे 10 लाख सम्म श्योर शॉट कैश उपहार फुल 100% कैश बैक हरेक हप्ता एकजनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार नागरिकताको भरमा इजी फाइनेंस र एक्सचेंज को सुविधा
1: कोर्यो की पर्यो
0: शर्तहरू लागू हुनेछन्
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरूम शुक्ला गण्डकी चार दुले गौडा सम्पर्क 0658-590-99 र 98-560-61-999
0: हिरो सिजी मोटर्स
3: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्तिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
4: तर महँगो होला नि
3: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका
5: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
6: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा
5: अल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
6: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0658-414-411 मोबाइल 98-560-22938 र 98-028-22938
2: खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटारको 24 औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार समय बिहान 10 बजे स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर
7: आहा कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ हेर न मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन
8: लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि
7: हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ
8: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा
7: प्रोप्राइटर रोशनी श्रेष्ठ
8: मोबाइल नम्बर 9827109066 र 98460-94543
2: सिम्स केयर गिवर्स ट्रेनिङ केयर विथ कम्प्यासन सर्व विथ हार्ट
9: सिप सिक्नुहोस् भविष्य सुनिश्चित बनाउनुहोस् सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिवर्स दुलेगौडामा सिटी भिटीको पाठ्यक्रम आधारित 390 घण्टा तालिम
2: हाम्रा विशेषताहरू
9: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण
2: व्यावहारिक र प्रयोगत्मक सिकाइ
9: रोजगारको लागि मार्गदर्शन तथा सहयोग
2: सिपमूलक गुणस्तरीय र प्रमाणकारी तालिम
9: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म
2: स्थान सिम्स केयर गिभर शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ
9: सम्पर्क 98-560-44-343 98-041-43-688 98-041-43-688 98-560-71-773
2: डोन्ट मिस दिस अपर्चुनिटी
1: दोलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफेको भवन प्रोपाइटर कुल बहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560634881 र 9840745580।
2: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही असोज 10 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हात जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर भीम सिग्देल, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल
4: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856443443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
10: कता हिँडेको हो आइफोन हातमा लिएर?
11: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
10: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
11: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त।
10: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल। सम्पर्क 0564140050 मोबाइल 9843823811। उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयर धनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान नेवार समाज हल दुलेगौ।
12: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9856309 र 9705620209।
13: टीवीएस साथ छ हाम्रो।
14: शुक्ला गण्डकी एफएम 97.6।
15: A complete call for Hello Shukla Gandaki. Hello, hello.
16: Come on everybody. Hello Shukla Gandaki.
15: Hamro ehi basho bani phone ma garne kura kahani. Phone garnu hos, kura garnu hos. Only on 97.6. A complete call for
17: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज।

हेलो हाई नमस्ते गुड मर्निङ एभ्री वान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर म उपस्थित भइसकेको छु। रिमा तपाईँको माझमा रहने गर्दछु। लगभग 12 बजेसम्म आज भने हामी बुधबारको बसाइमा छौँ। बुधबारको बसाइमा तपाईँसँग कुनै एउटा टपिक लिएर आउने गर्छ, त्यही टपिक्समा चाहिँ हामी कुराकानी गर्ने गर्दछौँ। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्रमा पनि एप्स मार्फत पनि हामीलाई स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर पनि साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। बाहिर मौसमको कुराकानी गर्नुपर्दाखेरि हल्का बिस्तारै घाम लाग्ने तर्खर गर्दैछ है हाम्रोतिर चाहिँ। तपाईँहरूकोतिर के कस्तो हुँदैछ? पक्कै पनि आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरू पनि अगाडि बढ्नु होला भन्न चाहन्छु सबैजनालाई। हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसाएको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरेल मोबाइल पसलले हेल्प पुस्तकमा रहेको छ। मोबाइलसँग सम्बन्धित सम्पूर्ण समस्याहरू छन् समाधान गर्न चाहनुहुन्छ है, अनि त्यस्तै नयाँ मोबाइल पनि खरिद गर्न चाहनुहुन्छ र इलेक्ट्रोनिक सामानहरू पनि तपाईँलाई आवश्यकता परेको छ भने तपाईँहरू पोखरेल मोबाइल पसलमा जान सक्नुहुन्छ, जसको प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल, र त्यहाँ गएर तपाईँहरू एकचोटि भिजिट गर्नुहोला पनि भन्न चाहन्छु। र म पनि एकदमै ठिकठाक सन्चै आरामै छु भन्नुपर्छ। तपाईँ पनि एकदमै सन्चै आरामै हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ है। दिनहरू चाहिँ यसरी नै बितिराखेका छन्। अब शुक्रबारदेखिबाट ठूलो पानी पर्छ भन्ने मौसमविदहरूले घोषणा गरिदिइसक्नु भएको छ है। मनसुन बुलेटिनहरू आइसकेका छन्, त्यही भएर धानहरू काट्ने बेला भएका छन् भने नकाट्नु होला भनेर पनि भनिएको छ। यदि उठाउन स्याहार सकिहालिन्छ भने त हो, भ्याइन भने त फेरि त्यस्तै नै हो, नकाट्नु होला भन्न चाहन्छु। र आज भने टपिक्समा कुराकानी गर्ने दिन रहेको छ। तपाईँहरू पनि फोन गर्दै गर्नुहोला 98422911 98066631 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। आज भने मैले विषयवस्तु के लिएर आएको छु त भन्दाखेरि है, कस्तो विषयवस्तु राख्ने होला त, सधैँ सधैँभरि होइन समसामयिक विषयवस्तु नै लिएर आएको हुन्छु मैले तपाईँहरूको माझमा है, अलिकति सजिलो होस् कुराकानी गर्नको लागि भनेर पनि, र आज पनि त्यस्तै एकदमै सजिलो कुराकानी गर्नेछौ है भनिराखेको छु। साथीहरू के गर्नु, यस्तै यस्तै छ, आज भोलि चाहिँ दिनहरू यसरी नै बितिराखेका छन् भन्नुपर्छ। र यति बेलाको क्रममा म चाहिँ तपाईँको माझमा एउटा मिठो गीत राख्छु, अनि त्यसपछि फेरि आउनेछु है, अनि त्यसपछि टपिक्समा पनि कुराकानी गर्नुपर्ने हुन्छ। र आज भने मैले टपिक्स लिएर आइसकेको छु, यही मौसम सम्बन्धी नै कुराकानी गरौँ होइन। तपाईँले यदि मौसमहरू होइन परिवर्तन भइराखेका छन्, बाढी पर्छ भनिराखेको छ, बाढी आउन सक्ने चेतावनी पनि दिइराखेको छ होइन विभिन्न ठाउँहरूमा, त्यही भएर सुरक्षित ठाउँमा बस्नुपर्ने भनेर मौसमविदहरूले पनि घोषणा गरेका छन् होइन। आफ्नो जीवधानको रक्षा हेलचेक्राइ नगरी रक्षा गर्नुपर्छ भन्ने विषयवस्तु पनि रहेका छन् है। त्यही भएर विषयवस्तुमा नै मौसम सम्बन्धी विषयवस्तुमा नै आज रहँ है। धेरै पानीहरू पर्ने ठाउँमा चाहिँ अहिले पानी परेको छैन होइन, यो पर्ने ठाउँमा पानी परिराखेको छ, त्यही भएर पनि मौसममा चाहिँ परिवर्तन भइराखेका छन्। र यही विषयवस्तुहरूसँगै आधारित रहेर कुराकानी गर्नुपर्छ कि जस्तो लागिरहेको छ मलाई चाहिँ है तपाईँहरूसँग। अनि फेरि हाम्रो प्रधानमन्त्री पनि जानुभएको छ नि त भ्रमणको लागि, अनि यही जलवायु परिवर्तनहरूको विषयवस्तुमा रहेर होइन क्षतिपूर्तिको लागि राष्ट्रसंघको 81 महासभामा भाग लिनको लागि उहाँ जानुभएको छ, अमेरिका प्रस्थान गरिसक्नु भएको छ हिजो बेलुका है। र त्यही भएर पनि र विभिन्न ठाउँहरूका भनौँ विभिन्न राज्यका व्यक्तित्वहरूसँग उहाँहरू चाहिँ भेटघाट गर्दै हुनुहुन्छ होइन विभिन्न ठाउँमा। र पानी पर्छ भनिराखेका छन् है, अब तपाईँहरू आफ्नो खेतीपातीहरू स्याहार्दै हुनुहुन्छ भने अलिकति छिटै स्याहार्नु होला पनि भन्न चाहन्छु, किनभने पानी पऱ्यो भने त फेरि गाह्रै हुन्छ है खेतीपातीहरूको लागि। र ठिकै छ, मौसमको कुराहरू यस्तै नै छन्, हामीले नियमित रूपमा मौसमको विषयवस्तुहरूमा चाहिँ गरिराखेका छौँ। अब बिस्तारै फेरि यो लामखुट्टेको पनि के डेङ्गुको पनि विभिन्न ठाउँहरूमा चाहिँ जोखिमहरू बढ़िराखेका छन्। आज म विशेष चाहिँ मलेरिया लामखुट्टेसँग कुराकानी गरौं होइन, धेरै भयो वायु होइन वर्षाको बारेमा कुराकानी गरेको, बाढी पहिरोको बारेमा कुराकानी गरेको, त्यसलाई चाहिँ छोटाउँ के अरे म चाहिँ लामखुट्टे
यो डेङ्गुबाट बच्नको लागि के उपायहरू गर्नुपर्छ होइन, तपाईँहरू के उपायहरू अपनाइराख्नु भएको छ घरतिर होइन, यो विषय वस्तुमा कुराकानी गरौँ होइन, हामीले के कुरामा ख्याल राख्नुपर्छ भनेर। र आज सजिलो विषयवस्तु छ किनभने अब गर्मीको मेला हो, जाडोको बेला, जे भए पनि लङ्कुरा चाहिँ छोडेको छैन, यो डेङ्गु लाग्ने क्रम चाहिँ बढ़िराखेको छ, हामीले विशेष त बागलुङ क्षेत्रमा झन् बढ़िराखेको छ डेङ्गुको, र हामी आसपास क्षेत्रसँगै छौं, त्यही भएर लामखुट्टेबाट होइन तपाईँहरूले यो डेङ्गु रोगबाट बस्नको लागि के उपायहरू अपनाउनु भएको छ आफ्नो घरतिर होइन, तपाईँले उपायहरू चाहिँ बस्न सक्ने उपाय, बाँच्न सक्ने उपायहरू चाहिँ बताउन सक्नुहुन्छ, मान्छेहरूले के गर्दाखेरि लामखुट्टेबाट बस्न सकिन्छ होइन, यो डेङ्गु रोगहरूको रोकथाम गर्न सकिन्छ, यसको उपायहरूको बारेमा चाहिँ तपाईँले बताउन सक्नुहुनेछ है। आजको टपिक चाहिँ यही नै हो, लामखुट्टे होइन डेङ्गु रोगहरूबाट बस्नको लागि के उपायहरू अपनाउन सकिन्छ होइन, यो विषयवस्तुमा चाहिँ कुराकानी गरौँला। तपाईँहरू फोन गर्दै गर्नुहोला 98 4 22 72 9 11 98 0 66 30 11 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ है भन्न चाहन्छु। यति बेलाको क्रममा भने तपाईँहरूको माझमा यो मिठो सुमधुर गीतलाई स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा चाहिँ म पुनः उपस्थित हुनेछु। तपाईँहरू भने फोन गर्दै गर्नुहोला 98 4 22 72 9 11 98 0 66 30 11 को माध्यमबाट चाहिँ तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। छ माया छ पक्कै दुईबाट रहेको छ यो चाहिँ मुभी टाइटल सङ्ग्रहेको छ, यति बेलाकोमा स्वीकार्नुहोस् यो सुमधुर गीत।

हरे कृष्णा। हजुर, यसो मधुर गीतमा तपाईँहरूको पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। छमाया छपक्कैबाट रहेको थियो यसो मधुर गीतलाई, मैले स्थान दिइसके दुईबाट रहेको थियो है साथीहरू। तपाईँहरू फोन गर्न सक्नुहुन्छ 9422-9911 9446-3611 को माध्यमबाट कार्यक्रममा जोडिन पनि सक्नुहुनेछ। तपाईँहरू भने फोन गर्दै गर्नुहोला। यति बेला क्रममा फेरि पनि अर्को सुमधुर गीतलाई कार्यक्रममा स्थान दिन्छु, अनि त्यसपछि फेरि तपाईँहरूको मास माग्नेछु, तपाईँ पनि सुन्दै गर्नुहोला भन्न चाहन्छु। र म चाहिँ साथसाथै छोटो व्यावसायिक विश्राम पनि जानुपर्ने हुन्छ, होइन, छोटो व्यावसायिक विश्राम पछि 11 बजेको टाइम चेक पछि फेरि म तपाईँको माझमा आउनेछु, तपाईँ पनि सुन्दै गर्नुहोला।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलेडुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल माथिको वर्तबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
2: नातिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
4: ल त्यसो भाइ, दुलेगौंडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 9846667645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: प्रश्न होमवर्क देखाउ त।
7: हस् टिचर।
6: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
7: टिचर मेरो मानेले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
6: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0965414484, मोबाइल 9856703384 र 9856607988।
0: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
9: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
0: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
9: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
0: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
9: हुन्छ नि, जाऊ जाऊ।
0: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4 दुलेगौंडा,
9: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
1: फोन नम्बर 9715055555, 9756506।
0: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
10: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
1: स्मृति फेन्सी दुलेगौंडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707444।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856707987।
14: सबैले दिपा आमाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
15: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
14: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर सोरुम,
15: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
15: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहुँ
16: प्रोपाइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0765 मोबाइल नम्बर 98460 61268
15: 98560 60268।
18: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी मोबाइल नंबर 98560 30982 र 97065 20209।
19: टीवीएस साथ छ हाम्रो।
20: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
21: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
20: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
19: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
21: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
19: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घरमाथि
21: पोखरा जाने बाटोतिर विश्वकै नम्बर वान चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62827 र 98644 35031।
22: खैरेनी टार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरेनी टार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनी टारको 24 औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9800-560-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 11 बज्यो।

हजुर विश्रामपछि 11 बजेको टाइम चेकपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। आज पनि हामी बुधबारको बसाइमा छौं। बुधबारको बसाइमा मैले टपिक्स लिएर आएको छु लामखुट्टेको टोकाई भनौँ न डेंगूबाट बस्ने उपायहरू के हुन् तिनको बारेमा चाहिँ तपाईँले आज बताउन सक्नुहुनेछ है उपायहरू र जोगिन होइन के गर्नुपर्छ तीन विषयमा पनि तपाईँले चाहिँ आफूलाई मनमा लागेका कुराहरू चाहिँ बताउन सक्नुहुन्छ। आज सजिलो विषयवस्तु लिएर आएको छु होइन विभिन्न ठाउँमा डेंगूको संक्रमण बढ्दो क्रममा पनि छ कुनै ठाउँमा चाहिँ घट्दो क्रममा पनि छ त्यही भएर यो विषयवस्तु लिएर आएको छु। तपाईँहरू पनि फोन गर्नुहोला हाम्रो दुवै नम्बर खुल्ला रहेका छन् एन्टिसेन्सियल जुन नम्बरमा सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँले फोन गर्न सक्नुहुनेछ 9842729611 9066631611 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। तपाईँहरू फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रूसएको रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेल मोबाइल पसलले पुस्तकमा रहेको छ। मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू छन् समाधान गर्न चाहनुहुन्छ नयाँ मोबाइल खरिद गर्न चाहनुहुन्छ र साथसाथै इलेक्ट्रोनिक सामान पनि तपाईँलाई आवश्यकता परेको छ भने पोखरेल मोबाइल पसलमा जान सक्नुहुन्छ जसको प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल। फोन गर्दै गर्नुहोला हाम्रा दुवै नम्बरहरू खुल्ला रहेका छन् जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेलाको क्रममा तपाईँहरूको माझमा ए हजुर भनिरहेको छ टंक तिमल सिन्हाको आवाजमा रहेको छ भन्नेलाई सदा टंक तिमल सिन्हाकै रहेको छ। यति बेलाको क्रममा स्वीकार्नुहोस् यो समदुर गीत।

हजुर, समधुर गीत मैले तपाईँको माझमा राखिसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यी हजुर भनिरहेको थियो, टंक तिमल सेनाको आवाजमा रहेको थियो। मैले तपाईँको माझमा स्थान दिइसके पके पनि सुनेर आनन्द लिइसक्नुभयो होला भन्ने विश्वास पनि रहेको छ। तपाईँहरू भने फोन गर्दै गर्नुहोला यति बेलाको क्रममा भने फेरि पनि तपाईँको माझमा अर्को सुमधुर गीतलाई स्थान दिन्छु। अरू नहेरौला तिमी नफेरौला भनिरहेको छ अञ्जु पन्तको आवाजमा रहेको छ यति बेलाको क्रममा। अनि बलराम परियारको पनि आवाज रहेको छ यति बेलाको क्रममा भने अह यो गीत चाहिँ म अलि राखिनँ है अलि राख्नु नमिल्दैन जस्तो लाग्यो मलाई चाहिँ। म अर्को गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु। माया गर्नेहरू भनिरहेको छ, रेखा शाहको आवाज भनेको छ, त्यसलाई प्रसिकानुहोस् यो सुमधुर गीत।

0: हजुर, सुमधुर गीतमा तपाईँको माझमा राखिसकेपछि पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। माया गर्नेहरू छिटे टाढा हुँदा रहेछन्, आरेखा शाहको आवाजमा रहेको थियो। तपाईँको माझमा मैले स्थान दिइसकेको छु, पक्कै पनि सुनेर आनन्द लिइसक्नुहुन्छ होला भन्ने विश्वास रहेको छ। यति बेला क्रमको साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्कार हजुर। झुरले नमस्ते, सन्चारमै हुनुहुन्छ? अनि के गर्दै हुनुहुन्छ? खाना खानुभयो? ल, भर्खरै खाना खाएर बसिराख्नु भएको छ। हाम्रोतिरको मौसम के कस्तो छ? हाम्रोतिर त भर्खरै घाम मजाले तर्किन लागिसकेछ फेरि। ल, अघि बिहानसम्म अलि मलेन मलेन थियो है? त्यही त नि। ल, अब भोलि हजुर मेरो भइसक्यो। हजुर हजुर,
1: हुन्छ। सर्वप्रथम त चाहिँ आफ्नो घर वरिपरि त्यो अत्यन्तै सफा गर्नुपर्ने हुन्छ
0: है।
1: झाडछाडी हटाउने, सफा गर्ने, अनि त्यो पकल सफलमा चाहिँ पानी सानी टाढाहरूमा कतै पानी जमेको छ भने त्यो हटाइदिनु, अनि तपाईँको पनि खल्सा खल्सी पुर पार पार्ने पानीको खल्साहरू होइन त्यो गर्नुपर्ने हुन्छ। अनि अर्को नम्बरमा चाहिँ सरकारले पनि अलिकति चाहिँ यो बिसादीहरू छर्नको लागि अभियान चलाइरहेको हुन्छ, त्यो पनि सरकारले गरिरहेको पनि हुन्छ डेङ्गुको लागि। र अर्को कुरा चाहिँ तपाईँको पाहुलाई चाहिँ लामो कपडाले चाहिँ आफ्नो छालाहरू छोपी कपडा लगाएको हुनुपर्छ
0: क्या,
1: लम्बा हुने भनौँ न, सर्लक्क कपडाले छाला छेक्ने गरेर लगाएको हुनुपर्छ। अनि अर्को नम्बरमा तपाईँको चाहिँ अब लामखुट्टेलाई धोपहरू बालेर पनि सुत्न सकिन्छ बेलुका, तर धोपहरूको गन्धको लागि भन्दा अत्यन्तै राम्रो भनेको झोल हो। त्यसले कुनै असर पनि गर्दैन, लामखुट्टेलाई पनि जोगाउँछ, झोल टाँगेर सुत्ने बानी गर्नुपर्छ। त्यो गर्यो भने लामखुट्टेबाट अलिकति बच्न सकिन्छ। हेर्नुहोस्, कुरा त्यही नै हो।
0: एकदम धेरै धेरै धन्यवाद छ यो लामखुट्टेबाट होइन डेङ्गु रोगबाट बस्ने उपाय बताइदिनु भएकोमा। किनभने यतिखेर अलिकति बढिराखेको छ कि, त्यही भएर ठाउँ ठाउँमा हाम्रोतिर अघि नदेखिए पनि ल, एकदम धेरै धेरै धन्यवाद छ। कोही आउनु भएन आज त, म त सबैजना हराउनु भइसक्यो है जस्तो लागिरहेको छ। त्यही त नि, हो त नि है साथी, आजभोलि फेरि हराउनु पर्छ, फेरि दसैँ लागेर हो कि के हो कुनै
1: दसैँ
0: आज कता लाग्ने, अब एक महिना भयो भने तन तयारी गर्दै हुनुहुन्छ होला नि त, त्यही भएर
1: पहिलाको तपाईँको चाहिँ टोलतिर पुग्नु पर्थ्यो, कता कता पुग्नु पर्थ्यो, अनि त्यही घर घरै सामान नजिकै नजिकै छ, जे चाहियो त्यही पाइहाल्छ। तयारी दुई दिनमै हुन्छ त्यो
0: तयारी,
1: घर सबै लान्छ कि। हो नि त, हाम्रो छेरी बाहुनहरूको त दसैँ त आयो, दस गते सुरु हुन्छ।

0: हजुर श्राद्धहरू लाग्यो नि त अब त त्यही भएर त भनेको नि अब श्राद्धहरू पूजाहरू गर्नुहुन्छ नि त त्यसको लागि त तयारी पनि होला
1: त्यसको लागि पनि अब तयारी हुँदैछ भनौँ न तिथि अनुसारको छ के अरे
0: हजुर हजुर
1: कहिले 12 गतेको 14 15 17 18 कहिले पर्छ अब तिथि अनुसार हुन्छ कि
0: हजुर
1: त्यही
0: ल एकदम धेरै धेरै धन्यवाद छ डेङ्गुबाट बस्ने उपाय बताइदिनु भएकोमा साथीहरू सम्झिन सक्नुहुन्छ हस् नमस्कार शुभदिन उहाँहरू हामीलाई फोन गर्नुभएको थियो नरेन्द्र रिमालजी हुनुहुन्थ्यो साङ्गा बिरोदेखि डेङ्गुबाट बस्ने उपाय बताएर गइसक्नु भएको छ पालो भने तपाईँहरूको हो आज मैले सजिलो विषयवस्तु लिएर आएको छु होइन हाम्रो यता ठाउँमा नभए पनि हाम्रो क्षेत्र जिल्ला वरपर होइन बागलुङमा एकदमै डेङ्गु बढ़िरहेको छ कि यतिखेरको समयमा सरकारले त्यसको नष्ट गर्ने अभियान पनि चलाइराखेको छ है त्यही भएर त्यसबाट जोगिनको लागि होइन उपाय बस्ने उपायहरू के हुन् भनेर मैले सोधेको छु यदि हजुरहरूलाई परिहाल्यो भने पनि हजुरहरूलाई पनि सजिलो हुन्छ नि त त्यही भएर यति बेलाको क्रममा फेरि पनि कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हेलो नमस्कार हजुर हेलो नमस्कार
2: हेलो नमस्कार हजुर
0: नमस्कार सञ्चारमै हुनुहुन्छ हजुर म पनि एकदमै सन्चै आरामै छु भन्नुपर्छ अनि खाना खानुभयो हजुर मेरो पनि भइसक्यो ल ठिक छ व्रत भएको बेलामा त भइहाल्यो के अरे अरू बेलामा त खाइहाल्छ फेरि छिटै नै हजुर अनि के छ अरू नयाँ नौला हाल खबर आफू कसरी
2: केही छैन अलिक घाम लाग्दा
0: हजुर ल ठिकै छ अनि रेडियो सुन्नु भएको छैन
2: केही पनि थाहा
0: छैन ल आज चाहिँ डेङ्गुबाट बस्ने उपायहरू बताउनुहोस्
2: बुधबार भने त थाहा थियो अझै कुन चाहिँ तपाईँको के हो भन्ने कुरा सुनेकै छैन
0: हजुर मैले आज चाहिँ डेङ्गुबाट बस्ने उपायहरू के हुन् भनेर सोधेको छु है
2: हजुर हजुर
0: ल हजुरलाई के थाहा छ भन्न सक्नुहुन्छ बाँच्नु पर्यो सुरक्षित रहनु पर्यो डेङ्गुबाट पनि
2: अब डेङ्गु भन्नु नै पहिला लामखुट्टे नै होला कि
0: हजुर हजुर लामखुट्टेबाटै लाग्ने हो
2: अब हामीले एकदम साफसफाइ राम्रो छ झारसफाइ उम्रिन दिनुहुन्न सामान्य पार्नुपर्छ मेरो बानी त्यो छ मैले अझै पनि आउँदा सबैले भन्छ नि यो घर धेरै जस्तो घर गाउँघर यही सफा हुन्छ भन्छ मैले गोरु दाहिनेमा यताउता झारसार केही लाग्दैन भोलि बिहानको दिनको दुई फेरि मैले साफ गराउँछु टोली त्यो जाँदा कोही गऱ्यो यसो गऱ्यो भने त पानी कस्तो गरे के गरे साफसफाइ गरे त्यो खुट्टै दाम राख्ने साफसफाइ चिन्नु हुनुपर्छ हाम्रो यहाँ पानी धारा आइरहन्छ चौबिसै घन्टा हुन्छ पानी त्यो पानीमा पानी जम्न दिन्नु हामीले मैले कुलो खनेर सट्टै सल बगिरहन्छ अब साफसफाइ राख्नु नै लामखुट्टे धेरै नै कम हुन्छ एकदम यताउताबाट अनि हामी पनि साफसफाइ हुनुपर्छ लुगालत्ता यताउता खानेकुरोमा चाहिँ अब बिहान बेलुका पनि त्यहाँ केही अलिकति रह्यो भने पनि त्यसलाई सफाइ गरेर चाहिँ राम्रोसँग राख्न सक्नुपर्छ यस्तो कुहुने कुहेको सुहेको यस्तो चाहिँ हरेक किसिम हुन्छ त्यसलाई पनि एकदम उसँग राख्ने अनि राति अब सुत्न पर्यो सुत्न पर्यो भने बेला कोही सब त सम्पन्न होला झुल होला के होला कोही
0: झुल्दा
2: दुःखम सुखम हुन्छ झुल हुन्छ झुल भएर सुत्दैन अब हामी झुल नगर्ने मान्छे त अलि जस्तो सुकै भए पनि अब चाहिँ जति नै गर्मी भए पनि लामै लाएर भए पनि गर्मी भयो भने म नाङ्गै सुत्छु वस्तु भएर मात्रै हेऱ्यो होइन कि अलि लाम्बो अलिसम्म राख पनि अनि यसो अलि सुतेर चाहिँ नटोकोस् भन्ने हिसाबमा मेरो सोचाइ चाहिँ त्यो छ मैले अब अर्को घर सफा जानभित्र पानी जब पानी जम्न दिन भएन
0: ल हस् हुन्छ, एकदमै धेरै धेरै धन्यवाद। सरसफाइमा विशेष ख्याल गर्नु पर्यो होइन है। हो त नि, ल ठिक छ, यस्तै छ फेरि पानी देखेर त अहिले पानी परेको परै छ फेरि हो त नि, सबै ढलेर फेरि
2: काममै फलै हुन्न।
0: हजुर,
2: पानी त ठिकै ठिक पर्यो नि, हावा नआएदेखि कोदो र धान खत्तम
0: बनाउँछ। ल ठिक छ, त्यसो भए विशेष स्वास्थ्यमा, स्वास्थ्य सरसफाइमा ख्याल राख्नु पर्यो, अनि त्यसपछि घर वरपर सफा राखेपछि त होइन, अनि अलिकति लामो बाहुले लुगाहरू लगाइसकेपछि त लामखुट्टेको टोकाइबाट डेङ्गुबाट पनि बच्न सकिन्छ भन्नुहुन्छ है।
2: हातको कुरा हो,
0: हजुर,
2: खासै केही होइन, त्यो चाहिँ आफ्नो घर परिवार यता उता गऱ्यो, हामीले चाहिँ गरिदियो भने सानो देखि सिक्दिन हुन्छ है, एउटा केही देखि त्यहाँपट्टि गर्दा उता लगाएर दर्शन मिला बनाइदिने, दुईवटा तिनजना दर्शन मिलाइदिने, दर्शन राख भन्ने बानी पारिदिने, किनकि त्यो आफ्नै हातको कुरा हो घरको, सानैदेखिको नै त्यो मान्दैन, हाम्रो क्रिकेट गर्ने त्यही गर्छ, कोही आएर केही झऱ्यो भने उसको अलिक साथन नभएको ती फाले गर भन्दैन, ती फेरि दर्शन हाल्छन्, त्यही नै जस्तो लाग्छ मलाई।
0: ल ठिक छ, एकदम धेरै धेरै धन्यवाद है, विचार राख्नु होइन, बस्ने उपायहरू बारेमा बताइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ। साथीहरू सम्झिन सक्नुहुन्छ है, ल आज नरेन्द्रजी र हजुर मात्रै आउनुभएको भर्खर भर्खर, आज अलि साथीहरूको सहभागी त किन खै कम भयो, हजुर
2: सम्झनामा
0: धन्यवाद,
2: त्यसपछि भन्दै तर अब जति नै हुनुहुन्छ सुन्ने साथीभाइ सम्पूर्णलाई एकमुष्ट दर्शन गर्दै गीता भए, हजुर अब त दसैँको नि सुहाउनु लाग्यो, ठिकै छ, अब त्यो त जिङ हाल्ने भन्दा पुरानो चलन गरे केटाहरू मजाले काठे काठे जिङ हाल्ने भन्ने क्या, हजुर त्यो हाल्दै हाल्दैन,
0: हजुर हाम्रोतिर चाहिँ पहिला पहिला हाल्थ्यो, आज चाहिँ हाल्दैन है,
2: ए हाम्रोतिर अझै नै केटा आउँछ,
0: हजुर ल ठिक छ, त्यसो भए छुटौँ है त, भोलि बिहिबार हो नि, हुन्छ नि, ल हुन्छ, हवस् नमस्कार शुभ दिन, उहाँ आउनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो, हाम्रो ऋषिराम गाजी हुनुहुन्थ्यो, अब कसरी देखि एकदमै राम्रो विचारहरू व्यक्त गरेर गइसक्नु भएको छ पालो भने तपाईँहरूको कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यति बेलाको म कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर।
3: हेलो
0: नमस्ते नमस्ते नमस्कार हजुर, सन्चै आरामै हुनुहुन्छ दिदी? हजुर एकदम हामी पनि सन्चै आरामै छौ। अनि खाना खानुभयो? ल ठिक छ, हुन नि पऱ्यो नि, सधैँ ढिलो भएर त भएन। ल के छ अरू नयाँ नौला हालखबर?
3: अरू नयाँ नौला हालखबर त खै अहिलेसम्म ठिकै छ कि, जम्मू नि त लगाइराखेको छ। अब भोलि पछिदेखि अब पानी पर्ने भने छ कि, अब मौसम विदहरूले अब के कस्तो हुन्छ हावा
0: हजुर
3: के कस्तो हुन्छ थाहा छैन है।
0: ल ठिक छ, त्यसो भए अब पछिको कुरो पछि नै थाहा हुन्छ होला त है।
3: हजुर हजुर।
0: ल अनि रेडियो सुन्नु भएको छ कि छैन? ल मैले चाहिँ लामखुट्टेबाट टोकेर लाग्ने रोग डेङ्गु रोग के,
3: हजुर
0: त्यो रोगबाट बस्ने उपायहरू के के छन्, के के गर्यो भने हामी बस्न सकिन्छ भनेर चाहिँ सोधेको छु है।
3: डेङ्गु भइहाल्यो अनि यो मलेरिया यो के भन्छ अरे के भन्छ अरे एलर्जीहरू यो सबै आउँछ है।
0: हजुर।
3: अनि प्रथम कुरा त अनि यसबाट बस्ने उपायहरू घर सरपत्र त अब घरै सरसफाइ, अब घर वरपर सबै सरसफाइ राख्नु पर्यो, झाडी राख्नु भएन, अन्त खानाहरू सफाइ, पानी जाने खाँदा कुन चाहिँ पुरिदिने, पानी जान नदिने लगायत। अनि फेरि यो घरभित्रमा पनि अब
0: हुन्छ, एकदमै धेरै धेरै धन्यवाद छ। तपाईँ पनि पढेर स्वास्थ्यलाई के भन्छ सरसफाई नै बढी प्राथमिकता दिनुहुन्छ। सरसफाई भयो भने त लामखुट्टे आउँदै आउँदैन फेरि होइन त। ल एकदमै धेरै धेरै धन्यवाद छ दिदी। ल साथीहरू सम्झिन सक्नुहुन्छ है?
3: हजुर
0: हुन्छ, धन्यवाद।
3: अनि हाम्रो अहिले खाँदै दाई अनि हाम्रो रिसाम दाईको लागि,
0: टेलोसित
3: दाईको लागि, तारा दाईको लागि, सम्पित दाईको लागि, कर्मा खाताको लागि, शीतल अञ्चल अनि हाम्रो चन्द्र भाइको लागि, अनि त हुनुहुन्छ हाम्रो एक चन्द्र मगर अनि लगायत नाम सुनेको साथी धेरै हुनुहुन्छ। हाम्रो किसान दिदीको लागि अमित लगन दाई, अमना शर्मा दाई लगाएको लागि भन्ने दिँदा हुन्छ। नमस्ते
0: हस्त, नमस्कार, शुभ दिन। उहाँ पनि तपाईँलाई फोन गर्नुभएको थियो, हाम्रो खगीमाया दिदी हुनुहुन्थ्यो पिरुङदेखि, उहाँले पनि आफ्नो होइन सरसफाई गर्नुपर्छ भनेर चाहिँ गइसक्नु भएको छ। लामखुट्टेबाट सर्ने रोग डेङ्गुबाट बस्ने उपायहरू के के हुन् भनेर मैले सोधिराखेको छु है। के गर्दा हामी लामखुट्टेको टोकाइबाट बच्न सकिन्छौँ, रोगहरूबाट होइन डेङ्गुबाट हामी बच्न सकिन्छौँ भनेर चाहिँ मैले आज सोधे ल्याएको छु। प्रश्न चाहिँ सजिलो छ, तपाईँ चाहिँ बताउन सक्नुहुनेछ। र यति बेलाको क्रममा भने म तपाईँको माझमा छोटो मिठो गीत सँगसँगै जान्छु। छोटो व्यवसायिक विश्राम विश्राम तपाईँको माझमा आउनेछु, तपाईँहरू भने सुन्दै गर्नुहोला।

0: शुक्ला गण्डकी एफएम 97.6
1: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261 5077। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
1: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
1: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
3: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
1: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
7: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
4: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगंगा हेल्थ पोस्ट चोक।
7: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
9: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
9: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त, जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा।
1: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
10: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0658705052, मोबाइल 98560285587।
11: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
12: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
11: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
11: पुराना गर गहनासँग नयाँ साथ फेर,
1: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
11: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560062099।
13: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
14: ओभरपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
15: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
13: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी, दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0658705076, मोबाइल 98560062076।
9: कता हिँडेको आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन,
16: के बनौ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
17: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
16: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
17: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463311।
18: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
19: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

हजुर मिठो गीत सँगसँगै छोटो व्यवसाय विश्राम विश्राम पछि एघार व्यवसायिक विश्राम पछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा. आज हामी डेंगूहरूबाट बस्ने उपाय के हुन् भनेर मैले लिएर आएको छु. तपाईँहरू यस्तो उपायहरू चाहिँ बताउन सक्नुहुनेछ है हामीलाई परिरहेको छ नि त दैनिक जीवनमा. त्यही भएको कारण चाहिँ मैले आज विषयवस्तु लिएर आएको छु. फोन गर्न सक्नुहुन्छ 9922 9190 96 36 36 11 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुन्छ. तपाईँहरूलाई इन्टरनेट अनलाइन मार्फत www.suklagandakiefm.com लगइन गर्नका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर पनि साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ. अब तपाईँहरूले फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको पोखरेल मल पसलले पुस्तकमा रहेको छ. मोबाइलसँग सम्बन्धित सम्पूर्ण समस्याहरू छन् समाधान गर्न चाहनुहुन्छ नयाँ मोबाइलहरू खरिद गर्न चाहनुहुन्छ भने पनि तपाईँ पोखरेल मल पसलमा जान सक्नुहुनेछ. जसको प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल एकचोटि भिजिट गर्नुहोला पनि भन्न चाहन्छु है. यति बेलाको क्रममा तपाईँहरूको माझमा एउटा मिठो गीतलाई स्थान दिन्छु. त्यसपछि तपाईँहरूको माझमा आउनेछु. तपाईँहरू भने फोन गर्दै गर्नुहोला.

0: हजुर, मिठो गीतमा तपाईँको माझ फराकिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने तपाईँको फोन सँगसँगै र यो विषयमा होइन डेंगु सम्बन्धी विषयवस्तुमा कुराकानी गर्दा गर्दै अब भने कार्यक्रमबाट पनि बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। यति बेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि एकदम धेरै धेरै धन्यवाद छ। र आज मलाई फोन गर्नुभएको थियो नरेन्द्र निमलज्यू छाङ्जाबेरोदेखि, ऋषिराम गाजी हुनुहुन्थ्यो आबु कसरीदेखि, र अन्तिममा मलाई फोन गर्नुभएको थियो हाम्रो खगीमाई दिदी हुनुहुन्थ्यो पिरुङदेखि। म चाहिँ यो लामखुट्टेबाट सर्ने रोग डेंगूको विषयवस्तुमा आधारित रहेर तपाईँहरूसँग कुराकानी गरिरहेको थियो, बच्ने उपायहरू के हुन् होइन, के गर्दा हामी बच्न सकिन्छ भनेर मैले भनेको थिएँ है। वर्षायामबाट शुरू भइसकेपछि होइन खाल्टा खुल्टामा पानीहरू जमेको हुन्छ, तिनीहरूलाई फुर्नुपर्छ होइन, अनि रासायनिक औषधिहरूको पनि प्रयोग गर्नुपर्छ, झुलहरूको प्रयोग गर्नुपर्छ, लामो बाहुला भएको लुगाहरूको होइन लगाउनुपर्छ, अनि त्यसपछि हातमा लगाउने मलम पनि हुन्छ यो डेंगूबाट बच्नको लागि होइन, ती औषधिहरूको प्रयोग गर्नुपर्छ भनेर चाहिँ भन्नुभएको थियो विभिन्न साथीहरूले। यो नै हो विशेष त चाहिँ पोथी लामखुट्टेबाट चाहिँ विशेष रूपमा सर्ने गर्छ, भाले लामखुट्टेबाट भन्दा पनि यो डेंगू चाहिँ है, त्यही भएर एडिसको लामखुट्टेबाट र यो लामखुट्टेबाट बच्नको लागि हामीहरूले होइन शरीरमा लामो कपडा भएको लुगा लाउनु, अनि सरसफाइमा विशेष प्राथमिकता बढी चाहिँ सरसफाइमा ध्यान दिनुपर्ने हुन्छ होइन। आफ्नो शरीरमा पनि फोहोर छ, आफ्नो क्षेत्र वरिपर पनि फोहोरहरू छन्, खाल्टाखुल्टी छन्, पानी जमेका छन् होइन, पोखरी तलबहरू पनि छन् भने पनि, अनि त्यस्तै गमला पानीहरूको भाँडामा चाहिँ जमाएर पानीहरू जमिरहेका छन्, यदि गमलामा पनि हामीले पानीहरू हाल्दाखेरि जमेको छन् भने त्यहीबाट पनि लामखुट्टे बढ्न सक्छ होइन। विशेष त एडिस जातको लामखुट्टे बाट होइन, त्यही भएर हामीले रोकथाम गर्नको लागि झुलहरूको प्रयोग गर्ने, औषधिकोहरू पनि प्रयोग गर्न सकिन्छ, लगाउने औषधिहरू पनि पाइन्छ होइन। विशेष त अझै घरमै प्राथमिकता त स्वास्थ्यलाई नै होइन, सरसफाइलाई ध्यान दिनु पर्यो बढी त, र सबै साथीहरूको बाट पनि मैले होइन यो बाटो बस्ने उपायहरू चाहिँ आइसकेका छन्। उहाँहरू साथीहरूलाई पनि एकदम धेरै धेरै धन्यवाद छ। मेरो निचोड पनि यही नै हो, र आज फोन गरेर साथ दिनुहुने, सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकमुष्ट रूपमा एकदम धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै भने तपाईँहरूको माझमा यो सुमधुर गीतलाई कार्यक्रममा स्थान दिन्छु, जाल बिछ्या आउँछन् भनिरहेको छ। यो सुमधुर गीत सँगसँगै आजको यस सबसाईबाट पनि म कार्यक्रम प्रस्तुता रिमा पनि बिताउँछु। तपाईँको बाँकी पल्छु भने सुखद बितो सुन्दै गर्नुहोला। शुक्लाखण्ड एफएम 97.10 मेगाहर्ज। नमस्कार, बाई बाई।
1: आज तिनीहरूको कमाण्डको अन्त्य।

0: कर्ताको घमण्डले अपराध लुक्छ भनेर नसोच बाबु।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
3: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
2: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
4: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
5: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
6: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले,
6: चिया त पिएर जाऊ।
5: अहिले हतार छ, पछि आउँदै गरौँला है।
7: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
9: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
8: दीर्घायु फर्निचर सोरुम, दुलगौडा त नहुन्,
7: प्रोपाइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0965709604, मोबाइल नम्बर 9840601268,
8: 9850607268।
10: प्रसन्न, होमवर्क देखाउ त।
11: हस् टिचर।
10: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
11: टिचर, मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
10: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
12: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9850603384 र 9850607988।
13: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564343। तनहु सेवा हस्पिटल शुक्लागण्डकी नगरपालिका 4 बीपी चोक।
14: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
15: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
14: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै धुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन सेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
16: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
17: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
16: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570065119 र 98694557056।
17: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
18: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
19: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
18: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
19: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसारी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
20: रामदाम सुन चाँदी पसल शुक्ला गण्डकी खैरेनी टार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652124112160 र 98460078022।
21: शुक्ला गण्डकी एफएम 97.6।
22: शुक्ला गण्डकी टाइम चेक।
23: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
24: महाशाखाका मौसमविद डेभिड ढक्कालले मनसुनी वायुसँगै बंगालको खाड़ीमा विकसित प्रणालीको असर शुरू भएको भन्न सकिने बताउनु भएको छ। काठमाडौँमा आज दिउँसो मध्यमसम्मको वर्षा हुन सक्ने वहाँले बताउनुभयो। तर पर्सी शुक्रबारदेखि भने देशका धेरै ठाउँमा ठूलो वर्षा हुनेछ। त्यसै अनुसार पूर्व तयारी र आवश्यक सतर्कता अपनाउन मौसमविदहरूले आग्रह गरेको छ। यसैबीच नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधि तत्काल लागि स्थगित गर्न आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाको मौसमी चेतावनी पछि बोर्डले विशेष गरेर पर्सी शुक्रबारदेखि नै 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेश लगायतका क्षेत्रमा पदयात्रा र हिमाल आरोहण सहितका गतिविधि स्थगित गर्न आग्रह गरेको हो। नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले अहिले पर्यटकीय मौसम भएकोले धेरै क्षेत्रमा भ्रमण तथा आरोहणका कार्यक्रम भइरहेका तर मौसमी सूचना अनुसार सावधानी अपनाउन आवश्यक रहेको बताउनु भएको छ। ठूलो वर्षा र हिमपातसँगै बाढ़ी पहिरो तथा उच्च हिमाली क्षेत्रमा जोखिम रहने भएकाले बोर्डले पर्यटक तथा पर्यटन व्यवसायीलाई आधिकारिक सूचना निरन्तर पछ्याउन आग्रह गरेको छ। जोखिमयुक्त मौसमलाई ख्याल गरी सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र पर्यटकीय गतिविधि गर्नुपर्ने उहाँको भनाइ छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले अबका केही दिन प्रमुख नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ने पूर्वानुमान गरेको छ। विशेष गरी पर्सी शुक्रबारदेखि आइतबार 11 गतेसम्म कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई जलाधार क्षेत्रका नदीमा जल सतह उल्लेख्य रूपमा बढ़नेछ। आज प्रमुख नदीको बहाव सतर्कता तहभन्दा तल छ। अब हुने ठूलो वर्षाका कारण नदी नदीमा जलसतह बढ़ने र आकस्मिक बाढ़ीको जोखिम समेत रहने हुँदा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज सबैजसो नदीमा पानीको भाव सामान्य मात्र बढ़नेछ। भोलिदेखि कोशी, कन्काई र कमला नदीमा जलसतह उल्लेख्य रूपमा बढ़नेछ। यसै गरी पर्सी 11 गते आइतबारसम्म देशभरका प्राय सबै प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ने बुलेटिनमा उल्लेख छ। ठूला नदीमा तत्काल ठूलो जोखिम नरहे पनि आज देशका विभिन्न 31 जिल्ला भई बग्ने ससाना नदीमा भने आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। नेपाल विद्युत प्राधिकरणले आउँदो सुक्खायाम अर्थात हिउँदमा काठमाडौँ उपत्यका लगायत क्षेत्रमा बढ़ने विद्युत माग व्यवस्थापनका लागि आवश्यक तयारी शुरू गरेको छ। हिउँदको विद्युत माग र आपूर्ति व्यवस्थापनका सम्बन्धमा आवश्यक अध्ययन तथा अन्य कार्यको व्यवस्थापनका लागि 5 सदस्यीय समिति समेत गठन गरिएको छ। भुटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण त्यस क्षेत्रमा संचालित जलविद्युत केन्द्रमा क्षति पुगेको र विद्युत उत्पादन बन्द भएको अवस्थामा हिउँदमा विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी थालिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठकले बागमती प्रादेशिक कार्यालयका निर्देशकको संयोजकत्वमा 5 सदस्यीय समिति समेत गठन गरेको हो। समितिलाई दैनिक कार्य प्रगति विवरण कार्यकारी निर्देशक समक्ष पेश गर्न तथा कार्यान्वयनका क्रममा देखिएका समस्या तत्काल जानकारी गराउन निर्देशन दिइएको छ। कार्यकारी निर्देशक श्रेष्ठले विद्युत माग र आपूर्ति व्यवस्थापनमा केही चाप परे पनि हिउँदमा लोड सेडिङ भने नहुने बताउनु भएको छ। निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गमा आउँदो मंगसिरदेखि नै गाड़ी गुडाउने गरी आवश्यक तयारी अघि बढ़ेको छ। सिद्धबाबा सुरुङ मार्ग योजना कार्यालय बुटवलले सुरुङ मार्गको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याउने गरी कामलाई अगाडि बढ़ाएको हो। सुरुङभित्रको सड़क निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भएकाले अब मंगसिरभित्रै संचालनको तयारी गरिएको आयोजनाका प्रमुख नवराज बास्तोलाले बताउनुभयो। बर्खा र भोटेकोशी बाढ़ीका कारण निर्माण सामग्री आउन ढिलाइ भएकाले अन्तिम तयारीको काम एक महिनापछि धकेलिएको हो। अब एक दुई दिनमै निर्माण सामग्री आएपछि टनेल भित्रको काम अगाडि बढ़ने र मंगसिर 15 गते भित्र गाड़ी सञ्चालन हुनेछ। बास्तोलाका अनुसार अहिले सुरुङभित्र सड़कको पिच सकेर रंगरोगन चलिरहेको छ। सुरुङ मार्गको अहिलेसम्म भौतिक प्रगति झण्डै 70% र वित्तीय प्रगति 63% रहेको योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर सौम्य आनन्दले बताउनुभयो। सिद्धार्थ राजमार्गको तल्लो सिद्ध बाबा मन्दिरबाट पाल्पाको दोवान क्षेत्रमा अत्यधिक पहिरो झर्ने गरेको छ। लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान सहित गण्डकी प्रदेशको स्याङ्जा पर्वत, बागलुङ, म्याग्दीका नागरिक सुरुङ बनेपछि प्रत्यक्ष लाभान्वित हुनेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा इन्द्रध्वजा सहितको लिंगो ठड्याएसँगै काठमाडौँ उपत्यकामा मनाइने इन्द्र जात्रा शुरू, आज सुन चाँदीको भाव सामान्य बढ़्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले अण्डमान क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव देखिन थाल्यो, पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधि तत्कालका लागि स्थगित गर्न पर्यटन बोर्डको आग्रह, र पर्सी 9 गतेदेखि प्रमुख नदीमा पानीको बहाव बढ़ने लगायतका खबरहरू प्रस्तुत गर्यो। काठमाण्डको बसन्तपुरमा आज बिहान इन्द्र ध्वजा सहितको यसी अर्थात लिंगो ठड्याएसँगै इन्द्र जात्रा शुरू भएको छ। बिहान 7:47 साइटमा इन्द्र ध्वजा उत्थान गरी काठमाण्ड उपत्यकामा मनाइने यस वर्षको इन्द्र जात्रा आजदेखि शुरू भएको हो। हनुमान ढोका दरबार अगाडि इन्द्र ध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्र जात्रा शुरू हुने परम्परा छ। हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने यन्या अर्थात इन्द्र जात्रा आउँदो 13 गतेसम्म चल्नेछ। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। सुन आज तोलामा 100 रूपियाँले बढ़ेर तोलाको 3,02,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 1,700 रूपियाँले घटेर तोलाको 3,02,200 रूपियाँमा कारोबार भएको थियो। यसैगरी आज चाँदीको भाव तोलामा 40 रूपियाँले बढ़ेको छ। हिजो तोलामा 30 रूपियाँले घटेर तोलाको 4,775 रूपियाँमा कारोबार भएको चाँदी आज बढ़ेर तोलाको 4,815 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने अथवा शान्ति सम्झौता गर्ने भन्ने बारे आफूले ठूलो निर्णयको सामना गर्नु परेको संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने क्रममा बताउनु भएको छ। वहाँले इरान द्वन्द समाधान नभए आफूले ध्वस्त पार्न सक्ने चेतावनी समेत दिनुभएको छ। उच्चस्तरीय कूटनीतिक वार्ताहरू भएकै दिन ट्रम्पले चेतावनी दिनुभएको हो। न्यूयोर्कमा सम्बोधनका बेला इरानी प्रतिनिधिमण्डलका एकजना सदस्य समेत उपस्थित रहेको थिए। राष्ट्रसंघीय महासभामा ट्रम्पले अर्थतन्त्र, आप्रवासन, सीमा व्यवस्थापन र हिंसात्मक अपराध विरूद्ध लड्ने क्षेत्रमा भएका आफ्ना उपलब्धिको चर्चा पनि गर्नुभयो। गएको फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण शुरू गरेदेखि विश्वव्यापी तेलको मूल्य बढ़ेको छ भने ट्रम्पको लोकप्रियता पनि खस्किएको छ। ट्रम्पले इरानसँगको सम्झौता नोभेम्बरको मध्यावधि चुनावपछि तुरन्तै हुनेमा आफू विश्वस्त रहेको दावी पनि गर्नुभएको बीबीसीले जनाएको छ। अब खेल खबर। जापानमा भइरहेको 20 एसियाली खेलकुदमा कराटेका तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। तेन्जिङले तोयोहाशी जिम्नेजियमलाई, आज भएको खेलमा लाओसका सायासान भाथानालाई रिपेचेजमा पराजित गर्दै काश्य पदक जितेका हुन्। तेन्जिङले 1 ipon सहित 9 स्कोर गरेका थिए। तेन्जिङले खेल 9-1 आफ्नो पक्षमा पारेका हुन्। यसैबीच एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले आज चाइनिज ताइपेईसँग खेल्दैछ। खेल बेलुका 4:45 हुनेछ। आजको खेल जिते नेपाल सेमी फाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ। साथै सेमी फाइनलमा पुग्ने टोलीले कम्तीमा काश्य

रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अण्डमान क्षेत्रमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव देखिन थाल्यो। पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधि तत्कालका लागि स्थगित गर्न पर्यटन बोर्डको आग्रह। हिउँदको माग व्यवस्थापनका लागि विद्युत प्राधिकरणद्वारा 5 सदस्यीय समिति गठन। भोटेकोसी बाढ़ीले बिजुलीको व्यवस्थापनमा केही चाप परे पनि हिउँदमा लोड सेडिङ नहुने। सिद्धबाबा सुरुङ मार्गमा आउँदो मंगसिरभित्रै गाड़ी गुडाउने तयारी। भौतिक प्रगति झण्डै 70%। संयुक्त राष्ट्रसंघमा अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बोधन। दुई देशका अधिकारीको वार्ता हुँदै गर्दा इरानलाई ध्वस्त पारिदिने चेतावनी। र 20 एसियाली खेलकुदमा नेपालका लागि तेन्जिङले जिते पहिलो पदक। महिला कबड्डीमा नेपालले आज चाइनिज ताइपेईसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते गरेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
5: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
6: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
5: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर, कारपेट, डोरमैट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
7: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
4: गण्डकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
7: प्रोप्राइटर प्रकाश न्यौपानी, संपर्क 0565702625, मोबाइल 98 5 30 33 8 78, 98 4 61 56 58।
8: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
9: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
8: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
9: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
8: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
9: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98 4 59 0 11 20 र 98 1 62 56 187।
10: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
11: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु

0: इंग्ल्यान्डमा पाइन्छ नि।
1: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रसु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुले गौडा।
0: मोबाइल 9856055770।
3: मेरिया मैनी, कस्तो राम्रो गहना। होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
4: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
5: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
6: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
5: शुद्ध सुन तथा चाँदीका गर गहना,
6: छापावाला सुन चाँदीका गर गहना,
5: राशि अनुसारका पत्थर,
6: कम्प्युटर तौल प्रविधि,
5: बिक्री वा साफ फेरमा सुनको सही मूल्याङ्कन,
6: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
5: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका, दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
6: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
5: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
7: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
8: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
7: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
8: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
7: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी चार, दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9111796902।
9: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौंडा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर, एंजल राइडर्स प्राली, शुक्ला गण्डकी चार, दुलेगौंडा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9855309982 र 9705620209।
0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9804639849।
4: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
5: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
6: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान, होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
4: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0657414142, मोबाइल 9850623128 र 9462614726।
7: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
8: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
7: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840694530।
9: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
9: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
9: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
10: चलिरहेको देखिनु पनि
11: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
3: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
10: गटिलो ठाउँ चाहिँ कहाँ छ?
3: भर पर्दो चिसो फाल्ने ओरिजिनल पंखा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँचो पंखा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303024।
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै थिएन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 70 052, मोबाइल 98 5 60 28 587।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब यूपीबीसी को साथमा।
7: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0 65 4 14 411, मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
9: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
11: सम्पर्क 0 65 4 14 221, मोबाइल 98 5 60 35 921।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
13: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0 65 4 14 245, 0 65 4 14 345।
14: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98 5 60 30 982 र 97 0 65 20 209।
15: TVS साथ छ हाम्रो।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-1175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0658 590 511।
6: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ त्यतै।
4: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0658 570 744।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98 5 60 77 987।
4: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4, दुलेगौडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान नेवार समाज हल, दुलेगौडा। समय बिहान 11 बजे।
10: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
11: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
12: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ।
10: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
13: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार त्यही त हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार हेल्थ पोस्ट चोक।
14: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9808526466 र 9847349839।
15: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
16: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
17: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
16: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
17: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
16: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
17: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
16: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
17: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ।
18: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
14: मोबाइल नम्बर 9821552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
19: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
17: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
20: छोरा, तेरो बाउले छोडेर गएको पनि धेरै भयो, अब तेरो बाउको बिडो तैँले धान्नु पर्छ।
21: यामा के कुरा गरेको तिमीले, बाउको बिडो मैले धान्नु?
20: त्यसो नभन छोरा, तँ बाहेक मेरो अरू को छ र? तै त होस् मेरो सहारा।
21: हुन्छ आमा, तिमीले जे भन्छौ त्यही मान्छु।
20: मुखिया बाकोमा काम गर्न बोलाएको थिए, जमिन

0: यो जाति विभेदले गर्दा हामी हाम्रो गाउँ समाज छोडेर टाढा जानु पर्यो। आखिर यो कहिलेसम्म?
1: आफ्नो जन्म दिने बाबामा, गाउँ ठाउँ समाज सबै छोडेर आज हामी हिँड्न बाध्य भयौँ।
0: चिन्ता नगर, म छु नि, म तिमीलाई सधैँ माया गरेर राख्नेछु।

0: शुक्लागंधकी एफएम 97.6
1: तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिक द्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564343। तनहुँ सेवा हस्पिटल, सुगला गण्डकी नगरपालिका 4 बिपी चोक।
0: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको स्विंग स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै हर उत्तीर्ण दिनुहोस्। स्विंग स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
2: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0625706676, मोबाइल 98560262676।
5: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660086925, 98560034881 र 98460745780।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
7: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा।
4: प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
8: शुक्ला गण्डकी एफएम 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
5: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहनासँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चन्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।
7: सिम्स केयर गिवर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्व विथ हार्ट।
8: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलीगौडामा सिटी भिटीको पाठ्यक्रम आधारित 390 घण्टा तालिम।
7: हाम्रा विशेषताहरू:
8: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
7: व्यावहारिक र प्रयोगत्मक सिकाइ,
8: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
7: सिप मूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
8: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म।
7: स्थान: सिम्स केयर गिभर, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
8: सम्पर्क 9556443443, 9801443688, 9801443628, 9560171773।
7: डोन्ट मिस दिस अपर्चुनिटी।
9: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
10: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
9: ए त्यसो भए त म गइहाले,
10: चिया त पिएर जाउँ।
9: होइन, हतार छ, पछि आउँदै गरौँला है।
11: दीर्घायु फर्निचर सोरुम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरानसँग सात फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
12: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
11: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0965709704, मोबाइल नम्बर 9846061268,
12: 9856602068।
14: कता हिँडेको आइफोन हातमा लिएर?
15: आइफोन हो कि आइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
10: ए नानीको बुवा, आज त नयाँ सम्धी सम्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
10: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9855600778।
17: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9855309982 र 9705620209।
18: TVS को साथ छ हाम्रो।

0: स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6। शुक्लगण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: शुक्लागंध की एफएम 97.6
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्नु होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त

0: चाँडौ पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रितु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855 50 834।
2: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
4: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
5: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
7: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
6: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856602630।
5: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।

0: पर्चिने 10 लाखसम्म स्योर सर्ट क्यास उपहार फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा
1: कोर्यो कि पर्यो कोर्यो कि पर्यो
0: शर्तहरू लागू हुनेछन्
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम शुक्ला गण्डकी 4 दुले गौडा सम्पर्क 0-65-590-299 र 98-560-61-999
0: हिरो सिजी मोटर्स
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
7: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं
8: हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ
9: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौंडा हेल्थ पोस्ट चोक
9: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98-560-124-74
11: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउ जाउ अलमन ल परे म त
12: होइन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
11: सपिङका लागि भनेर धुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
12: ल तिमी ढुक्क हौ न धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
11: त्यसो भए सँगै जाउ न त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98-4-61-94-378 98-1-71-96-902
2: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98-560-33-398 र 98-465-10-950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
13: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
14: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
13: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ

0: टीवीएस साथ छ हाम्रो।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98640 35 031।
6: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
6: पुराना गरगहना सँग नयाँ साथ फेर,
7: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62 099।
8: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाउँ। होइन हतार छ, पछि आउँदै गरौँला है।
10: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै कुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेज स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
11: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
10: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965 75 9 4, मोबाइल नम्बर 98460 61 268
11: 98560 60 268।
0: खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरनीटारको 24 औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
13: कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन हो कि आइफोन,
13: के बनौ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ, यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 98463231।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
15: होम डेलिभरीको पनि व्यवस्था छ।
6: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077178।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9861638981।
4: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल, दुलेगौड़ा।
5: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
6: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
5: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
6: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
5: रामदाम सुनसादी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652412160 र 9840708022।
7: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
8: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
7: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
0: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
7: मोबाइल 9856006577।
9: सिम्स केयर गिभर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
10: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलेगौडामा सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
9: हाम्रा विशेषताहरू:
10: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
9: व्यावहारिक र प्रयोगात्मक सिकाई,
10: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
9: सिपमूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
10: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म।
9: स्थान सिम्स केयर गिभर्स, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
10: सम्पर्क 9556443443, 9041443688, 9041443428, 9560173773।
11: डोन्ट मिस दिस अपर्चुनिटी।
12: खैरेनी टार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरेनी टार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी छ खैरेनी टारको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर। सूचना यस तनहु सेवा हस्पिटल दोलेगौड़ा बीपी चोकमा यही असोज 10 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-157
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक
2: यति बेला दिउँसोको ठिक 3 बज्यो।
4: जोखिम रहेको छ। यो प्रणाली भारतको बिहार, गोरखपुर र उत्तर प्रदेश हुँदै नेपालतर्फ अघि बढ़ेमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सबैभन्दा बढ़ी असर पर्ने अनुमान गरिएको छ। उच्च हिमाली भेगमा हिम आँधी र हिमपातको सम्भावना छ भने तराई र पहाड़ी क्षेत्रमा बाढ़ी, पहिरो र डुबानको ठूलो जोखिम रहेको छ। विज्ञहरूका अनुसार पहिले नै जमीन भिजेको अवस्थामा 24 घण्टाभित्र 100-150 मिलिमिटरसम्म वर्षा हुँदा पहिरो जाने र सड़क अवरूद्ध हुने उच्च जोखिम रहन्छ। यसैबीच नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले भोलिदेखि असोज 12 गतेसम्म टाढा र रातको समयमा यात्रा नगर्न आह्वान गरेको छ। महासंघले आज विज्ञप्ति निकालेर यात्रा गर्नु पूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिने र अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध गरेको हो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपालका हिमालहरूमा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषयमा आफूले 3 वर्ष अघि दिएको चेतावनी अहिले यथार्थमा परिणत भएको बताउनु भएको छ। न्यूयर्कमा चलिरहेको संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटरेसले नेपाल सहित जलवायु परिवर्तनको उच्च जोखिममा परेका निर्दोष देशहरूको मुद्दा जोड़दार रूपमा उठाउनु भएको हो। 3 वर्ष अघि नेपाल भ्रमणका क्रममा हिमाली क्षेत्रको संकटबारे चेतावनी दिँदा धेरैले यसलाई बढ़ाई चढ़ाई भनेको स्मरण गर्दै उहाँले नेपालबाट विश्वको छानो खसिरहेको छ भन्दा शुरूमा पत्याइएन तर आज यसको गम्भीर असर अपेक्षा भन्दा तीव्र र व्यापक रूपमा देखा परेको उहाँको भनाई छ। प्रदूषकले नै मूल्य चुकाउनुपर्छ भन्ने सिद्धान्त दोहोर्याउँदै उहाँले बढ़ी उत्सर्जन गर्ने विकसित र धनी राष्ट्रहरूलाई क्षतिपूर्ति बढ़ाउन आग्रह गर्नुभयो। अहिलेको जलवायु परिवर्तन कोष निकै सानो र अपर्याप्त रहेको भन्दै महासचिव गुटरेसले विकसित देशहरूलाई अनुकूलन वित्त 3 गुणाले बढ़ाउन र कोषलाई ठूलो तथा प्रभावकारी बनाउन आह्वान गर्नुभएको छ। भोटेकोशी लगायतका नदीमा आएको अविरल बाढ़ीका कारण देशको जलविद्युत क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ। ऊर्जा मन्त्रालयका अनुसार विभिन्न आयोजनामा कार्यरत नेपाल विद्युत प्राधिकरणका 47 जना कर्मचारी सहित 800 भन्दा बढ़ी व्यक्ति अझै सम्पर्कविहीन रहेका छन्। प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विपदका कारण राष्ट्रिय प्रसारण प्रणालीमा 410 मेगावाट विद्युत गुमेको र समग्र ऊर्जा क्षेत्र पुनरुत्थानमा झण्डै 3 खर्ब 90 अर्ब रूपियाँ भन्दा बढ़ी चाहिने प्रारम्भिक अनुमान पेश गर्नुभयो। माथिल्लो त्रिशुली 1, 3A र रसुवागढ़ी लगायतका आयोजनाहरू बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। भौतिक संरचनातर्फ 11 विद्युत केन्द्र बन्द भएका छन् भने 6 निर्माणाधीन आयोजनामा गम्भीर क्षति पुगेको छ। सरकारले बेपत्ता प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल 5 लाख रूपियाँ राहत र 6 महिनासम्म आधार तलब उपलब्ध गराउने घोषणा गरेको छ। साथै प्रभावित ग्राहकलाई महसुल मिना र निशुल्क मिटर दिने व्यवस्था गरिएको छ। रसुवा र नुवाकोट लगायतका क्षेत्रमा वैकल्पिक ऊर्जाबाट विद्युत पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। प्रतिनिधि सभाको बैठकमा फोहोर मैला व्यवस्थापन विधेयक 2083 पेश भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पेश गर्नुभएको विधेयकलाई सदनले विचारार्थ प्रस्तुत गर्न अनुमति दिएको छ। विधेयक पेश गर्ने क्रममा मन्त्री लम्सालले 3 तहका सरकारको भूमिका स्पष्ट पार्दै स्वच्छ वातावरण निर्माण गर्न विधेयक अपरिहार्य रहेको बताउनुभयो। प्रस्तावित विधेयकमा सार्वजनिक ठाउँमा राखिएका डस्टबिनमा फोहोर नराखी जथाभावी फाल्नेलाई पहिलो पटक 5,000, दोस्रो पटक 5-10,000 र त्यसपछि 15,000 रूपियाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ। डस्टबिन तोड़फोड़ गरेमा 15,000-50,000 रूपियाँसम्म जरिवाना तिराउनका साथै डस्टबिनमा हानिकारक पदार्थ फालेमा 15,000 जरिवाना र क्षतिको रकम असूल गरिनेछ। त्यस्तै कुइनेर नकुइने फोहोर नछुट्याई मिस्याएमा निष्कासन गरेमा का व्यक्तिलाई प्रत्येक 500 र संस्थाको हकमा 50,000 रूपियाँ जरिवाना तोकिएको छ। घर वा कम्पाउण्डको फोहोर सड़कमा फाले वा जलाएमा 5-15,000 तथा दूषित पानी वा ढल बगाएर अरूको घर वा बाटो प्रदूषित बनाएमा 15,000 रूपियाँसम्म जरिमाना हुनेछ। सार्वजनिक कार्यक्रममा पोस्टर र ब्यानर नहटाएमा आयोजकलाई 50,000 देखि 2,00,000 रूपियाँसम्म जरिमाना प्रस्ताव छ। फोहोर मैला संकलन र ढुवानीमा बाधा पुर्याएमा प्रमुख जिल्ला अधिकारीले 10,000 देखि 50,000 रूपियाँसम्म जरिमाना वा 15 दिनदेखि 3 महिनासम्म कैद सजाय गर्न सक्ने कड़ा व्यवस्था विधेयकमा समेटिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ। रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0 54 94 33 4 93 5 55।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नासलाई डीएनए परीक्षणका लागि आवश्यक आधुनिक उपकरण, सामग्री र प्रविधि हस्तान्तरण गरेको छ। रसुवामा आएको बाढ़ीमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको पहिचान र डीएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो। नासका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नासले झण्डै 807 वटा नमूना प्राप्त गरिसकेको छ। नासले नमूनाको फाइल तयार गरी वैधानिक फोरेन्सिक निकायहरूलाई पठाउनेछ। त्यहाँबाट अन्तिम पहिचान र डेटा मिलानको काम हुनेछ। भोटेकोसी बाढ़ीपछि 1451 जनाको शव भेटिएकामा 1329 जना मृतक र 2016 जना मृतकका आफन्तहरूको डीएनए नमूना संकलन भएको सरकारले जनाएको छ। अब विदेशको खबर, सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्राममा हुने ठग नियन्त्रण गर्न ठूलो कदम चालेको छ। सिंगापुर प्रहरीसँगको सहकार्यमा मेटाले गएको जनवरीदेखि अहिलेसम्म ठगी र जालसाजीमा संलग्न 37 लाख भन्दा बढ़ी अकाउण्ट, पेज र सामग्रीहरू हटाएको जनाएको छ। मेटाका अनुसार जुलाई महिनामा मात्रै 36 लाख भन्दा बढ़ी सेल पेजहरूमाथि कार्यवाही गरिएको छ। यस्तै जनवरीदेखि जूनसम्म 1,13,000 भन्दा बढ़ी अकाउण्टहरू हटाइएका छन्। विशेष गरी विदाको समयमा सस्तो यात्रा प्याकेजको प्रलोभन देखाएर ठगी गर्ने 33,000 भन्दा बढ़ी नेटवर्कलाई जून महिनामा ध्वस्त पारिएको कम्पनीले जनाएको छ। अहिले ठगी गर्ने समूहहरूको कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरी नक्कली प्रोफाइल तस्विर र भ्रामक कोडहरू बनाएर संगठित अप रूपमा मानिसहरूलाई फसाउने काम गरेका छन्। यसबाट बस्न सामाजिक सञ्जाल प्रयोगकर्ता स्वयं पनि सचेत हुन आवश्यक छ। अनलाइनमा देखिने अस्वाभाविक सस्ता अफर, आकर्षक प्रलोभन र अपरिचित लिंकहरूमा क्लिक नगर्न तथा शंकास्पद अकाउण्टबारे तुरन्त रिपोर्ट गर्न विज्ञहरूले सुझाव दिएका छन्। अब खेल खबर, जापानमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। करानेतर्फका खेलाड़ी तेन्जिङ शेर्पाले नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएका हुन्। तोयो हासी जिम्नेजियममा आज भएको खेलमा रिभिचेजमा लाओसका सायासान भाथानालाई 9-1 को फराकिलो अन्तरले पराजित गर्दै तेन्जिङले काँस्य पदक पक्का गरेका हुन्। खेलका क्रममा उनले 1 इपोन सहित 9 स्कोर गरेका छन्। यसैबीच एसियाली खेलकुदको कबड्डीतर्फ नेपाली महिला टोलीले आज चाइनिज ताइपेसँग खेल्दैछ। बेलुका 5:45 बजे शुरू हुने यो खेल नेपालका लागि सेमी फाइनल यात्रा तय गर्न निकै महत्वपूर्ण छ। आजको खेल जितेमा नेपालले सेमी फाइनलमा स्थान बनाउँदै कम्तीमा अर्को काँस्य पदक पक्का गर्नेछ। नेपालले हिजो आफ्नो पहिलो खेलमा थाइल्याण्डलाई पराजित गर्दै विजय शुरूआत गरेको थियो। समूहमा रहेको नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ। सन् 2019 को हाङझाउ एसियाली खेलकुदमा काँस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यसपटक पनि उच्च प्रदर्शनको अपेक्षा छ। प्रतियोगिताको पदक तालिकामा चीन 42 स्वर्ण, 17 रजत र 10 काँस्य सहित 69 पदक जित्दै शीर्ष स्थानमा कायम छ। आयोजक जापान 56 पदक सहित दोस्रो र दक्षिण कोरिया 34 पदक सहित तेस्रो स्थानमा छन्। 45 देश सहभागी प्रतियोगितामा अहिलेसम्म नेपाल सहित 36 देशले पदक जितेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बंगालको खाड़ीमा बनेको न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै शुक्रबारदेखि आइतबारसम्म उच्च जोखिम, भोलिदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान। राष्ट्रसंघ महासभामा महासचिव गुटेरेसद्वारा नेपालको हिमाली संकटको चर्चा, जलवायु क्षतिपूर्तिको जोरदार माग। फोहोर मैला व्यवस्थापन विधेयक प्रतिनिधि सभामा पेश, जथाभावी फोहोर फाले कड़ा जरिवानाको प्रस्ताव। सामाजिक सञ्जालमा ठगी विरूद्ध मेटाको कड़ा कदम, झण्डै 10 महिनामै 37 लाख भन्दा बढ़ी अकाउन्टमाथि कार्यवाही। र विश्वौं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक, पदक जित्ने देशको संख्या 36 पुग्यो।
4: शुक्ला गण्डकी एफएम 97.6।
6: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
7: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
7: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
8: शुद्ध सुन तथा चाँदीका गर गहना,
7: छापावाला सुन चाँदीका गर गहना,
8: राशि अनुसारका पत्थर,
7: कम्प्युटर तौल प्रविधि,
8: बिक्री वा

0: न चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864597056।
3: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
5: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
4: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
5: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
4: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
5: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 9556062452।
6: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
7: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
6: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
7: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
6: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
7: हुन्छ नि, जाउ जाउ।
3: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौडा,
7: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
8: फोन नम्बर 9715065555, 9715056066।
3: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
9: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
4: किन आमा, के भएर?
9: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
4: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
3: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
8: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ,
3: मोबाइल 9556043952 र 9806656586।
4: कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ, तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको

0: शुक्लागंड की एफएम 97.6
1: प्रसन्न होमवर्क देखाउ त
2: आज टीचर
1: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
2: टीचर मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
1: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
3: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9856033484 र 9856067988
4: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
5: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
6: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एचडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
7: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
8: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है
9: ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
10: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
8: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु प्रोपाइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141142 मोबाइल 9856023128 र 9462614726
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564343। तनहु सेवा हस्पिटल शुक्लागण्डकी नगरपालिका 4 BP चोक।
12: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काट्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
11: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किनौ पैसा छैन।
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26-617 र 98161-38981।
12: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
12: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल।
11: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
12: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा।
13: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
14: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
15: होइन यसो आमा चाहिँ कहाँबाट छोनेको छ,
16: कटिहाल्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
15: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
17: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
18: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चल्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
19: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560-30-324।
4: खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
20: खैरेनी टार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी छ खैरेनी टारको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला अपराह्नको ठिक 4 बज्यो।
3: भन के कुरा?
4: सुन्नु न, म हजुर बिना बाँच्नै सक्दिनँ। प्लिज हामी बिहे गरौँ न।
3: बिहे? त्यो पनि तिमीसँग? मलाई अहिले नै बिहे गर्नु छैन। यदि तिमीलाई बिहे नै गर्नु छ अरू कसैसँग गर।

0: शुक्लागंध केएफएम 97.6
1: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरि
2: पण्डित बा दर्शन फर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
6: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
7: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
5: सन्देश ट्रेडर्स सुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9856062676
7: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ
8: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ
7: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन स्टिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिकट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेड जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
8: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
7: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
8: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 9849501120 र 9816561187
9: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
10: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
9: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
10: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
9: त्यसो भए सँगै जाउ न त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9111796902
11: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
12: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
13: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
13: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
14: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
13: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
15: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गंडकी FM को पारिपट्टी। मोबाइल नंबर 98560309 र 97065220209।
16: TVS साथ छ हाम्रो।
17: शुक्ला गण्डकी FM 97.6।

0: यो सब तैले गर्दा भएको
1: इट्स कॉल्ड मास्टर प्लान. मैले तँलाई भनेको थिएँ नि मसँग पङ्गा नलै भनेर.

0: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
1: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
2: सम्पर्क 0654142121, मोबाइल 98565391।
1: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
3: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
3: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
4: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
3: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
6: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर।

0: प्रेम परियार, मोबाइल 9841680029। दमौली शाखा को लगी संपर्क 9860713425।
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर निम बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 9846692640, 9898।
5: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827109066 र 9840694530।
6: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
7: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
6: हो त नि, अब चाहिँ राम्रो भयो।
1: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ, ल कोठा पनि चम्किएको छ।
6: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
8: घर सजावट का सम्पूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन,
1: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
3: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
1: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856602630।
8: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
1: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्थ पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
9: हजुर दान गरौं।
10: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
9: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ। त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
10: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो।
11: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: ल्याए तर काट्न त लाएन नि
1: होइन हल्का दस माला मात्र हो क्या
2: त्यसो त
3: तेरो आमालाई भनिदिन्छु बाटोमा को केटीलाई कुरेर बस्छस् भनेर
1: जा भन्दे मन तेरो बाउले गरेर भनिदिन्छु नि त्यही बाटोमा को केटासँग अङ्गला मार्दै हिँड्छ

0: Allah beş mürü ver.
1: Çok yüksemden bir bay.
2: Quit me replay.
3: एक महिना भइसक्यो यार मैले रिप्लाई कुरेको, कि त यस भन कि त नो, म कहाँ यसरी कुरान सक्छु?
4: हेर आज तिमीले मेरो रिप्लाई दिनु भने नि म त ओए ब्रेडले म त कस्तो मेरो ब्रेडले हात काटिदिन्छु नि फेरि.
1: काटो.

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
2: तर महँगो होला नि
1: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
3: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
4: बाराही एल्मुनियम अब युपिभीसीको साथमा
3: एल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
4: सम्पर्क बाराही युपिभीसी एल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 414 411 मोबाइल 98562938 र 98028 22938
5: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
6: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
5: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
7: चिकन ससेज बब ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
8: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 570 052 मोबाइल 98562 588 587
9: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
6: किन आमा के भएर
9: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
6: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
9: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
8: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर सरोज पौडेल सम्भ
9: मोबाइल 98563 43952 र 98066 56586
6: कता हिँडेको आइफोन हातमा लिएर
10: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
6: लौ तँलाई थाहा छैन दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
10: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0 65 414 050 मोबाइल 98463 23811

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक
3: यति बेला साँझको ठिक 5 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9560605554।

0: नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत शुक्लागण्डकी नगरपालिकाको नगर सभापतिमा कृष्ण प्रसाद रेग्मी सर्वसम्मत निर्वाचित हुनुभएको छ। उहाँ शुक्लागण्डकी नगरपालिका 8 का पूर्व वडा अध्यक्ष समेत हुनुहुन्छ। सर्व 8 जनाले दावी गरेकोमा पूर्व वडा अध्यक्ष समेत रहेका रेग्मी अन्तत सर्वसम्मत निर्वाचित भएको खबर छ। कांग्रेस व्यासनगर समितिको सभापति पदमा तुलसीराम सापकोटा सर्वसम्मत निर्वाचित हुनुभएको छ। सभापतिको उम्मेद्वार सरोज भण्डारी र प्रताप सिंह गुरूङले उम्मेद्वारी फिर्ता लिएसँगै सापकोटा सर्वसम्मत निर्वाचित हुनुभएको जनाइएको छ। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत बन्दीपुर गाउँपालिका समितिमा नेतृत्व चयनका लागि सहमति जुटेको छ। सहमति अनुसार गाउँ कार्य समितिको सभापतिमा परशुराम अधिकारी सर्वसम्मत हुनुभएको छ। उपसभापतिमा अशोक गुरूङ र महिला उपसभापतिमा लीला गिरी सर्वसम्मत चयन हुनुभयो। सचिवमा सुनिल श्रेष्ठ तथा सहसचिवमा रामहरि नैनावस्ती सर्वसम्मत हुनुभएको खबर छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईले दुबई पोखरा दुबई रूटमा नियमित उडान शुरू गर्दैछ। 2079 पुष 17 गते अंग्रेजी नयाँ वर्षको दिनदेखि संचालनमा आएको यस विमानस्थलमा यसअघि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। फ्लाई दुबईको यो नियमित उडान शुरू हुन लागेपछि पर्यटन व्यवसाय उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन्। विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पनि सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो। उहाँ भन्नुहुन्छ, हामी आजको दिनको पर्खाइमा छौं। विमानस्थलबाट प्रवाह गर्नुपर्ने सम्पूर्ण तयारीका काम पूरा भएका छन्। विमानस्थल सञ्चालनपछि केही वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। उडान तालिका अनुसार फ्लाई दुबईको विमान आज साँझ 6:15 पोखरा अवतरण गर्नेछ। त्यसपछि सोही विमान यात्रु लिएर साँझ 7:15 दुबईको लागि प्रस्थान गर्नेछ। शुक्लागण्डकी युवा क्लब दुलेगुडाको आयोजनामा बड़ा दशैं विशेष दुलेगुडा सांस्कृतिक महोत्सव 2083 हुने भएको छ। क्लबले आज दुलेगुडामा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएको हो। असोज 8 गतेदेखि 18 गतेसम्म दुलेगुडाको हेलपुस चुकमुनिको चौरमा सञ्चालन हुने क्लब अध्यक्ष मीनबहादुर थापाले जानकारी दिनुभयो। महोत्सवको सम्पूर्ण तयारी सकिएको उहाँले बताउनुभयो। महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, लाइट कन्सर्ट, स्थानीय कला संस्कृतिको प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रम, भलिबल प्रतियोगिता, बाल उद्यान, रमाइलो मेला लगायतका कार्यक्रम समावेश गरिएको आयोजकले जनाएको छ। दशैंको मुखमा महोत्सव गर्न लागेकोमा हिजो शुक्लागण्डकी नगर उद्योग वाणी संघले शुक्लागण्डकी नगरपालिकाको ध्यान आकर्षण गराएको थियो। संघले व्यावसायिक सट्टा सांस्कृतिक कार्यक्रम गर्न आग्रह गरेको छ। मौसम प्रतिकूल भए हिमपात र पहिरोको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्य मुस्ताङले असोज 9 गतेदेखि 11 गतेसम्म उच्च लेखमा पर्ने चर्चित 5 पदमार्गमा जान रोक लगाएको छ। साथै प्रशासनले अत्यन्तै जरूरी काम बाहेक रातिको समयमा यात्रा नगर्न समेत अनुरोध गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिन जारी गरेपछि बाढ़ी पहिरो भूछाई तथा गेगरान बाघको जोखिम बढ़ेको हो। पूर्व तयारीसहित सतर्कता अप्नाउन पर्यटकहरूलाई आग्रह गरिएको छ। मुस्ताङका प्रमुख जिल्लाधिकारी अजिता शर्माले बेनी जोन्सोङ कोर्ला सड़क मुस्ताङ मनाङ जोड्ने, सरिबुङ पास मोसुकुन्दो पास थोराङला पास मुस्ताङ डोल्पा जोड्ने एक खर्क तथा म्याग्दी मुस्ताङ जोड्ने धौलागिरी पदमार्ग अन्तर्गत धम्पुस पिकमा पदयात्रामा निस्कने पर्यटकलाई मौसमको पूर्व जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गर्नुभएको छ। पूर्व तयारी र सतर्कताले विपदबाट जोगिन सकिन्छ। विगतमा हामीले अपनाएको विधिलाई यसपटक पनि कार्यान्वयन गर्छौं। अहिले पर्खर हेरेको अवस्थामा छौं, प्रमुख जिल्लाधिकारी शर्माले भन्नुभयो। लमजुङमा पछिल्लो समय सुनका गहना चोरीका घटना बढ़ेको छ। बेसीसर नगरपालिका र मर्स्याङ्गी गाउँपालिका क्षेत्रमा केही दिनको अन्तरालमा सुनका गहना चोरीका 3 घटना भएका छन्। चोरीमा संलग्नको पहिचान भने अझै हुन सकेको छैन। मर्स्याङ्गी गाउँपालिका 3 थाकन गाउँमा 93 वर्षीय कर्ण गुरूङको कानमा लगाएको रिङ र नाकमा लगाएको फुली चोरी भएको छ। स्थानीय अनुसार घरमा बुल्दा सुतेको अवस्थामा गहना चोरी भएको हो। घटनाको प्रहरीले अनुसन्धान गरिएको जनाएको छ। यस्तै बेसीसर नगरपालिका साथ चण्डीडाँडामा गत भदौ 31 गते करिब 14 तोला सुनका विभिन्न गहना चोरी भएका थिए। 49 वर्षीय गोमा घिमिरे घाँस काट्न गएको समय समयमा घरको ढोकाको ताला फरेर प्रवेश गरेको व्यक्तिले दराजबाट सुनका गहना चोरी गरेको परिवारले जनाएको छ। घरमा गोमा एक्लै बस्दै आउनु भएको थियो। म्याग्दीको रघुगंगा गाउँपालिकामा अरिंगालको गोला हेर्न भीड़मा पुगेको एक युवाको लडेर मृत्यु भएको छ। रघुगंगा गाउँपालिका तीन दास मुरे स्थित भीरमा अरिंगाल हेर्न गएका रघुगंगा गाउँपालिका साथ चिम खोलाका 23 वर्षीय लवकुश पाइजा भीरबाट करिब 300 मिटर तल खसेर घाइते हुनुभएको थियो। घाइते पाइजाको उपचारको क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरीकाले म्याग्दीका सूचना अधिकारी सागर तिमसिनाका अनुसार मंगलबार साँझ पाइजा 10 मुरे स्थित भीरमा अरिंगालको गोला हेर्न जाने क्रममा 81 भीरबाट खसेर गम्भीर घाइते हुनुभएको थियो। घाइते पाइजालाई उपचारको लागि प्रदेश अस्पताल बेनी लगिएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। चाडपर्वको समय नजिकै गर्दा मोटरसाइकलको नियमित तथा पूर्व सावधानीपूर्ण मरमत सम्भारलाई प्रोत्साहन गर्ने उद्देश्यले बजाजले राष्ट्रिय निशुल्क चेकअप क्याम्प जारी राखेको छ। असोज 4 देखि शुरू असोज 9 गते शुक्रबारसम्म सञ्चालन हुनेछ। क्याम्प अन्तर्गत नेपालभर रहेका कुनै पनि बजाज सर्भिस सेन्टरमा गई बजाज मोटरसाइकलको निशुल्क व्यावसायिक चेकअप गराउन सकिने कम्पनीले जनाएको छ। शुक्लाकण्डी क्षेत्रमा दुलेगुडा स्थित शुभेच्छा अटो वर्क्समा सुविधा रहेको कम्पनीले जनाएको छ। चाडपर्वको समयमा यात्राको संख्या तथा दूरी बढ़ने भएकाले यात्रा अघि मोटरसाइकलको अवस्था जाँच गरी सम्भावित मरमत सम्भारका आवश्यकताहरू समयमै पहिचान गर्न बजाजले ग्राहकलाई प्रोत्साहित गरेको जनाइएको छ। हवस् त हामीलाई यतिन्जेलसँग सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुने अङ्क चाहन्छु। तपाई यसपछि कार्यक्रम लोक चौतारी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यो दुलीगुडामा तरकारी पसलको आडैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848480000।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9560 62827 र 9864453031।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउँ न है।
9: ल, यतिका लागि पनि किन पोखरा जानु?
8: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
9: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
10: रसु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
11: मोबाइल 9856055770।
12: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
13: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
12: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
13: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
12: होम डेलिभरीको पनि व्यवस्था छ।
14: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी चार, पञ्चमुनि चोक, तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9814111178, 9856007078।
15: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
16: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
15: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
16: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
14: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ, खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652-412-160 र 9840-78-022।
2: शुक्ला गण्डकी एफएम 97.6।
17: मिलन बिछोड, गाउँ अनि शहर, मौलिक संस्कृतिको धरोहर,
18: सुख दुःखका बिसाउने भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाई समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुनेछ सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको यस बुधबारीय श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। विशेषतः आजको श्रृंखलामा तपाईँ लागि पाँचवटा उत्कृष्ट भाकाहरू चाहिँ लिएर उपस्थित भएको छु र विशेष अब तपाईँको लागि चाहिँ उत्कृष्ट भाकाहरू मध्येबाट पनि आफ्नो रोजाइमा सुन्ने दिन चाहिँ हो, तर मैले चाहिँ यो उत्कृष्ट भाकाहरूलाई मात्रै राख्नेछु, तपाईँको फोन कललाई चाहिँ लिदिनँ है। र हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको बारेमा चाहिँ जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुनसादी पसलले। जी तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना सार्टफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ

हजुर श्रोता मित्र यति बेला भने तपाईँ सम्पूर्णको लागि राम साईले बोलको यो भाका मैले राखिसके यति बेला अर्को भाकालाई कार्यक्रममा राख्दैछु नरिसाउन सानो कुरैमा बोलको भाका चाहिँ रहेको छ जसमा आवाज रहेको छ भूमिका गिरी त्यस्तै गरी विप्लव खार्तीको लय र शब्द रहेको छ विप्लव खार्तीको यति बेला भने यो भाका स्वीकार्नुहोस् है त

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि यो भाका मैले राखिसके। यति बेला भने म फेरि पनि अर्को भाकालाई नै कार्यक्रममा राख्दैछु। शुभ साइडबलको झ्याउरे भाका चाहिँ रहेको छ, जसमा आवाज रहेको छ प्रेम राजा मह, त्यस्तै गरी शिला हालेको लय र शब्द रहेको छ प्रेम राजा महतको। अनि यो भाका सँगै जान्छु म छोटो व्यापारिक विश्राममा। विश्राम पछि तपाईँको माझमा पुनः उपस्थित हुने नै छु। सुन्दै गर्नुहोला है त।

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्टोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
3: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? डराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
9: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
2: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
0: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
0: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702525, मोबाइल 9855638 98461568।
10: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नम्बर 9855303982 र 9705620209।
11: टीवीएस साथ छ हाम्रो।
0: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
1: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
0: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
1: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
0: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124120 र 9845078022।
12: शुक्ला गण्डकी एफएम 97.6।

हजुर श्रोता मित्र एकैछिनको यो छोटो व्यवसायको विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको यस बुधबारीय श्रृंखलामा तपाईँको लागि पाँचवटा उत्कृष्ट भाकाहरूलाई नै मैले कार्यक्रममा चाहिँ राखिराखेको छु। सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ। र हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको बारेमा चाहिँ जानकारी गराउनु पर्दा प्रायोजन गरेको छ रामधाम सुनचादी पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना फेर गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुनचादी पसललाई। यो पसल रहेको छ खैरेनीटार वडा कार्यालयको घाडी, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। ए जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म भाका राख्दैछु राम्री भन्यो दाजैले बोलको भाका, जसमा आवाज रहेको छ शान्ति श्री परियार, त्यस्तै गरी रामजी खाँडको लय रहेको छ, ऋषि खड्काको भने शब्द रहेको छ भूपेन्द्र बुढाथोकीको। यति बेला भने यो भाका स्वीकार्नुहोस् है त।

श्रोता मित्र यति बेला भने राम्री भन्यो दाजैले बोलको यो भाका मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ र आजको यस श्रृंखलामा रहेर तपाईँको लागि नै भाकाहरू राख्दा राख्दै अब भन्ने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला चाहिँ भइ नै सक्यो यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुहुने सबै सबैलाई धेरै धेरै धन्यवाद छ राम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामराम संसाती पसलका प्रोपाइटर भक्त कुमार रामराम सरपती हार्दिक आभार व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि साइली बोलको रूपी सिन्जाली मगर निर्जला गुरूङ रेशमाले मगर शम्भु थापा मगरको आवाजमा रहेको लय र शब्द रेशमाले मगरको रहेको यो भाका राख्दै आजको श्रृंखलाबाट म सुबिना विदा हुन्छु तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला नमस्कार शुभ साँझ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन। ए तिमी बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
1: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
2: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 065-5790-4, मोबाइल नम्बर 98460-61268,
1: 98560-61268।
4: ल, माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
5: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
4: माथिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
5: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
6: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
7: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
8: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
9: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
10: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
9: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
10: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
9: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
10: हुन्छ नि, जाउँ जाउँ।
9: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौडा।
10: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
8: फोन नम्बर 97155-065-55, 97156-056।
10: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
11: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनु। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 6 बज्यो।

0: सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण 30 खर्ब रूपियाँ नजिक, दुई महिनामा 61 अर्ब सार्वजनिक ऋण संकलन, 85 अर्ब भुक्तानी।
1: शक्तिशाली एल निनोको कारण विश्वभर थप 4.5 लाख मानिसको ज्यान जान सक्ने अध्ययनको चेतावनी, अत्यधिक गर्मीसँगै गर्मीका दिनहरू 44% बढ्न सक्ने।
0: र विश्वौं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक, नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित। राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5
3: होइन हौ, कसरी पर्यो?

0: सीधे 10 लाख सम्म स्योर शॉट कैश उपहार फुल 100% कैश बैक हरेक हप्ता एक जनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एक जनालाई एयरबर्ड उपहार नागरिकता को भरमा इजी फाइनेंस र एक्सचेंज को सुविधा
1: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम शुक्ला गण्डकी 4 दोलेगौंडा सम्पर्क 0658902969 र 98560169909
0: हिरो सीजी मोटर्स
2: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगोडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार स्थान नेवार समाज हल दुलेगौ समय बिहान 11 बजे
3: ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छ।
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
5: फोन 0556-94-33-495-55
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यूनतापीय प्रणाली भारतका उड़िसा पश्चिम बंगाल र बिहार लगायतका क्षेत्रमा अत्यधिक वर्षा र डुबान गराउँदै नेपालतर्फ सरेको छ। यो प्रणालीको प्रत्यक्ष प्रभावले आज रातिदेखि नेपालका धेरै ठाउँमा मुसलधारे वर्षा शुरू हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बंगालको खाड़ीबाट शुरू भएको शक्तिशाली प्रणाली अहिले नेपालको वायुमण्डलमा प्रवेश गरेको छ। यसको असरले नेपाल दर्पण वर्षाको सम्भावना रहेको छ। लगातारको वर्षाले नदी र खोलाहरूमा जलस्तर 81 बढ़ने पहाड़ी भूभागमा पहिरो जाने र तराईका होचा ठाउँमा डुबान हुन सक्ने उच्च जोखिम छ। साथै उच्च हिमाली भेगमा अत्यधिक हिमपात हुने भएकाले यो समयमा पदयात्रा र पर्वतारोहणमा नजान विभागले कड़ा चेतावनी दिएको छ। सरकारी तयारी र अपील सम्भावित विपदलाई मध्यनजर गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरीको रात्रि यात्रा नगर्न आम नागरिकलाई अपील गरेको छ। देशभरका सुरक्षा निकाय र उद्धार टोलीहरूलाई हाई अलर्टमा राखिएको छ। यता कृषि मन्त्रालयले किसानहरूलाई पाक्न लागेको धान बाली जोगाउन आवश्यक सतर्कता अपनाउन र तत्काल धान नकाट्न आग्रह गरेको छ।
7: सरकारले पर्सि शुक्रबारदेखि 3 दिनसम्म नदीहरूको अवस्था र सम्भावित विपदको जोखिमका बारेमा हरेक घण्टा अध्यावधिकको सूचना दिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सम्भावित बाढ़ी र पहिरोबाट हुने क्षतिको जोखिम घटाउन पूर्व सूचना प्रणालीलाई चुस्त बनाएको हो। जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखासँगको समन्वयमा नदीको अवस्था निरन्तर अनुगमन गरिने प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले जानकारी दिनुभयो। सम्भावित जोखिमयुक्त क्षेत्रका नागरिकको मोबाइलमा एसएमएस अलर्ट पठाइने भएकाले त्यसलाई गम्भीरतापूर्वक लिन उहाँले आग्रह गर्नुभयो। तीव्र मौसमी फेरबदलका कारण उच्च हिमाली क्षेत्रमा अत्यधिक हिमपातको सम्भावना देखिएकाले रेड अलर्ट जारी गरिएको छ। जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित ठाउँमा जान र ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न एडभाइजरी जारी गरिएको छ। शुक्रबार र शनिबार अति आवश्यक नपरी यात्रा नगर्न प्राधिकरणको आग्रह छ। यस्तै सड़क खुलाउन मुख्य राजमार्गहरूमा डोजरहरू तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो। साथै बाढ़ी आएका बेला टिकटक बनाउन भिडियो खिच्न वा खोलामा दाउरा संकलन नगर्न प्राधिकरणले कड़ा चेतावनी दिएको छ। देशभरका सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको र 77 वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू मार्फत प्रतिकार्यको तयारी तीव्र पारिएको प्राधिकरणका कार्यकारी निर्देशक धर्मराज उप्रेतीले जानकारी दिनुभयो। यस्तै सरकारले पाकेको धान बाली र अन्न जोगाउन किसानहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
6: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित मौसमी विपद जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी समन्वय तथा पूर्व सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत मौसम पूर्वानुमान महाशाखाका अनुसार यही असोज 9 देखि असोज 11 गतेसम्म देशका विभिन्न ठाउँमा मेघगर्जन चट्याङ हावाहुरी सहित ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना रहेको भन्दै यस्तो आग्रह गर्नुभएको हो। साथै उहाँले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन पनि अनुरोध गर्नु भएको छ।
7: यसैबीच पर्यटन विभागले पर्यटकीय गन्तव्यहरूमा सचेतना अपनाउन एडभाइजरी जारी गरेको छ। यो हप्ता अत्याधिक वर्षाको सम्भावना रहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै पर्यटन विभागले हिमाल आरोहण र पदयात्रामा निस्किएका पर्यटक तथा सहयोगी कर्मचारीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो। पर्सि शुक्रबारदेखि आइतबारसम्म देशभर मेघगर्जन र हावाहुरी सहित अत्याधिक वर्षा हुने भएकोले यसका कारण बाढ़ी पहिरो र भूक्षयको जोखिम हुनका साथै हिमाली भेगमा हिमपात समेत हुन सक्नेछ। विभागले यो अवधिमा सकेसम्म यात्रा नगर्न र गर्नै परे पूर्ण सावधानीका साथ मात्र यात्रा गर्न अनुरोध गरेको छ। साथै विभागले गोर्खाको सामागाउँ, खुम्बु र मनाङ लगायतका पर्यटकीय क्षेत्र तथा काठमाण्डु र पोखराका स्वास्थ्य संस्थालाई हिमाली स्वास्थ्य समस्याको उपचारका लागि तयारी अवस्थामा रहन समेत आह्वान गरेको छ।
6: भटेकोशी लगायतका नदीमा आएको अविरल बाढ़ीका कारण त्यसको जलविद्युत क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ। ऊर्जा मन्त्रालयका अनुसार विभिन्न आयोजनामा कार्यरत नेपाल विद्युत प्राधिकरणका 47 जना कर्मचारी सहित 800 भन्दा बढ़ी व्यक्ति अझै सम्पर्कविहीन रहेका छन्। प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विपदका कारण राष्ट्रिय प्रसारण प्रणालीबाट 410 मेगावाट विद्युत गुमेको र समग्र ऊर्जा क्षेत्र पुनरुत्थानमा झण्डै 3.90 खर्ब रूपियाँ भन्दा बढ़ी चाहिने प्रारम्भिक अनुमान पेश गर्नुभयो। माथिल्लो त्रिशुली 1, 3A र रसवागढ़ी लगायतका आयोजनाहरू बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। भौतिक संरचनातर्फ 11 विद्युत केन्द्र बन्द भएका छन् भने 6 निर्माणाधीन आयोजनामा गम्भीर क्षति पुगेको छ। सरकारले बेपत्ता प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल 5 लाख रूपियाँ राहत र 6 महिनासम्म आधा तलब उपलब्ध गराउने घोषणा गरेको छ। साथै प्रभावित ग्राहकलाई महसुल मिनार निशुल्क मिटर दिने व्यवस्था गरिएको छ। रसुवा र नुवाकोट लगायतका क्षेत्रमा वैकल्पिक ऊर्जाबाट विद्युत पुनः सञ्चालन गर्ने प्रयास समेत भइरहेको छ।
7: संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका हिमालहरूमा तीव्र गतिमा हिमनदी पग्लिरहेको विषयमा आफूले 3 वर्ष अघि दिएको चेतावनी अहिले यथार्थमा परिणत भएको बताउनु भएको छ। न्यूयर्कमा चलिरहेको संयुक्त राष्ट्र संघको महासभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले नेपाल सहित जलवायु परिवर्तनको उच्च जोखिममा परेका निर्दोष देशहरूको मुद्दा जोरदार रूपमा उठाउनु भएको हो। 3 वर्ष अघि नेपाल भ्रमणका क्रममा हिमाली क्षेत्रको संकटबारे चेतावनी दिँदा धेरैले यसलाई बढ़ाई चढ़ाई भनेको स्मरण गर्दै उहाँले भन्नुभयो, नेपालबाट विश्वको छानो खसिरहेको छ भन्दा शुरूमा पत्ताइएन, तर आज यसको गम्भीर असर अपेक्षा भन्दा तीव्र र व्यापक रूपमा देखिसकिएको छ। महासचिव गुटेरेसले कार्बन उत्सर्जनमा न्यून भूमिका भएका नेपाल जस्ता देशहरूले अरूकै कारण ठूलो क्षति बेहोर्नु परेको भन्दै यो अन्तरपुस्ता अन्याय भएको उल्लेख गर्नुभयो। प्रदूषकले नै मूल्य चुकाउनुपर्छ भन्ने सिद्धान्त दोहोर्याउँदै उहाँले बढ़ी उत्सर्जन गर्ने विकसित र धनी राष्ट्रहरूलाई क्षतिपूर्ति बढ़ाउन आग्रह गर्नुभयो। अहिलेको जलवायु क्षतिपूर्ति कोष निकै सानो र अपर्याप्त रहेको भन्दै महासचिव गुटेरेसले विकसित देशहरूलाई अनुकूलन वित्त 3 गुणाले बढ़ाउन र कोषलाई ठूलो तथा प्रभावकारी बनाउन आह्वान गर्नुभयो। नेपालले पनि अन्तर्राष्ट्रिय मंचहरूमा निरन्तर जलवायु न्याय र क्षतिपूर्तिको माग उठाउँदै आएको सन्दर्भमा राष्ट्रसंघ प्रमुखको यो भनाईलाई निकै महत्वका साथ हेरिएको छ।
6: श्री धाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा भीषण वर्षाका बेला किसानले अपनाउनु पर्ने सावधानी बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: NBL सर्वसुलभ आवास कर्जा
8: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
8: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
8: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली नेपालको वायुमण्डलमा प्रवेश, आज रातीदेखि ठूलो पानी पर्ने, सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह, सरकारले नदीको अवस्थाबारे हरेक घण्टा सूचना दिने, 9 गतेदेखि 11 गतेसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न सुझाव, हिमाली क्षेत्रमा केही दिन उच्च सावधानी अपनाउन पर्यटन विभागको आग्रह, राष्ट्रसंघ महासभामा महासचिव गुटरेसद्वारा नेपालको हिमाली संकटको चर्चा, जलवायु क्षतिपूर्तिको जोरदार माग लगायतका खबर प्रस्तुत गर्यौं।
7: नेपाल दर्पणमा अब बाँकी प्रसंग। असोज 9 देखि 11 गतेसम्म देशका धेरै ठाउँमा मुसलधारे वर्षा हुने मौसमविदहरूले बताएका छन्। भीषण वर्षा हुँदा विपदका अरू जोखिमसँगै कृषि क्षेत्रमा क्षति पुग्ने खतरा पनि उच्च हुन्छ। खेतबारीमा लगाएको बालीमा क्षतिसँगै कतिपय अवस्थामा खेतीयोग्य जमीन नै नष्ट गर्नेसम्मका जोखिम भएकोले यसबेला विशेष ख्याल गर्नुपर्छ। यसबेला मुख्य चासो धान बालीमा छ। धान खेती गरेका किसानले के गर्ने के नगर्ने भनेर साथी सम्झना महर्जनले कृषि अनुसन्धान परिषद नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाललाई सोध्नु भएको छ।
10: केही दिन पर्खेर मात्रै धान काट्नको लागि चाहिँ हामीले सुझाव दिएका छौँ। यदि हिजो अस्ति नै काट्नु भएको छ र त्यसलाई राम्रोसँग ओतमा राख्न भ्याउनु भएको छ भने चाहिँ एकदमै राम्रो, यदि भ्याउनु भएको छैन भने हावा खेल्ने गरी ओतमा राख्नुपर्नेछ। र जसको धान चाहिँ काट्न भ्याउनु भएको छैन, पाकिसकेको छैन या पाक्ने अवस्थामा त थियो तर काट्न भ्याउनु भएन, उहाँहरूले चाहिँ गराएको विभिन्न ठाउँमा चाहिँ कुलेसो काटेर पानीको निकास चाहिँ राम्रोसँग गर्नुपर्ने देखिन्छ।
11: अब धान सँगसँगै चाहिँ तरकारी र फलफूल बालीमा पनि पानी जम्ने सम्भावना चाहिँ हुन सक्छ। पानी जम्न नदिन चाहिँ के उपाय अप्नाउने?
10: अब यति बेला भनेको चाहिँ यहाँहरूले पानी निकासको नै व्यवस्था गर्नुपर्छ, पानी निकासलाई नै प्राथमिकता दिनुपर्छ, चाहे त्यो फलफूल बगैँचा होस् या तरकारी लगाइएको जग्गा होस्। त्यस्तै गरी यहाँहरूले चाहिँ नर्सरी राख्नु भएको छ र बिरुवा अझ कलिलो अवस्थामा छ भने चाहिँ सम्भव भएसम्म स्थानीय रूपमा उपलब्ध खर पराल प्लास्टिक अथवा अन्य स्याउलाहरू प्रयोग गरेर छानो राख्दाखेरि चाहिँ नर्सरी र कलिलो बेर्ना बिरुवाहरूलाई जोगाउन सकिन्छ। त्यस्तै गरी यहाँहरूले अहिले चाहिँ बिसारी हाल्ने मलखादको प्रयोग गर्ने प्रोटिन बेटहरू राख्ने काम पनि स्थगित गर्नुपर्छ। यो प्रणाली सकिएर मौसम सफा भएपछि मात्रै यो कार्यहरू यहाँहरूले पुनः सुचारू गर्नुपर्छ।
11: मलको भण्डारण चाहिँ सुरक्षित कसरी गर्ने यो बेला?
10: अब यहाँहरूले चाहिँ जस्तो कम्पोस्ट मल खाडलमा छ, खाडलमा राख्नु भएको छ या ओपन ठाउँमा पनि कुनिङ जस्तो गरेर एक ठाउँमा जम्मा गरेर राख्नु भएको छ, प्लास्टिक या त्रिपालले त्यसमा पानी नपर्ने गरेर माथिबाट छोपिदिने, साथै साइडबाट चाहिँ कुलेसो खनेर भलको रूपमा बगेर आएको पानीलाई तर्काउने व्यवस्था गर्नुपर्छ।
11: विभिन्न अन्न पाकेको फलफूलहरू केही हुन सक्छ जसलाई पनि जोगाउनु पर्ने हुन सक्छ, यतिखेर कसरी जोगाउने?
10: भारी वर्षा हुनु अगाडि नै पहिलो प्राथमिकता चाहिँ आफ्नो व्यक्तिगत सुरक्षालाई दिएर ल्याउन सकिन्छ र त्यसलाई भण्डारण गर्न सकिन्छ भने धेरथोर चाहिँ त्यो गर्न सकिन्छ, नत्र भने अब यहाँहरूले यो मौसमी प्रणालीको असर नसक्युन्जेल चाहिँ कुर्नु नै उपयुक्त हुन्छ।
11: नदी छेउछाउमा खेती गरेको हुन सक्छ, त्यो बालीको सुरक्षा कसरी गर्ने होला?
10: सर्वप्रथम त यहाँहरूले पहिरोको बाढीको सम्भावना भएका ठाउँहरूमा नजाने, आफ्नो व्यक्तिगत सुरक्षा नै सबैभन्दा ठूलो प्राथमिकता हुन्छ। त्यसपछि मौसमको अवस्था हेरेर एकदमै अर्जेन्ट कुराहरू छन् भनेदेखि चाहिँ यहाँहरूले सुरक्षित रहन्छु भन्ने यकिन भएपछि मात्रै पानी रोकिएको समयमा एकदमै अर्जेन्ट कामहरू गर्नु

0: हाम्रो सुरक्षित र वैज्ञानिक हुन जान्छ।
1: ठुलो वर्षा पछि चाहिँ के गर्ने?
0: वर्षा पछिको अवस्थामा चाहिँ फेरि अब हाम्रो बाली चाहिँ कुन बाली कुन अवस्थामा छ र कति क्षति भएको छ त्यसको आधारमा चाहिँ विभिन्न उपायहरू हुन्छन्। त्यसको लागि चाहिँ यहाँहरूले शुक्रबार जारी हुने बुलेटिन सँगसँगै वर्षा पछि पनि किसानहरूले के उपायहरू अप्नाउने भन्ने विषयमा हामी अर्को विशेष बुलेटिन पनि जारी गर्नेछौँ। स्थानीय निकायमा कार्यरत कृषि प्राविधिक पशु प्राविधिकहरूसँग चाहिँ निरन्तर सम्पर्कमा रहनुहुन अनुरोध छ।
2: उहाँ हुनुहुन्थ्यो कृषि अनुसन्धान परिषद नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। नेपाल दर्पणमा खबरकै सिलसिला। सरकारले आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने उद्देश्यले कोशी प्रदेशबाट सिप तथा रोजगार मेला राष्ट्रिय अभियान शुरू गर्ने भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले आउँदो असो 14-20 गतेसम्म कोशी प्रदेशको इटहरीमा 7 दिने मेला आयोजना गर्न लागेको हो। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवं मेलाका संयोजक हेमराज तामाङले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा परिणत गर्न स्वदेशमै अवसर सृजना गर्ने नीति अनुसार मेला आयोजना गरिएको बताउनुभयो। यो केवल मेला नभई राष्ट्रिय अभियान रहेको भन्दै उहाँले विशेष गरी सिप सिक्न चाहने इच्छुक व्यक्तिहरूलाई सिप विकासको अवसर प्रदान गरेर सिप सिकेर दक्ष भइसकेका व्यक्तिहरूलाई रोजगारदाताको माग अनुसार रोजगार उपलब्ध गराउने गरी यो कार्यक्रमलाई वृहत रूपमा सञ्चालन गर्न लागिएको दावी गर्नुभयो। इटहरीमा उद्योग कृषि निर्माण र सेवासहित 10 विधाका 65 वटा स्टल रहने मेलाका क्रममा सातै प्रदेशमा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ। क्रमशः मेला सातै प्रदेशमा सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले रोजगारदाता र श्रमिक बीचको दूरी अन्त्य गर्न मन्त्रालयले आन्तरिक रोजगारीलाई प्राथमिकता दिएको समेत बताउनुभयो।
3: नेपाल सरकारले तिर्नुपर्ने कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो 2 महिना अर्थात भदौ मसान्तसम्ममा कुल सार्वजनिक ऋण 29,73,05,00,00,000 रूपियाँ पुगेको हो। असार मसान्तको तुलनामा भने भदौमा सार्वजनिक ऋण केही घटेको छ। सरकारले नयाँ लिएको ऋणभन्दा पुरानो ऋणको सावा भुक्तानी बढ़ी गरेकाले कुल ऋणको आकार घटेको हो। यस अवधिमा सरकारले 61,05,00,00,000 नयाँ ऋण लिएको छ भने 70,13,00,00,000 रूपियाँ सावा भुक्तानी गरेको छ। कुल ऋण मध्ये आन्तरिक ऋण 13,61,87,00,00,000 र बाह्य ऋण 16,11,18,00,00,000 रूपियाँ रहेको छ। नेपालको कुल सार्वजनिक ऋण कुल गृहस्थ उत्पादन जीडीपीको 45.05% पुगेको छ। चालू आर्थिक वर्षमा सरकारले 6,58,00,00,000 रूपियाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। जसमध्ये भदौ मसान्तसम्ममा वार्षिक लक्ष्यको झण्डे 9% अर्थात 61,05,00,00,000 रूपियाँ ऋण लिएको छ। ऋण परिचालनमा आन्तरिक ऋणको हिस्सा झण्डै 82% र बाह्य ऋणको हिस्सा 18% रहेको छ।
2: मुस्ताङ भन्सार कार्यालयले 20 दिनमा 2,54,93,00,000,000 राजस्व संकलन गरेको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवागढ़ी केरूङ नाका पूर्ण रूपमा बन्द भएपछि नेपाल चीन उत्तरी कोरला नाका हुँदै पैठारी गरिएका मालवस्तु बापत 20 दिनमा यो मात्रामा राजस्व जम्मा भएको हो। रसुवाको भोटेकोशी बाढ़ीपछि धेरैजसो मालवस्तु कन्टेनर तथा विद्युतीय गाड़ी र अन्य सामान बोकेका गाड़ीहरू केरूङ नाकाबाट रूट परिवर्तन भई कोरला नाका हुँदै नेपाल भित्रिरहेका छन्। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भदौ 10 गतेपछि कोरला नाकाबाट भित्रिएका 567 कन्टेनर र 1,090 विद्युतीय गाड़ीको भन्सार जाँच पास भएको छ। नेपाल चीनतर्फका मुख्य व्यापारी नाका रसुवागढ़ी र तातोपानी पूर्ण रूपमा बन्द अवस्थामा छन्। मुस्ताङ भन्सार कार्यालयले गएको आर्थिक वर्ष 82-83 6,92,00,00,000 रूपियाँ राजस्व संकलन गरेको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: कृषि मन्त्र नार्कसँग
5: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।

0: DTH सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
2: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। बजारमा अण्डाको मूल्य फेरि बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले हिजोदेखि नै लागू हुने गरी अण्डाको मूल्य प्रति क्रेट 10-15 रूपियाँसम्म बढ़ाएको हो। संघले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबैभन्दा ठूलो अर्थात 9XL अण्डाको डिपो तथा डिलर मूल्य प्रति पेटी 4,300 रूपियाँ र ठूलो अण्डाको मूल्य प्रति पेटी 4,200 रूपियाँ तोकिएको छ। नयाँ मूल्य अनुसार 9XL अण्डा प्रति क्रेट 615 रूपियाँ र ठूलो अण्डा प्रतिक्रेट 600 रूपियाँ पर्नेछ। यसअघि भदौ 19 गतेदेखि लागू हुने गरी संघले 9XL अण्डाको मूल्य प्रतिक्रेट 605 रूपियाँ, ठूलो अण्डा 590 रूपियाँ र मध्यम अण्डा 550 रूपियाँ तोकेको थियो।
5: शेयर बजार परिसूचक नेप्से आज उच्च अंकले घटेको छ। आज नेप्से 36.25 अंकले घटेर 2,618.03 बिन्दुमा झरेको हो। सबै समूहको सूचक घटेकामा जीवन बीमा समूह 2% भन्दा धेरैले घटेको छ। आज 253 कम्पनीको शेयर मूल्य घटेकामा 23 बढ़ेको छ। दुईवटा कम्पनीको शेयर भने घटबाट भएन। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 7.05 अर्ब कारोबार भएकामा आज 252 कम्पनीका 2,16,00,000 किता शेयर 6.35 अर्ब रूपियाँमा किनबेच भएको छ।
2: दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट 5 घण्टाको उडान अवधि पार गर्दै फ्लाई दुबईको बोइङ 737 म्याक्स जहाज अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ। दुवै पोखरा दुबई नियमित व्यावसायिक उडान अन्तर्गत पहिलो पटक पोखरा अवतरण गर्न लागेको फ्लाई दुबईको जहाजलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि विशेष तयारी गरिएको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जहाज अवतरण हुँदा 7 पानीको फोहराले स्वागत गरिने जानकारी दिनुभयो। यात्रुको स्वागतमा सरकारी अधिकारी, पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधि लगायत सहभागी रहने उहाँले बताउनुभयो।
5: काठमाडौँको बसन्तपुरमा रहेको हनुमान डोका दरबार अगाडि बिहान 7:47 शुभ साहितमा इन्द्र ध्वज सहितको लिंग ठडाएसँगै यस वर्षको इन्द्रजात्रा औपचारिक रूपमा शुरू भएको छ। भदौ शुक्ल द्वादशीदेखि एक हप्तासम्म मनाइने यो जात्रा आउँदो असोज 13 गतेसम्म चल्नेछ। असोज 13 गते नानिसा यात्रा मनाइनेछ भने त्यही दिन राति 9:25 इन्द्रध्वज ढालेपछि जात्राको औपचारिक समापन हुनेछ। जात्राभर काठमाडौँ उपत्यकामा मजिपा लाखे, हलचोकको आकाश भैरव, किलागलको पुलु किसी, विभिन्न परम्परागत देवी नाच तथा सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ। यस्तै भक्तपुरमा पनि परम्परागत इन्द्र जात्रा आजदेखि शुरू भएको छ।
2: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशनको प्रक्रिया अघि बढ़ेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार 58 जिल्लाका 512 पालिका अधिवेशन सम्बन्धी प्रक्रिया पालिकामा अधिवेशन सम्बन्धी प्रक्रिया शुरू भइसकेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार पालिका तहको अधिवेशन वड़ा तहको तुलनामा बढ़ी जटिल हुने भएकाले निर्वाचन तथा नतिजा सार्वजनिक गर्न केही समय लाग्नेछ। निर्वाचन समितिका अनुसार अधिवेशन सम्पन्न भएसँगै क्रमशः नतिजा सार्वजनिक हुँदै जानेछ। कांग्रेसको 15 महाधिवेशनका लागि वड़ा तहपछि अहिले पालिका तहका अधिवेशनलाई अघि बढ़ाइएको छ।
5: नेकपा एमालेको केन्द्रीय समिति बैठकमा आउँदो पार्टीको दिशा, नेतृत्व, संगठन पुनर्गठन र वामपन्थी एकताको विषयमा छलफल भइरहेको छ। ललितपुरको भनीमण्डलको एक पार्टी प्यालेसमा आज बैठकको तेस्रो दिन हो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्। एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीको आउँदो दिशाबारे छुट्टै लिखित धारणा प्रस्तुत गर्नुभएको छ। उहाँले वामपन्थी एकतालाई संख्या थप्ने अभियानका रूपमा मात्र बुझ्न नहुने बताउनु भएको छ। बैठकमा नेतृत्वको कार्यशैली, पार्टी संचालनको विधि, संगठनको अवस्था र नागरिकसँग पार्टीको सम्बन्धबारे पनि केही सदस्यहरूले प्रश्न उठाएका छन्।
2: नेपाल दर्पणमा अब विदेशका खबर। यस वर्षको शक्तिशाली एल निनोका कारण विश्वभर अत्याधिक गर्मी, खडेरी र डडेलो बढ्दा आउँदो फेब्रुअरीसम्म थप झण्डै 4,51,000 जनाको ज्यान जान सक्ने एक अध्ययनले चेतावनी दिएको छ। युनिभर्सिटी अफ सिकागोमा रहेको क्लाइमेट इम्प्याक्ट ल्याबले गरेको अनुसन्धान अनुसार जलवायु परिवर्तन र खाद्य सुरक्षाको सामना गरिरहेका गरीब तथा विकासोन्मुख देशहरू यसको सबैभन्दा ठूलो मारमा पर्नेछन्। अफ्रिकाको साहेल क्षेत्र सबैभन्दा बढ़ी प्रभावित हुने अनुमान छ। यसै गरी भारतमा झण्डै 15,800, ब्राजिलमा 13,300 र इण्डोनेशिया लगायतका एसियाली देशमा हजारौं अतिरिक्त मृत्यु हुन सक्ने अनुमान छ। अब फेब्रुअरीसम्मको अवधिमा विश्वव्यापी तापक्रम सामान्य भन्दा 1.2 डिग्री सेल्सियसले बढ़ने र गर्मीका दिनहरू 44% थपिने अनुसन्धानकर्ताले बताएका छन्। विज्ञका अनुसार यो तथ्याङ्क त्रास फैलाउन नभई पूर्व तयारीका लागि सचेत गराउन सार्वजनिक गरिएको हो। सम्बन्धित मानवीय क्षति रोक्न तत्काल गर्मी सम्बन्धी पूर्व सूचना प्रणाली, शीतलन केन्द्र र बाहिरी कामदारको सुरक्षामा ध्यान दिनुपर्ने सुझाव अध्ययनले दिएको छ। तयारीको मुख्य उद्देश्य चेतावनी जारी गर्नु मात्र नभई मानिसको जीवन बचाउनु रहेको विज्ञहरूले जोड़ दिएका छन्।
5: विदेशकै अर्को प्रसंगमा सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्राममा हुने ठगी नियन्त्रण गर्न ठूलो कदम चालेको छ। सिंगापुर प्रहरीसँगको सहकार्यमा मेटाले गएको जनवरीदेखि अहिलेसम्म ठगी र जालसाजीमा संलग्न 37,00,000 भन्दा बढ़ी अकाउण्ट पेज र सामग्रीहरू हटाएको जनाएको छ। मेटाका अनुसार जुलाई महिनामा मात्रै 36,00,000 भन्दा बढ़ी सेल पेजहरूमाथि कार्यवाही गरिएको छ। यस्तै जनवरीदेखि जूनसम्म 1,13,000 भन्दा बढ़ी अकाउण्टहरू हटाइएका छन्। विशेष गरी विदाको समयमा सस्तो यात्रा प्याकेजको प्रलोभन देखाएर ठगी गर्ने 33,000 भन्दा बढ़ी नेटवर्कलाई जून महिनामा ध्वस्त पारिएको कम्पनीले जनाएको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। कराते तर्फका खेलाड़ी तेन्जिङ शेर्पाले नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएका हुन्। तोयोहाशी जिम्नेजियममा आज भएको खेलको रिपिचेजमा लाओसका सायानास भाथानालाई 9-1 फराकिलो अन्तरले पराजित गर्दै तेन्जिङले कास्य पदक पक्का गरेका हुन्। खेलका क्रममा उनले 1 इपोन सहित 9 स्कोर गरे। यसैबीच विश्व एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानमा आज भएको खेलमा नेपालले पहिलो हाफमा 13-13 बराबरी खेलेको थियो, तर दोस्रो हाफमा कमजोर प्रदर्शन गरेको नेपाल संघ 37-18 अंकले पराजित भयो। नेपालले हिजो समूह चरणको पहिलो खेलमा थाइल्याण्डलाई हराउँदै विजयी शुरूआत गरेको थियो। नेपाल रहेको समूहमा चाइनिज ताइपेई, श्रीलंका र थाइल्याण्ड छन्। अर्को समूहमा इरान, भारत, बंगलादेश र जापान छन्। नेपालले भोलि समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ। सन् 2019 चीनको हाङझाउमा भएको एसियाली खेलकुदमा कास्य पदक जितेको थियो। जापानमा चलिरहेको विश्व एसियाली खेलकुदको पदक तालिकामा चीनले अग्रता कायम राखेको छ। हालसम्म चीनले 47 स्वर्ण, 20 रजत र 10 कास्य सहित 77 पदक जितेको छ। आयोजक जापान 15 स्वर्ण, 24 रजत र 27 कास्य सहित 66 पदकका साथ दोस्रो स्थानमा छ। दक्षिण कोरिया 8 स्वर्ण, 8 रजत र 24 कास्य गरी 40 पदक सहित तेस्रो स्थानमा छ। 45 देश सहभागी यस प्रतियोगितामा अहिलेसम्म नेपाल सहित 36 देशले कम्तीमा 1 पदक जितेका छन्।
5: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एक पटक।
2: बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली नेपालको वायुमण्डलमा प्रवेश। आज रातीदेखि ठूलो पानी पर्ने सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह। सरकारले नदीको अवस्थाबारे हरेक घण्टा सूचना दिने।
5: हिमाली क्षेत्रमा केही दिन उच्च सावधानी अपनाउन पर्यटन विभागको आग्रह। कृषि क्षेत्र पनि उच्च जोखिममा, वर्षाको अवस्था अनुसार व्यवहार गर्न सुझाव।
2: सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण 30 खर्ब रूपियाँ नजिक। 2 महिनामा 61 अर्ब सार्वजनिक ऋण संकलन, 85 अर्ब भुक्तानी।
5: शक्तिशाली एल निनोको कारण विश्वभर थप 4.5 लाख मानिसको ज्यान जान सक्ने अध्ययनको चेतावनी। अत्यधिक गर्मीसँगै गर्मीका दिनहरू 44% बढ़न सक्ने।
2: र विश्व एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक। नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेईसँग पराजित।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश नेरौलासँगै हामी महेश गेवाली र हृदय रिमाल पनि विदा हुन्छौ। आउँदो बिहिबारदेखिको सम्भावित वर्षाले ल्याउने जोखिम घटाउने उपायहरू खोज्न थालौं।

0: 97.6
1: शुक्ला गंडकी FM 97.6
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
2: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
2: त्यसो भए सँगै जाउन त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरै सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
6: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा।
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बफ ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0635700052, मोबाइल 98568287।
10: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6 प्रगति टोल, शुक्ला गण्डकी 6 प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
11: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
12: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनीटारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
11: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 98261502067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
13: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
11: है, ब्रिजेश ज्वेलर्स।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
7: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
6: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
7: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
6: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142733, मोबाइल 98678168।
8: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
9: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 98560309 र 97065220209।
10: TVS साथ छ हाम्रो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6।
1: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864597056।
4: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843823811। उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयर धनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान नेवार समाज हल दुलेगाउँ। समय बिहान 11 बजे। सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
7: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
8: सम्पर्क 0654142121, मोबाइल 98565391।
7: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
9: Yamaha।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14157. तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
2: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला साँझको ठिक 7 बज्यो.
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9850-60-60554.

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। आज रातिदेखि देशका विभिन्न ठाउँमा मुसलधारे वर्षा शुरू हुने, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह। ओलीलाई सम्मानजनक विदा लिन योगेश भट्टराईको प्रस्ताव। 18 वर्ष नपुगेपछि कांग्रेसका क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी स्थगित। भिसा दुरूपयोग गर्ने 88 जना चिनियाको भिसा रद्द, जरिवाना सहित निष्कासन गरिँदै। पोखरा विमानस्थलमा फ्लाइ दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान, भव्य स्वागत। कांग्रेस शुक्ला गण्डकीको नगर सभापतिमा कृष्ण प्रसाद रेग्मी सर्वसम्मत। दुलीगुडामा भोलिदेखि बडा दशैं, विशेष दुलीगुडा सांस्कृतिक महोत्सव हुँदै। अफगानिस्तान पाकिस्तान बीच सीमामा विवाद चर्कियो र विश्व एसियाली खेलकुदमा नेपालको लागि तेन्जिङको पहिलो पदक। बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यून चापीय प्रणाली भारतका उडिसा, पश्चिम बंगाल र बिहार लगायतका क्षेत्रमा अत्याधिक वर्षा र डुबान गराउँदै नेपालतर्फ सरेको छ। यो प्रणालीको प्रत्यक्ष प्रभावले आज रातिदेखि नेपालका धेरै ठाउँमा मुसलधारे वर्षा शुरू हुने मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बंगालको खाड़ीबाट शुरू भएको शक्तिशाली प्रणाली नेपालको वायुमण्डलमा प्रवेश गरेको छ। यसको असरले असोज 8 गतेदेखि 12 गतेसम्म कोशी बागमती गण्डकी रूम्बिनी प्रदेशका धेरैजसो ठाउँमा लगातार झरी र आरी घोप्टे वर्षा हुने पूर्व अनुमान छ। त्यस्तै मधेस र कर्णाली प्रदेशमा पनि आगामी 2-3 दिनसम्म मुसलधारे वर्षाको सम्भावना रहेको छ। लगातारको वर्षाले नदी र खोलाहरूमा जलस्तर 81 बढ़ने, पहाड़ी भूभागमा पहिरो जाने र तराईका होचा स्थानमा डुबान हुन सक्ने उच्च जोखिम छ। साथै उच्च हिमाली भेगमा अत्याधिक हिमपात हुने भएकाले यो समयमा पदयात्रा र पर्वतारोहणमा नजान विभागले कड़ा चेतावनी दिएको छ। सम्भावित विपदलाई मध्यनजर गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरीको रात्रि यात्रा नगर्न सर्वसाधारणलाई अपील गरेको छ। देशैभरका सुरक्षा निकाय र उद्धार टोलीहरूलाई हाई अलर्टमा राखिएको छ। यता कृषि मन्त्रालयले किसानहरूलाई पाक्न लागेको धान बाली जोगाउन आवश्यक सतर्कता अपनाउन र तत्काल धान नकाट्न आग्रह गरेको छ। आउँदो शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहने भन्दै प्रधानमन्त्री बालिन्द्र शाहले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। अमेरिकामा रहनुभएका प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल मार्फत मौसमजन्य विपदबाट जोगिन, पूर्व तयारी गर्न र सम्बन्धित निकायका सूचनालाई ध्यान दिन आग्रह गर्नुभएको हो। यसैबीच आगामी दिनमा भारी वर्षा, बाढ़ी तथा पहिरोको सम्भावनालाई मध्यनजर गर्दै वायुसेवा संचालक संघले आफ्ना 9 वटा सदस्यीय हेलिकप्टर कम्पनीका हेलिकप्टरलाई सम्भावित उद्धार कार्यका लागि स्ट्याण्ड बाई अवस्थामा राख्न निर्देशन दिएको छ। संघले प्रतिकूल मौसमका कारण कुनै पनि क्षेत्रमा विपद निम्ति तत्काल उद्धार कार्य सञ्चाल गर्न तयारी अवस्थामा रहन आज सदस्य वायुसेवा कम्पनीहरूलाई परिपत्र गरेको हो। सम्भावित उद्धार तथा आपतकालीन सेवाका लागि तयारी अवस्था राख्न संघले सबै सदस्यलाई भनेको छ। मित्र राष्ट्र भारतको अण्डमान सागर क्षेत्रमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै पश्चिमदेखि उत्तर पश्चिम दिशातर्फ सर्न थालेपछि कास्कीमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको बुलेटिनलाई उद्धृत गर्दै प्रशासनले असोज 8 गते बिहिबारदेखि 11 गते आइतबारसम्म कास्की र आसपासका क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट सम्मानजनक रूपमा विदा लिएर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्ने प्रस्तावसहित लिखित धारणा पार्टी नेतृत्व समक्ष राख्नु भएको छ। भट्टराईले मंगलबार केन्द्रीय कमिटी बैठकमा बोल्ने समय नपाएपछि अध्यक्ष ओलीलाई लिखित दस्तावेज बुझाउनु भएको थियो। भट्टराईले
पार्टीमा नेतृत्व हस्तान्तरलाई कुनै व्यक्तिलाई हटाउने पद खोज्ने विषयको रूपमा नभई लोकतान्त्रिक संस्कार पुस्तान्तरण वैचारिक पुनर्जागरण र नयाँ राजनीतिक विश्वास निर्माणसँग जोड़िएको विषयको रूपमा व्याख्या गर्नुभएको छ। उहाँले निर्वाचन समीक्षा प्रतिवेदन पार्टीभित्रका विभिन्न समीक्षा तथा आम कार्यकर्ता र जनताको भावनालाई समेत आत्मसात गर्दै ओलीले नयाँ नेतृत्वको लागि बाटो खोल्नुपर्ने उल्लेख गर्नुभएको छ। उहाँले पार्टीको वर्तमान संकट संसदमा घटेको संख्यामा मात्र सीमित नभएको बताउनु भएको छ। आन्दोलन प्रतिको प्रतिबद्धता नेता कार्यकर्ता बीचको भरोसा र भविष्य प्रतिको सामूहिक आशामै संकट उत्पन्न भएको भन्दै त्यसको कारण नेतृत्वको कार्यशैली र प्रवृत्तिमा खोजिनुपर्ने उहाँको धारणा छ। नेपाली कांग्रेसले पार्टी सदस्य बन्नको लागि 18 वर्ष उमेर पूरा भएको हुनुपर्ने वैधानिक व्यवस्था रहेको स्पष्ट पारेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्ति अनुसार नेपाली कांग्रेसको विधान 2017-11 संशोधन सहितको धारा 4 उपधारा 1(1)मा पार्टी सदस्यको लागि 18 वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार इलामको माई गाउँपालिका 5 वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित सुजल चापागाईको जिम्मेवारी स्थगन गरिएको समितिले जनाएको छ। चापागाईले 17 वर्ष उमेर पूरा गरे पनि 18 वर्ष पुग्न केही महिना बाँकी रहेको विवरण प्राप्त भएपछि विधान अनुसार यस्तो निर्णय गरिएको समितिको भनाइ छ। समितिका सदस्य सचिव राजु कटवालका अनुसार नागरिकताको विवरण अनुसार चापागाईले आगामी 83 माघ 18 गते 18 वर्ष पूरा गर्नुहुनेछ। त्यसपछि उहाँले चाहेमा पार्टी सदस्यता कायम गर्न सक्ने स्पष्ट गरिएको छ। व्यावसायिक भिसा लिएर उद्देश्य विपरीत काममा संलग्न भएको पाइएपछि 88 जना चिनिया नागरिकको भिसा रद्द गरिएको छ। उनीहरूलाई जरिवाना गराई निष्कासनको प्रक्रिया अघि बढ़ाइएको छ। स्रोतका अनुसार सिन्धुलीको मरिन गाउँपालिका 4 सहान स्थित जीएन फूड्स प्रालीमा कार्यरत उनीहरूले अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिई काम गरेको पाइएको हो। चीनमा प्रशोधित भैंसीको मासु निर्यात गर्ने परियोजना अन्तर्गत निर्माणाधीन उक्त उद्योगमा चीनको छिन्दु नितान फूड लिमिटेडको आर्थिक सहायता रहेको छ। अध्यागमन विभागले सम्बन्धित निकायसँगको समन्वयमा गरेको पछिल्लो अनुगमनका क्रममा केही विदेशी नागरिक व्यावसायिक भिसा सिफारिश तथा स्वीकृतिसँग सम्बन्धित व्यवसाय वा लगानीको उद्देश्यभन्दा फरक प्रकृतिका रोजगारी श्रम तथा अन्य कार्यमा संलग्न रहेको पाइएको जनाइएको छ। भिसाको उद्देश्य विपरीत काम गरेको पाइएपछि उनीहरूको व्यावसायिक भिसा रद्द गरिएको अध्यागमन स्रोतको भनाइ छ। उनीहरूलाई अध्यागमन ऐन 2049 बमोजिम जरिवाना गरी निष्कासनको प्रक्रिया अघि बढ़ाइएको हो। अध्यागमन नियमावली 2051 अनुसार व्यावसायिक भिसा प्राप्त गरेका विदेशी नागरिकले जुन उद्देश्यका लागि भिसा लिएका हुन् सोही उद्देश्य अनुसार नेपालमा बस्नुपर्ने व्यवस्था छ। यस्तो भिसा रोजगारी श्रम वा अन्य असम्बन्धित कार्यको लागि प्रयोग गर्न पाइँदैन। सबै विदेशी नागरिकलाई आफूले प्राप्त गरेको भिसाको उद्देश्य र शर्त अनुसारका गतिविधिमा मात्र संलग्न हुन विभागले अनुरोध गर्दै आएको छ। सम्बन्धित उद्योग कम्पनी प्रतिष्ठान तथा रोजगारदातालाई उपयुक्त भिसा र स्वीकृति बिना विदेशी नागरिकलाई रोजगारीमा नलगाउन निर्देशन पनि दिँदै आएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले 7 प्रदेशको अधिवेशन एकै दिन गर्ने भएको छ। राप्रपाले असोज 21 गते प्रदेश अधिवेशन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। मक्सिर 26 देखि 28 गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको राप्रपा जिल्ला अधिवेशन करिब सकेर अब प्रदेश अधिवेशनको तयारीमा जुटेको हो। राप्रपाले हालसम्म 72 जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको प्रवक्ता श्रेष्ठ बताउनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका महामन्त्री विपिन आचार्यले पार्टीभित्र नयाँ र पुरानो बीचको प्रतिस्पर्धा भन्दा क्षमता र योग्यताका आधारमा प्रतिस्पर्धा हुनुपर्ने बताउनु भएको छ। रासोपा तनहले आज आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै महामन्त्री आचार्यले पार्टीमा नयाँ र पुरानो भन्ने आधारमा विभाजन गर्न नहुने बताउनुभयो। नयाँ पुरानो भन्ने कुरा रासोपामा हुँदैन, तनहले पनि यही मर्मलाई अगाडि बढ़ाओस् उहाँले भन्नुभयो। तनहको पार्टी संरचनामा नयाँ र पुरानो बीच प्रतिस्पर्धा भन्दा पनि अब्बल को छ भन्ने कुराको प्रतिस्पर्धा होस्। उहाँले पार्टीभित्र व्यक्तिको क्षमता योग्यता र योगदानका आधारमा अवसर तथा जिम्मेवारी निर्धारण गर्ने वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभयो। कसमा क्षमता बढ़ी छ भन्ने कुरा प्रतिस्पर्धामा होस् महामन्त्री आचार्यले भन्नुभयो। नेपाली कांग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत असोज 7 गते बुधबार देशभरका पालिकाहरूमा पालिका अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा अघि बढ़ेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार आगामी असोज 16 देखि 19 गतेसम्म 15 केन्द्रीय महाधिवेशन हुँदैछ। सोही महाधिवेशनको निर्वाचन कार्यतालिका अनुसार आज देशभरका 58 जिल्लाका 512 पालिकामा अधिवेशन शुरू भएको हो। बाँकी जिल्लामा भोलि अधिवेशन हुने जनाइएको छ।
नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत शुक्लागण्डकी नगर सभापतिमा कृष्ण प्रसाद रेग्मी सर्वसम्मत निर्वाचित हुनुभएको छ। उहाँ शुक्लागण्डकी 8 का पूर्व वडा अध्यक्ष समेत हुनुहुन्छ। ब्यास नगर सभापतिमा पद्मा तुलसीराम सापकोटा सर्वसम्मत निर्वाचित हुनुभएको छ। सभापतिको उम्मेद्वार सरोज भण्डारी र प्रताप सिंह गुरूङले उम्मेद्वार फिर्ता लिएसँगै सापकोटा सर्वसम्मत हुनुभएको हो। नेपाली कांग्रेस भानु नगर कार्य समितिको सभापतिमा राजन श्रेष्ठ सर्वसम्मत हुनुभएको छ। नगर अधिवेशनबाट उपसभापतिमा सोम तामाङ र लक्ष्मी बगाली, उपसचिवमा अजय थापा तथा सहसचिवमा दीपक थापा सर्वसम्मत चयन हुनुभयो। यस्तै बन्दीपुर गाउँ कार्य समितिको नेतृत्व चयनका लागि सहमति जुटेको छ। सहमति अनुसार गाउँ कार्य समितिको सभापतिमा परशुरामका अधिकारी सर्वसम्मत हुनुभएको छ।

0: दुबईबाट पोखराका लागि आज उडेको ऐतिहासिक पहिलो नियमित उडानको ककपिटमा नेपाली पाइलट सर्वजित यादव हुनुहुन्थ्यो। फ्लाइ दुबईमा कार्यरत पहिलो नेपाली क्याप्टेन यादवले नै यो ऐतिहासिक उडानको नेतृत्व गर्नुभएको थियो। सीता एयर, सिमरिक एयर र सिरी एयरलाइन्समा काम गर्दै उडान क्षेत्रको अनुभव बटुल्नुभएका यादवले सन् 2008 उडान शुरू गर्नुभएको हो। उहाँ सन् 2022 फ्लाइ दुबईमा कार्यरत हुनुहुन्छ। सन् 2025 क्याप्टेनमा पदोन्नति हुनुभएका यादवका लागि पनि पोखराबाट शुरू भएको यो नियमित अन्तर्राष्ट्रिय उडान विशेष थियो। पोखराबाट पहिलोपटक नियमित अन्तर्राष्ट्रिय उडान लिएर दुवैतर्फ उडेको विमानको नेतृत्व नेपाली पाइलटकै हातमा हुनु संयोग मात्र थिएन, पोखराको आकाशसँग जोडिएको एउटा भावनात्मक क्षण पनि थियो। विमानमा सवार यात्रुहरूको लागि यो पोखराबाट बाहिरिने नयाँ बाटो थियो भने ककपिटमा रहेका यादवको लागि आफ्नै देशको एउटा नयाँ अन्तर्राष्ट्रिय उडानको नेतृत्व गर्ने अवसर पनि। यसैबीच पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट आजबाट व्यावसायिक उडान शुरू भएको छ। आज दुबईबाट 113 जना यात्रु बोकेर फ्लाइ दुबईको जहाज पोखरामा अवतरण भयो। जहाजले फर्किँदा 153 जना यात्रु लिएर पुनः दुबई जाँदैछ। विमानस्थलमा पानीको फोहराले विमानको स्वागत गरिएको थियो। पोखरा महानगरपालिकाका धनराज आचार्यसँगै पोखराका पर्यटनसँग सम्बन्धित संघ संस्थाका नेतृत्व र पदाधिकारीहरूले स्वागत समेत गरेका थिए। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न।

0: न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार,
1: प्रोपराइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
2: विगत लामो समयदेखि तपाईहरुको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
0: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
3: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
0: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
3: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
0: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
3: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459011120 र 98162656187।
0: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
4: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
5: सम्पर्क 0654142121, मोबाइल 98560535921।
4: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
6: यस यमा।
7: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
8: किन आमा, के भएर?
7: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
8: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
7: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
0: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
7: मोबाइल 98563942 र 98066656586।
9: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
10: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
9: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
10: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
9: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
10: हुन्छ नि, जाऊ जाऊ।
9: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4 दुलेगौडा,
10: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजार शोरूमको आडैमा।
0: फोन नम्बर 97155065555, 97156056066।
9: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
11: हजुर, दान गरौ।
12: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
13: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
12: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
14: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: बाकी समाचार। शुक्लागण्डक युवा क्लब दुलेगुडाको आयोजनामा बडा दशैं विशेष दुलेगुडा सांस्कृतिक महोत्सव 2083 हुने भएको छ। क्लबले आज दुलेगुडामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवबारे जानकारी दिएको हो। असोज 8 गतेदेखि 18 गतेसम्म दुलेगुडाको हेल्प पोस्ट चुकमुनिको चौरमा महोत्सव सञ्चालन हुने क्लब अध्यक्ष मीनबहादुर थापाले जानकारी दिनुभयो। महोत्सवको सम्पूर्ण तयारी सकिएको उहाँले बताउनुभयो। महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, लाइभ कन्सर्ट, स्थानीय कला तथा संस्कृतिको प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रम, भलिबल प्रतियोगिता, बाल उद्यान, रमाइलो मेला लगायतका कार्यक्रम समावेश गरिएको आयोजकले जनाएको छ। दशैंको मुखमा महोत्सव गर्न लागेकोमा मंगलबार शुक्लागण्डकी नगर उद्योग वाणी संघले शुक्लागण्डकी नगरपालिकाको ध्यान आकर्षण गराएको थियो। संघले व्यावसायिक सट्टा सांस्कृतिक कार्यक्रम गर्न आग्रह गरेको छ। मौसम प्रतिकूल भई हिमपात र पहिरोको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले असोज 9 गतेदेखि 11 गतेसम्म उच्च लेकमा पर्ने चर्चित 5 पदमार्गमा जान रोक लगाएको छ। साथै प्रशासनले अत्यन्तै जरूरी काम बाहेक रातिको समयमा यात्रा नगर्न समेत अनुरोध गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिन जारी गरेपछि बाढ़ी पहिरो भूछाई तथा गेग्रान बहावको जोखिम बढ़ेको हो। पूर्व तयारीसहित सतर्कता अप्नाउन पर्यटकहरूलाई आग्रह गरिएको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बेनी जोङसो कोर्ला सड़क, मुस्ताङ मनाङ जोड्ने सरिबुङ पास, मोसोकुन्दो पास, थोरङला पास, मुस्ताङ डोल्पा जोड्ने याक खर्क तथा म्याग्दी मुस्ताङ जोड्ने धौलागिरी पदमार्ग अन्तर्गत धम्पुस पीकमा पद यात्रामा निस्कने पर्यटकलाई मौसमको पूर्व जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गर्नुभएको छ। म्याग्दीको रघुगंगा गाउँपालिकामा अरिंगालको गोला हेर्न भीड़मा पुगेका एक युवाको लडेर ज्यान गएको छ। रघुगंगा गाउँपालिका 3-10 मुरे स्थित भीड़मा अरिंगाल हेर्न गएका रघुगंगा गाउँपालिका 7 चिमखोलाका 23 वर्षीय लपकुश पाइजा भीड़बाट करिब 300 मिटर तल खसेर घाइते हुनुभएको थियो। घाइते पाइजाको उपचारको क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरीकाले म्याग्दीका सूचना अधिकारी सागर तिमिलसेनाका अनुसार मंगलबार साँझ पाइजा 10 मुरे स्थित भीड़मा अरिंगालको गोला हेर्न जाने क्रममा 81 भीड़बाट खसेर गम्भीर घाइते हुनुभएको थियो। घाइते पाइजालाई उपचारको लागि प्रदेश अस्पताल बेनी लगिएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। लमजुङमा पछिल्लो समय सुनका गहना चोरीका घटना बढ़ेको छ। बेसर नगरपालिका र मर्स्याङटी गाउँपालिका क्षेत्रमा केही दिनको अन्तरालमा सुनका गहना चोरीका 3 घटना भएका छन्। चोरीमा संलग्नको पहिचान भने अझै हुन सकेको छैन। मर्स्याङटी गाउँपालिका 3 थाकन गाउँमा 93 वर्षीय कर्ण गुरूङको कानमा लगाएको रिङ र नाकमा लगाएको फुली चोरी भएको छ। स्थानीय अनुसार घरमा वृद्ध सुतेको अवस्थामा गहना चोरी भएको हो। घटनाको प्रहरी अनुसन्धान गरिएको जनाएको छ। यसैगरी बेसर नगरपालिका 7 चण्डी डाँडामा गत भदौ 31 गते करिब 14 तोला सुनका विभिन्न गहना चोरी भएका थिए। 49 वर्षीय गोमा घिमिरे घाँस काट्न गएको समयमा घरको ढोकाको ताला फोरेर प्रवेश गरेको व्यक्तिले दराजबाट सुनका गहना चोरी गरेको परिवारले जनाएको छ। घरमा गोमा एक्लै बस्दै आउनुभएको थियो। यसैगरी बेसर नगरपालिका 2 बोहरा बेसीकी सविता बोगटी घरमा गत वैशाख 28 गते राति झ्यालको ग्रिल खोलेर प्रवेश गरेका व्यक्तिले उहाँ सुतेकी अवस्थामा घाँटीबाट सुनको सिक्री तानेर चोरी गरेको प्रहरीमा उजुरी परेको छ। चाड पर्वको समय नजिकै गर्दा मोटरसाइकलको नियमित तथा पूर्व सावधानीपूर्ण मरमत सम्भारलाई प्रोत्साहन गर्ने उद्देश्यले बजाजले राष्ट्रिय निशुल्क चेकअप क्याम्प जारी राखेको छ। असोज 4 शुरू क्याम्प असोज 9 गते शुक्रबारसम्म सञ्चार हुनेछ। क्याम्प अन्तर्गत नेपालभर रहेका कुनै पनि बजाज सर्भिस सेन्टरमा गई बजाज मोटरसाइकलको निशुल्क व्यावसायिक चेकअप गराउन सकिने कम्पनीले जनाएको छ। शुक्लागण्डी क्षेत्रमा दुलीगुडा स्थित सुभेच्छा अटो वर्क्समा सो सुविधा रहेको कम्पनीले जनाएको छ। नेपालमा प्राकृतिक विपदका समयमा आफ्नो ज्यानको बाजी लगाएर खोज तथा उद्धार कार्यमा खटिने सुरक्षा निकायको योगदानको उच्च कदर गर्दै सरकारले जलविद्युत आयोजनाहरूमा उनीहरूका लागि शेयर सुनिश्चितता प्रदान गर्ने भएको छ। ऊर्जा जस्तो तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले संसदमा विभिन्न विद्युत आयोजनाले सर्वसाधारण र स्थानीयका लागि शेयर निष्कासन गर्दा नेपाली सेना सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको योगदानलाई सम्मान स्वरूप 2% हिस्सा सुरक्षित आरक्षित गर्ने गरी आर्थिक कानूनी तथा नीतिगत व्यवस्था मिलाउने प्रक्रिया शुरू गरिएको बताउनुभयो। विपदको जटिल र जोखिमपूर्ण अवस्थामा आहरात र खटिएर नागरिकको जनधनको रक्षा गर्ने राष्ट्रसेवक सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउन उनीहरूको योगदानको दीर्घकालीन कदर गर्ने कदम चालिएको मन्त्रालयले जनाएको छ। शेयर बजार परिसूचक निफ्टी आज उच्च अंकले घटेको छ। निफ्टी 36.25 अंकले घटेर 2618.03 बिन्दुमा झरेको हो। सबै समूहको सूचक घटेकोमा जीवन बीमा समूह 2% भन्दा धेरैले घटेको छ। आज 253 कम्पनी शेयर मूल्य घटेकोमा 23 बढ़ेको छ। दुईवटा कम्पनी शेयर भने गडबड़ भएन। आज फर्स्ट माइक्रो फाइनेन्स सुविधा लघुवित्तको शेयर मूल्य 8.5% भन्दा धेरैले घटेको छ। समग्रमा बजार घटेको दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर 15% बढ़ेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 7.5 करोड़को कारोबार भएकोमा आज 252 कम्पनीका 2.16 करोड़ कित्ता शेयर 6.35 करोड़ रूपियाँमा किनबेच भयो। अन्तर्राष्ट्रिय समाचार। पाकिस्तान र अफगानिस्तान बीचको सीमामा पुनः तनाव चुलिएको छ। अफगान तालिबान फौजले सीमावर्ती चौकीहरूमा राति गोलाबारी गरेको स्थानीय पाकिस्तानी अधिकारीहरूले आज दावी गरेका छन्। पाकिस्तानी सेनाले लडाकूहरूको सीमापार घुसपैठको प्रयास विफल पारिदिएपछि उनीहरूले आक्रमण गरेको पाकिस्तानको दावी छ। तर अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता जबी मुल्लाह मुजाहिदले भने अफगान तालिबान सेनाले त्यस्तो कुनै आक्रमण नगरेको भन्दै उक्त दावी खारिज गरेको जनाएको छ। क्षेत्रीय शक्ति राष्ट्रहरूको मध्यस्थता प्रयासलाई खतरामा पार्ने गरी दुई देशबीच पछिल्लो समय द्वन्द्व गहिरिँदै गएको छ। यसअघि पाकिस्तानी लडाकू विमानहरूले पूर्वी अफगानिस्तान स्थित विभिन्न स्थानहरूमा हवाई आक्रमण गरेका थिए। त्यसको केही दिनपछि नै यो झडपको घटना बाहिर आएको हो। पाकिस्तानको उत्तर पश्चिम स्थित कोहात शहरलाई लक्षित गरेर तालिबानले प्रहार गरेका दुईवटा ड्रोनहरूलाई निष्क्रिय पारिएको अधिकारीले बताएका छन्। खेल समाचार। जापानमा भइरहेको विश्व एसियाली खेलकुदमा कराटेका तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाउनु भएको छ। तेन्जिङले तोयो हासी जिम्ने जीएममा आज भएको खेलमा लाओसका सायसान भाथानालाई रिपिचमा पराजित गर्दै काँस्य पदक जित्नुभयो। तेन्जिङले 1.59 स्कोर गर्नुभएको थियो। तेन्जिङले खेल 9-1 आफ्नो पक्षमा पार्नुभयो। यसैबीच एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले आज चाइनिज ताबेईसँग खेलेको छ। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। आज रातिदेखि देशका विभिन्न ठाउँमा मुसलधारे वर्षा शुरू हुने, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह, उनीलाई सम्मानजनक विदा लिन योगेश भट्टराईको प्रस्ताव, 18 वर्ष नपुगेपछि कांग्रेसका क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी स्थगित, दुरूपयोग गर्ने 88 जना चिनियाको भिसा रद्द, जरिवाना सहित निष्कासन गरिँदै, पोखरा विमानस्थलमा फ्लाइ दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान, विमानस्थलमा भव्य स्वागत, कांग्रेस शुक्ला गण्डकीको नगर सभापतिमा कृष्ण प्रसाद रेग्मी सर्वसम्मत, गोलीगौंडामा भोलिदेखि बडा दशैं विशेष गोलीगौंडा सांस्कृतिक महोत्सव हुँदै, अफगानिस्तान पाकिस्तान बीच सीमामा विवाद चर्कियो र विश्व एसियाली खेलकुदमा नेपालका लागि तेन्जिङको पहिलो पदक। हवस् त, हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, यहाँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुने अर्कै चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड। नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
4: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
3: खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटारको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
5: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
7: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
3: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
10: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
3: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
10: असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142733, मोबाइल 98678168।
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीट, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
12: तर महँगो होला नि?
11: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
13: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: 12 अल्मुनियम अब यूपीवीसी को साथमा।
13: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
14: सम्पर्क 12 यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछेपानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0654144111, मोबाइल 98562298938 र 98028282938।
15: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
16: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
15: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
16: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
15: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
16: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा, प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562648452।
17: 10 लाख जित्ने यही हो मौका, पर्यो पर्यो, ठ्याक्कै पर्यो,
18: होइन हौ, कसरी पर्यो?

0: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
1: ल, यतिका लागि पनि किन पोखरा जानु?
0: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
2: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी सार, दुलेगौडा।
0: मोबाइल 9850505770।
4: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 9860686925, 9560634881 र 9460745580।
5: आज पनि खाना कहाँ छ? होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
6: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ। गतिलो सामान किनेर ल्याउने भए पो।
5: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
6: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
7: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
8: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
9: नमस्ते, नमस्ते, नमस्ते।

0: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
1: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
0: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
1: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
0: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
2: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट पैंट, लेहेंगा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइन में सिलाइन का साथ ही रेडीमेड सिविल शर्ट पैंट, अफिस तथा संघ संस्था का ड्रेस रेडीमेड ड्रेस पाइन्छ। साथ ही विवाह को लगी आवश्यक संपूर्ण कपड़ा पाइन र सुकला गंडकी क्षेत्र भित्र का संपूर्ण स्कूल तथा कलेज ड्रेस पाइन का साथ ही अर्जेन्ट सिलाइन।
3: बरेली टेलर्स, दुलेगौड़ा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460829। दमौली शाखा को लागि सम्पर्क 98067-13425।
4: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6 प्रगति टोल, खैरेनीटार तनहु। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
5: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 98560-30982 र 97065-20209।
6: TVS साथ छ हाम्रो।

0: इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 8 बज्यो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुपसी पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62827 र 98644530031।
7: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि,
6: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
6: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
6: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
6: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
9: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
6: मोबाइल नम्बर 98261 52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
9: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
6: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
10: कुटी हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखेनु भन्नु।
11: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
10: गतिलो ठाउँ चाहिँ कहाँ छ?
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
10: चेस्का बाजे चाँचा, पंखा, एलईडी बल्ब, सोलर को बैटरी, पानी तान्ने पंप, कूलर, हाउसहोल्डिंग का सामान सब ओरिजिनल र सस्तो मा पनि पाइन्छ नि।
12: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगै इलेक्ट्रोनिक्स का सामानहरू टीवी, फ्रिज, एसी, कूलर, गीजर, वैक्यूम, वाशिंग मशीन उपलब्ध हुनुका साथै सीसी कैमरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303324।
13: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
1: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
13: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
1: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
13: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 98678168।
14: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
15: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
16: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 98166-34372।
17: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
18: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
17: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
19: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, फोन नम्बर 0658-70290, मोबाइल नम्बर 98460-81457 र 98136-26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।

0: कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
1: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
2: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
1: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 0765702625 मोबाइल 98 5 33 878 98 4 61 56 58।

0: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
1: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
2: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
1: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
2: शुद्ध सुन तथा चाँदीका गर गहना,
1: छापावाला सुन चाँदीका गर गहना,
2: राशि अनुसारका पत्थर,
1: कम्प्युटर तौल प्रविधि,
2: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
1: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
2: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
1: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9871161069, 9807625229,
2: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9841433222, 9807769142। हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
0: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
2: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाए।

0: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
1: पुराना गरगहना सँग नयाँ सात फेर,
0: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
1: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9855602609।
2: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्ती गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन
1: सबैले
2: कुरा गरे त। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: अहिले हतार छ, पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
3: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा नहुँ।
4: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0965 मोबाइल नम्बर 9840 61268
3: 9850 60268।
6: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
7: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
6: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
7: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
6: होम डेलिभरीको पनि व्यवस्था छ।
1: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक कनहु। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178 9850600778।
0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्ट्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333998 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
8: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवा। सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 06-4-14-377 र 98-5-60-44-343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
9: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारीपट्टी। मोबाइल नंबर 98-5-60-30-982
10: TVS साथ छ हाम्रो।
11: शुक्ला गण्डकी FM 97.6

0: शुक्लागन्धकी एफएम 97.6
1: विपत्ति कार्यको तयारी तीव्र पारिएको अधिकारीहरूको भनाई कस्तो छ जोखिमको आकलन
2: भोलिदेखि इम्प्याक्ट देखिने सुरुमा पूर्वा चाहिँ पूर्वी नेपालमा छ क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ।
1: भोटेकोसी त्रिशुली बाढीबाट प्रभावित व्यवसायीहरू रोजी रोटीको चिन्तामा
3: के गर्ने होला कहाँ पसल जाने होला राज्य पसलले कहाँ दिन्छ त्यो मात्रै एकदम पीड़ा लागेर निन्द्रा लाग्दैन हामीहरू।
1: एक रिपोर्ट र अन्तर्राष्ट्रिय प्रसंगमा उत्तरी इथियोपियामा सरकार र क्षेत्रीय शक्तिबीच लडाई शुरू। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेलाई नियन्त्रण गर्ने दलबीच लडाई शुरू भएसँगै त्यहाँ पूर्ण स्तरको गृहयुद्ध शुरू हुन सक्ने चिन्ता व्यक्त भएको छ। प्रधानमन्त्री अबी अहमदका एकजना सल्लाहकारले टिग्रेका स्थानीय लडाकु बलले नजिकैका दुईवटा क्षेत्रहरूमा पूर्ण स्तरको आक्रमण थालेको बताएका छन्। टिग्रेको क्षेत्रीय सरकारले संघीय फौज विरूद्ध आफ्ना सुरक्षा बल प्रतिरक्षात्मक अभियानमा उत्रिएको जनाएको छ। चार वर्ष अघि अन्त्य भएको यसअघिको युद्धमा 5,00,000 भन्दा बढ़ी मारिएका थिए। बीबीसीका काल्किडान इबेलटाल भन्छन् टिग्रेका लडाकु बलले संघीय सरकारले शान्ति सम्झौताको उल्लंघन गरेको आरोप बारम्बार लगाएका छन्। सरकारले चाहिँ अन्य सशस्त्र समूह र विदेशी शक्ति विशेष गरी छिमेकी इरिट्रियासँग गठजोड़ गरेको आरोप उनीहरूमाथि लगाएको छ। यदि पहिलाको स्तरको अर्को युद्ध शुरू भयो भने यसले इथियोपियालाई मात्र नभएर सम्पूर्ण हर्न अफ अफ्रिका क्षेत्रलाई नै अस्थिर बनाउनेछ बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय फौजदारी अदालतले मध्य अफ्रिकी गणतन्त्रका एकजना पूर्व विद्रोही नेतालाई सन् 2013 गृहयुद्धका समयमा भएका मानवता विरूद्धको अपराधमा दोषी ठहर गरेको छ। मोहम्मद सईद अब्दल कानी मुस्लिम सेलेका विद्रोही समूहका नेता थिए। उक्त समूहले राष्ट्रपति फ्रान्सवा बेजिजेलाई अपदस्थ गरेपछि मध्य अफ्रिकी गणतन्त्र रक्तपातपूर्ण जातीय द्वन्द्वमा फँसेको थियो। अभियोजकहरूले उनले एउटा कुख्यात कारावास इकाइ सञ्चालन गरेका र त्यहाँ अपदस्थ राष्ट्रपतिका समर्थक भएको शंका गरिएका बन्दीहरूलाई यातना दिइएका र खाना एवं पानी समेत नदिइ राख्ने गरिएको बताएका थिए। सईदले आफू विरूद्धका आरोप अस्वीकार गरेका थिए। युक्रेनले रूसले आफ्नो देशका नागरिक यातायात पूर्वाधारलाई निशाना बनाउने क्रम बढ़ाएको आरोप लगाएको छ। पछिल्लो चरणमा पेट्रोल भण्डारण केन्द्र जल यातायात र रेल सेवा सम्बन्धी संरचनामा आक्रमण गरिएको उसको भनाई छ। मस्कोले आफ्नो पछिल्लो हमलाले ड्रोन उत्पादन गर्ने केन्द्र र सैन्य सामग्री बोक्ने पानी जहाजहरूलाई निशाना बनाएको प्रतिक्रिया दिएको छ। ब्रिटेनका रक्षा मन्त्रीले चागोस द्वीप समूह मरिससलाई फिर्ता गर्ने सम्झौतालाई युकेले पुनरावलोकन गरिरहेको बताएका छन्। वेज स्ट्रेटिङले संयुक्त राज्य अमेरिकाले त्यसलाई समर्थन नगरेकाले उक्त सम्झौताको समीक्षा भइरहेको उल्लेख गरे। हिन्द महासागरमा रहेको चागोसमा अवस्थित सबैभन्दा ठूलो टापु डिएगो गार्सियामा अमेरिका र ब्रिटेनको सैन्य शिविर छ। मंगलबार राष्ट्रपति ट्रम्पले चागोस फिर्ता गर्ने निर्णयलाई अत्यन्त खराब सम्झौता भन्दै आलोचना गरेका थिए। र पाकिस्तानका सुरक्षा फौजले अफगान तालिबानहरूले सीमा नजिकै प्रहार गरेका 8 ड्रोन आफूहरूले खसालेको बताएका छन्। सुरक्षा स्रोतले आफूहरूले सार्वजनिक स्थानलाई निशाना बनाउने तालिबानको योजनालाई विफल बनाइदिएको बताएका हुन्। अफगान तालिबानले पाकिस्तानी भनाईको खण्डन गर्दै कुनै पनि ड्रोन हमला नगरेको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। नेपालका विभिन्न स्थानमा शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा हुने पूर्वानुमानसँगै सरकारले विपद प्रतिकार्यको तयारी तीव्र पारेको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद प्रतिकार्य योजना अनुसार संघदेखि स्थानीय तहसम्मका संयन्त्रलाई सक्रिय बनाइएको जनाएको छ। मौसम विभागले भारी वर्षा गराउन सक्ने प्रणालीको मुख्य प्रभाव देशको मध्य र पश्चिमी क्षेत्रमा पर्ने अनुमान गरेको छ। यसको सामान्य प्रभाव देशभर रहे पनि गण्डकी लुम्बिनी र कर्णाली प्रदेशमा बढ़ी असर पर्ने अनुमान गरिएको हो। यसै सन्दर्भमा हामीले केही बेर अघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई टेलिफोन सम्पर्क गरी शुरूमा तपाईहरूले गरेको जोखिमको आकलन के हो भनेर सोधेका छौं।
2: हाम्रो आकलन अहिले शुरूमा देखिएको एउटा अब फ्रिली एभाइलेबल मोडेलहरूमा एकदमै धेरै भारीदेखि अति भारी र कुनै ठाउँमा एकदमै चाहिँ धेरै ठूलो वर्षा हुन्छ भनेर पनि भनेको देखिए तापनि हामीले त्यो हेर्दाखेरि चाहिँ अब त्यो स्केलको त्यो लेभलको त देखाएको छैनौ। उच्च हिमाली क्षेत्रमा कहिले पनि अब यो बंगालको खाडीबाट आउने सिस्टमले चाहिँ हिमपात चाहिँ भारी हिमपात गराउन सक्ने सम्भावना रहन्छ। त्यसले गर्दाखेरि हामीले रेड अलर्ट चाहिँ उच्च हिमाली क्षेत्रको लागि चाहिँ जारी गरेका छौँ। तर प्रत्येक दिनको फरक फरक छ। जस्तो भोलिदेखि इम्प्याक्ट देखिने खास गरेर 8 गते 9 गते 10 गते 11 गतेमा चाहिँ अलिकता बढी इम्प्याक्ट छ। सुरुमा प्रभाव चाहिँ पूर्वी नेपालमा छ, क्रमशः चाहिँ त्यो पश्चिमतिर सर्दै जाने चाहिँ देखिएको छ। प्रभाव के पर्छ भनेर पनि हामीले प्रभाव पनि त्यसमा अब त्यसको यातायात क्षेत्रमा पर्ने प्रभाव हुने हुनाले यातायात व्यवसायले नै बोलाएर हामी सवारी साधन ठोक्न सक्ने पनि अवस्था आउन सक्छ र जिल्ला प्रशासनको अनुमति लिएर मात्रै चाहिँ सवारी साधन चलाउन हुन भनेर हामीले निर्देशन पनि जारी गरिसकेको अवस्था छ।
5: प्रति कार्यको हिसाबले चाहिँ अब विगतमा पनि यस्ता घटनाहरू दोहोरिएका र भर्खरै पनि नेपालले एउटा ठूलो विनाशकारी बाढ़ीको सामना गरेको यस्तो सन्दर्भमा चाहिँ विगतका कमजोरीहरू दोहोरिन नदिन यसपटक चाहिँ के कस्तो ठोस सुधार गर्नु भएको छ अथवा सावधानी अप्नाइएको छ?
2: हामी सबै तीनटै सुरक्षा निकायको यो रेस्पोन्स टीमलाई चाहिँ तयारी अवस्थामा राखेको। अर्ली वार्निङ चाहिँ यसपालि अरू बेला 3 दिन अगाडि मात्रै दिन्थ्यो भने यसपालि चाहिँ 5 दिन अगाडिदेखि नै हामीले पूर्व सूचना दिएको र त्यसपछि चाहिँ हामीले तयारी अवस्थामा पनि 77 जिल्ला विपत्ति व्यवस्थापन समितिलाई एकदमै चाहिँ सतर्क अवस्थामा रहन भनेको। भोलिदेखि वार्निङ गर्नुपर्ने ठाउँहरूमा चाहिँ माइकिङ गर्ने, समुदायलाई चाहिँ सचेत गराउने कुरामा पनि हामीले चाहिँ कम्युनिकेट गरेको र उच्च हिमाली क्षेत्रमा पदयात्रामा जानेहरूलाई पनि चाहिँ अहिले नजान भनेर चाहिँ हामीले अनुमति पनि नदिने भन्ने सम्मको पनि कुरा गरेका छौँ भने जुन माथि हुनुहुन्छ उहाँलाई चाहिँ सुरक्षित स्थानमा फर्कनलाई पनि हामीले चाहिँ एडभाइजरी जारी गरिसकेको अवस्था छ।
5: उद्धार सामग्री, जनशक्ति, हेलिकप्टर, आपतकालीन राहत सामग्री, यो तयारी भनेपछि त सबै विषय आयो होइन? प्राधिकरणको अहिलेको वास्तविक क्षमता अथवा पर्याप्तताको स्थिति चाहिँ के छ?
2: हाम्रो चाहिँ धेरै शक्ति भोटेपछिमा लागेको भए तापनि हाम्रो अन्य क्षेत्रको चाहिँ बाहिनीहरू जस्तो सेनाको अन्य क्षेत्रमा भएका बाहिनीहरूलाई पनि हामीले सूचना गरेको र उहाँहरू त्यही क्षेत्रमा चाहिँ सक्रिय रहेको अवस्था छ। खास गरेर चाहिँ बागमती प्रदेशको हकमा हामीले यतातिर परिचालन गरे तापनि अन्य क्षेत्रको लागि चाहिँ अहिले कमी हुने भन्ने खालको चाहिँ हामीले हुन दिएको छैनौँ। हेलिकप्टरलाई पनि कुनै ठाउँमा उद्धार गर्नुपर्ने हुनसक्छ भनेर हामीले त्यो तयारी अवस्थामा राखेका छौँ।
5: उपेतजी, अब अन्तिममा चाहिँ नागरिकले अनिवार्य रूपमा यो अवस्थामा चाहिँ के कस्ता सावधानी अप्नाउनु पर्छ संक्षेपमा?
2: बाढी हेर्न खोलामा नजाने, सोसियल मिडियाको लागि भिडियो बनाउँदाखेरि धेरैको ज्यान गएको हुनाले चाहिँ त्यस्ता काम नगर्न, नगराउन र गर्न नदिन भनेर हामीले प्रशासनलाई पनि चाहिँ सचेत गराएका छौँ। ताडीमा जोखिम मोलेर चाहिँ दाउरा संकलन गर्न नजानको लागि पनि हामीले भनेका छौँ। भनेपछि सवारी साधनमा पनि हामीले पहिला अलर्ट गर्छौँ र अभिज्ञ गरेको खण्डमा फोर्स मेजर पनि लिने भन्ने सम्मको चाहिँ निर्णय गरेका छौँ।
0: विपद प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती।
1: अब लागौं हालैको भोटेकोशी त्रिशुली बाढ़ीले प्रभावित भएको नुवाकोटतर्फ। बाढ़ीका कारण व्यवसाय गुमाएका व्यवसायीहरूले आफूहरू यति बेला रोजी रोटीको चिन्तामा रहेको बताएका छन्। पुस्तौंदेखिको व्यवसायसँगै जीवनभरको कमाई समेत गुमाएको कतिपयको भनाई छ। शक्तिमाया तामाङको रिपोर्ट।
6: विनाशकारी बाढ़ीले नुवाकोटमा 1472 घर पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्याङ्कले देखाएको छ। विदुर नगरपालिका ओडा नम्बर 1 ढुङ्गे बजारमा पुस्तौंदेखि खाद्यान्न व्यवसाय गर्दै आएका नीरज कुमार खड्कीले अबको दिन कसरी चलाउने भन्ने चिन्ताले निदाउन नसकेको बताए।
3: के गर्ने होला, कहाँ पसल जाने होला, राज्य पसलले कहाँ दिन्छ, त्यो मात्र एकदम पीड़ा लागेर निन्द्रा लाग्दैन। हामीहरू कमसेकम हाम्रो 5 वटा गएछ भने हामी 2 दाजुभाइ दुईटा मात्रै घर बनाउने जग्गा प्लानिङ सहित गरिदियो भने त्यसैमा बसेर व्यवसाय त गरेर खानै पर्यो।
6: ढुङ्गेमा फेन्सी सञ्चालन गर्दै आएकी सगुन राज भण्डारीले आगामी योजना बारे सोच्नै नसकेको बताइन्।
7: त्यो हाम्रो एकदम ट्रमा भइरहेछ नि त, यत्रो करोडौंको सम्पत्ति गयो नि त, आफूले दुःख गरेर कमाएको पैसा हराउँदा कति नराम्रो फिल हुन्छ नि त, यत्रो वर्षौं मेहनत दुःख गरेर कमाएको सर्वस्व लग्दा आफ्नो आँखा अगाडि।
6: त्यस्तै नुवाकोटको इतिहास बोकेको त्रिशुली बजारमा पुस्तौंदेखि कपडा व्यवसाय गर्दै आएका अब त्यहाँ व्यवसाय गर्न सकिने अवस्था नरहेको बताउँछन्। बजार भएको स्थानमा अहिले खोला बगिरहेको, बाढी पहिले त्रिशुलीमा कपडा व्यवसाय गर्दै आएका नदिम आलमले बताए।
8: पुर्खौली व्यापार थियो, कपडाको व्यापार दाएर मेरो स्टक गरेर टोटल 1 करोड 60-68 लाखको सामान थियो। मेरो सम्पत्ति गरेर मलाई केही पिर छैन, त्यो कमाउँछु, त्यो मेहनत गर्छु, जिन्दगी भएर मेहनत गर्नु छ, गएको ज्यानलाई त फिर्ता ल्याउन सकिन्छ, सकिँदैन नि, बास दिनु पर्यो, कहाँ दिन सक्छ, त्यसरी राज्यले हामीलाई मिलाउनु पर्यो।
6: बाढीको कारण विस्थापित भएर अन्यत्र ठाउँमा बस्दै आएका व्यवसायीहरूले सुरक्षित र व्यवसाय गर्न मिल्ने स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: अब खेलकुदको एउटा प्रसंग संक्षेपमा 20 एसियाली खेलकुदमा कराते खेलाड़ी तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। जापानको नागोया शहरमा कुमिते विदा अन्तर्गत 84 केजी भन्दा माथिको तौलसम्मको खेलमा शेर्पाले लाओसका खेलाड़ीलाई 9-1 अंकले पराजित गर्दै काँस्य पदक जितेका हुन्। यसअघि उनी सेमी फाइनलमा इरानका खेलाड़ीसँग पराजित भएका थिए। कराटेबाट पदकको आशा गरिएका खेलाड़ीहरू एकपछि अर्को गर्दै पराजित भएको अवस्थामा आज बिहान कराटेको अन्तिम खेल भएको थियो। जीतपछि उनले नेपालको लागि पदकको खाता खोल्न सकेकोमा खुशी व्यक्त गरेका छन्। सन् 1986 एसियाली खेलकुदबाट पदक जित्न थालेको नेपालले त्यस यताको हरेक संस्करणमा नियमित रूपमा पदक हात पार्दै आएको छ। यसपालि नेपालले एसियाली खेलकुदलाई लक्षित गरी 3 वर्ष अगावै महत्वाकांक्षी कार्यक्रम मिशन 2026 मार्फत 1 स्वर्ण र 2 पदकको लक्ष्य राखेर खेलाड़ीहरूलाई नियमित प्रशिक्षण दिएको थियो। एसियाली खेलकुदको यो संस्करणमा नेपालबाट 21 खेलमा 135 खेलाड़ीहरू सहभागी छन्। अब एकैछिन लागौं पोखरातर्फ। फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पोखरा दुबई रूटमा नियमित उड़ान शुरू गरेको छ। यसअघि पोखराबाट चीनका केही शहरमा व्यावसायिक उड़ान भए पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। फ्लाई दुबईको नियमित उड़ान शुरू भएसँगै पोखराको पर्यटन र अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा नयाँ सम्भावना थपिएको भन्दै स्थानीय वासिन्दा तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्। कृष्णमणि बरालको रिपोर्ट।
9: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको 3 वर्षपछि पहिलो पटक फ्लाई दुबईले दुबई पोखरा पोखरा दुबई अन्तर्देशीय उडान शुरू गरेको छ। फ्लाई दुबईको नियमित उडान शुरूसँगै पोखराका स्थानीय र पर्यटन व्यवसायी उत्साहित छन्। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेल भन्छन्,
10: पोखराको पर्यटन क्षेत्रमा 3 खर्ब 45 अर्ब रुपियाँ चाहिँ जति लगानी थियो भने अहिले एयरपोर्ट सञ्चालनमा आइसकेपछि त्यो बढेर चाहिँ 5 खर्ब 25 अर्ब जति लगानी पर्यटन क्षेत्रमा छ। पोखरा र गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन क्षेत्रमा यसले चाहिँ नयाँ आयाम थप्छ भन्ने हामीले विश्वास लिएका छौँ।
9: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्ययनका लागि भ्रमण जान पाउँदा यसरी खुशी व्यक्त गर्दछन् पोखरा 22 पोम्बीका रञ्जन बराल।
11: पहिलो 25 म जान पाउँदाखेरि एकदमै एकदम खुसी लागिरहेको छ। सँगसँगै अब आफ्नै घरबाट खाना खाएर यहाँनिर जान पाइन्छ भने एकदम खुसी लागिरहेको छ।
9: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरू भएको दुवै पोखरा उडानले अन्य विमान कम्पनीहरू पनि आकर्षित हुने बताउँछन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरोला,
12: दुवै भनेको चाहिँ विश्वको एउटा ट्रान्जिट हबको रूपमा विकसित भइरहेको छ र हाम्रा नेपाली दाजुभाइहरू पनि रोजगारको सिलसिलामा जाने, त्यस्तै अध्ययनका लागि जाने, भ्रमणका लागि जाने र ट्रान्जिट बनाएर तपाईँको अमेरिका, क्यानाडा, लन्डन भनेपछि अब युरोपियन जुनसुकै मुलुकहरूमा जान पनि सम्भव छ र फ्लाइ दुबईको पनि धेरैवटा चाहिँ गन्तव्यमा यसको चाहिँ प्रत्यक्ष उडानहरू छ। उसको आफ्नो प्रत्यक्ष उडान नभएका शहरहरूमा इमिरेट्ससँग पनि उसले चाहिँ टाइअप गरेको हुनाले संसारका जुनै पनि ठाउँमा जान सक्ने अवसर छ र काठमाडौँ आउने विदेशी पर्यटकहरू पनि पोखरा आउने संख्या चाहिँ करिब 60% छ। त्यो भएको हुनाले पनि सिधै यता पोखरामा उडान अवतरण हुँदाखेरि पोखरा सेक्टरको उडान चाहिँ नियमित हुन्छ र यसलाई अझ चलायमान बनाउन सकिन्छ भन्ने हामीले चाहिँ अपेक्षा गरेका।
9: पोखराबाट नेपाली राष्ट्रिय ध्वजाबाग विमानबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि व्यवस्था समेत गर्न नेपाल सरकारसँग पोखराका पर्यटन व्यवसायीले अनुरोध गरेका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
1: हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईं बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा स्थानीय बलहरूले एउटा विमानस्थल प्रहरीबाट नियन्त्रणमा लिएका स्थानीय वासिन्दाले बीबीसीलाई बताएका छन्। यो वर्ष सरकार र टिग्रेमा शासन चलाइरहेको टिग्रे पीपुल्स लिबरेशन फ्रन्ट बीच तनाव चर्किएको छ, जसले गर्दा गृहयुद्ध पुनः शुरू हुन सक्ने भय व्यक्त भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
4: इथियोपियाको सरकार र उत्तरी क्षेत्र टिग्रेमा नियन्त्रण कायम गरेको दलले एकअर्कामाथि हमलाको शुरूआत गरेको आरोप लगाएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 9 बज्यो।

0: भजन गाएर देउसी हुन्छ घोडा बाँधेको अबेला हामीलाई भयो अबेला फाइबरको घन्टी ढिलो भयो
1: संस्कृति मारा आहै।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।

0: भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
1: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
2: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
3: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
4: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98567979।
5: टीभीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीभीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीभीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गंडकी FM को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
6: साथ हाम्रो।
7: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
8: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
7: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
8: यही असोज 17 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
7: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 98678168।
9: मंगलम पुनरीकाक्ष मंगलाया तनुहरी
10: पंडित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
11: ओमकार
10: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
11: ओमकार?
10: अनि घरमा पूजा सामग्री पनि छैन भने
11: ओमकार
10: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
11: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
10: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634।

0: फर सीधे 10 लाख सम्म श्योर शॉट कैश उपहार फुल 100% कैश बैक हर एक हफ्ता एक जनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हर एक दिन एक जनालाई एयरबर्ड उपहार नागरिकता को भरमा इजी फाइनेंस र एक्सचेंज को सुविधा
1: कोर्यो की पर्यो
0: शर्तहरू लागू हुनेछन्
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरूम शुक्ला गण्डकी चार दुले गौडा सम्पर्क 0658-590-299 र 98-560-61-999
0: हिरो सीजी मोटर्स
3: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स

0: जहाँ तपाईँले स्यामसङ ब्रान्ड का मोबाइल फ्रिज एलईडी टीवी वाशिंग मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायत का सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
1: ओल्ड पुल ब्रान्ड का सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
2: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनी का मोबाइल वाशिंग मेसिन फ्रिज टीवी लगायत का सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
0: सन्देश ट्रेडर्स सुप्ला गण्डकी तुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676 मोबाइल 9856062676।
1: खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरनीटारको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
3: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
4: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
3: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
5: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
6: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
5: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9869577056।
6: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: हुनेछ।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
3: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
4: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोपाइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0 65 4 14 142, मोबाइल 98 5 60 23 128 र 98 4 62 14 726।
5: सिम्स केयर गिवर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
6: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलीगौडामा सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
5: हाम्रा विशेषताहरू
6: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
5: व्यावहारिक र प्रयोगत्मक सिकाई,
6: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
5: सिपमूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
6: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गतिसम्म।
5: स्थान सिम्स केयर गिभर्स शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
6: सम्पर्क 98 5 60 44 343, 98 0 41 43 688, 98 0 41 43 688, 98 5 60 71 773।
5: डोन्ट मिस दिस अपर्चुनिटी।
7: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
8: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
7: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
6: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
10: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0 65 4 14 194, मोबाइल 98 5 60 20 630।
9: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
5: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असोज 10 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0 65 4 14 377 र 98 5 60 44 343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
0: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफे को भवन में आइपुगेका छौं। भेटेनरी डाक्टर को क्लिनिक को सुविधा सहित उच्च गुणस्तर का पशु पंछी का औषधि पाइन का साथ ही कुकुर तथा कुखुरा को भैक्सिन उपलब्ध छ। उच्च नस्ल का बोइलर लेयर्स गिरिराज का चल्ला तरकारी तथा अन्न बाली का बिउ बीजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफे को भवन प्रोपाइटर कुल बहादुर लम्साल मोबाइल नम्बर 98660 86925 98560 34881 र 98460 47580।
11: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्लागण्डकी 4 दुलेगौडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान नेवार समाज हल दुलेगौडा। समय बिहान 11 बजे।
12: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
13: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु। तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
14: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
15: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
11: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार। समय बिहान 11 बजे। स्थान खैरेनीटार मगर समाज भवन शुक्ला गण्डकी 6 प्रगति टोल खैरेनीटार तनहु। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
16: कति हाँस्नु भन्नु, यस्तरी पङ्खा चलिरहेको देखिनु भन्नु।
17: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
18: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
16: गतिलो ठाउँ चाहिँ कहाँ छ?
18: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
16: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
19: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
20: दाई, यसमा उसको केही गल्ती छैन दाई, उसलाई केही नगर्नु। दाई दाई दाई, म बरु हात जोड्छु दाई, बिरामी भएर सुतेको छ, म बरु हजुरहरूसँग जान तयार छु।

नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पत्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। राज्य जनता पार्टी राष्ट्रपतिका महामन्त्री विपिन आचार्यले पार्टीभित्र नयाँ र पुरानो विचारको प्रतिस्पर्धा भन्दा क्षमता र योग्यताको आधारमा प्रतिस्पर्धा हुनुपर्ने बताउनु भएको छ। राष्ट्रपति तनहले आज आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै महामन्त्री आचार्यले पार्टीमा नयाँ र पुरानो भन्ने आधारमा विभाजन गर्न नहुने बताउनुभयो। नयाँ पुरानो भन्ने कुरा राष्ट्रपतिमा हुँदैन, तनहले पनि यही मनमा लाए अगाडि बढ़ाओस् उहाँले भन्नुभयो। तनहको पार्टी संरचनामा नयाँ र पुरानो बीच प्रतिस्पर्धा भन्दा पनि को अपल छ भन्ने कुराको प्रतिस्पर्धा होस्। उहाँले पार्टी व्यक्तिगत क्षमताको योग्यता र योग्यताका आधारमा असर तथा जिम्मेवारी निर्धारण गर्ने वातावरण बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। कसमा क्षमता कति छ, कसमा क्षमता बढ़ी छ भन्ने कुरामा प्रतिस्पर्धा होस् महामन्त्री आचार्यले भन्नुभयो। केन्द्रीयमा अधिवेशन अन्तर्गत बुधबार देशभरका पालिका महापालिका अधिवेशन प्रक्रिया उत्साहपूर्वक रूपमा अगाडि बढ़ेको छ। कांग्रेसका केन्द्रीय समितिले निर्णय अनुसार आगामी असोज 16 गतेदेखि 19 गतेसम्म 15 महाधिवेशन हुँदैछ। सोही अधिवेशन महाधिवेशनले निर्वाचन कार्यतालिका अनुसार बुधबार देशभरका 58 जिल्ला र 512 पालिकामा निर्वाचन गरेको, बाँकी जिल्लाका पालिकाहरूको बिहिबार हुनेछ। 15 महाधिवेशन अन्तर्गत शुक्ला गण्डकी नगरपालिकाको नगरसभामा कृष्ण प्रसाद रेग्मी सर्वसम्मत निर्वाचित भएका छन्। उनी शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 8 का पूर्व वडा अध्यक्ष समेत हुन्। सभापतिमा सुनिल तिमल सिन्हा र रजनी थापा, सचिवमा गणेश बहादुर ए र सहसचिवमा युवराज पराजुली रहेका छन्। सदस्यहरूमा नारायण रिग्मी, नवराज लम्साल, स्मृति गुरूङ, अशोक विश्वकर्मा, मीन कुमारी रोक सुनार र यमनर भण्डारी रहेका छन्।

0: फ्लाइ दुबईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान शुरू गरेको छ। आज दुबईबाट 113 जना यात्रु बोकेर फ्लाइ दुबईको जहाज पोखरामा अवतरण भएको हो। जहाजले फर्किँदा 135 जना यात्रु बोकेर गएको छ। विमानस्थलमा पानीका फोहराले विमानको स्वागत गरिएको थियो। त्यस्तै पोखरेलीहरूले यात्रुहरूको स्वागत गरेर यात्राका आफन्त पनि स्वागतका लागि विमानस्थलमा पुगेका थिए। शुक्लगण्डकी वाक्लब दुलेगौड़ाको आयोजनमा बड़ा दशै विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सव 2083 भएको छ। क्लबले बुधबार दुलेगौड़ा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएको हो। महोत्सव 4 गतेदेखि 18 गतेसम्म सञ्चालन हुने चुकमुनि चौरमा महोत्सव सञ्चालन हुने क्लब अध्यक्ष मिन बहादुर थापाले जानकारी दिनुभयो। महोत्सवको सम्पूर्ण तयारी अन्तिम महोत्सवको सम्पूर्ण तयारी सकिएको उहाँले बताउनुभयो। महोत्सवमा स्थानीय र कलाकार राष्ट्रिय कलाकारहरूको प्रस्तुतिलाई पञ्चायत स्थानीय कला तथा संगीतको प्रस्तुति विभिन्न सांस्कृतिक कार्यक्रम रहिवाल प्रतियोगिता बालु उद्यान र माइलो मेला लगायतका कार्यक्रमहरू समावेश गरिएको शुक्लगण्डकी नगर उद्योग वाणिज्य संघ व्यवस्था संघले शुक्लगण्डकी नगरपालिकाको ध्यान आकर्षण गराएको छ। यसले व्यवसायी सट्टा सांस्कृतिक कार्यक्रम गर्न मौसम प्रति गुरुमा हिमपात र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले असोज 9 गतेदेखि 11 गतेसम्म उच्च लेखमा पर्ने चर्चित 5 पदमार्गमा जान रोक लगाएको छ। साथै प्रशासनले अत्यन्त जरूरी भएका रातिको समयमा यात्रा गर्न नगर्न समेत अनुरोध गरेको छ। व्यक्तिको रङ गाउँपालिकामा रिङ्गालको पोला हेर्ने भेटबाट भिरमा पुगेका एक युवकको लडेर मृत्यु भएको छ। रङ गाउँपालिका 3 दशमुरी स्थित भिरमा अरिकाले हेर्न गएका रघुवाङ्गापालिका 7 जिम खोलाका 23 वर्षीय लवकुश पाइजा भिरबाट करिब 300 मिटर तल खसेर घाइते भएका थिए। घाइतेको उपचारको लागि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय व्यक्तिगत सूचना अधिकारी सागर दिमल सिन्हाका अनुसार मंगलबार साँझ पाइजा 10 मुरे स्थित भिरमा हरिघाले हेर्न गएका क्रममा 81 भिरबाट लडेर गम्भीर घाइते भएका थिए। घाइते पाइजालाई उपचारका लागि अभ्यनी अस्पताल ल्याइएकोमा उपचारको क्रममा चिकित्सकले मृतकको घोषणा गरेको हो। सम्पूर्ण पछिल्लो समय सुनका गहना चोरी गर्न थालेको छ। विशेष तह नगरपालिका र मर्यादित मसाङदी गाउँपालिका क्षेत्रमा केही दिनदेखिको अन्तरमा सुनका करगहना चोरीका घटनाहरू भएका छन्। चोरीमा संलग्नको पहिचान भने अझै हुन सकेको छैन। मसाङदी गाउँपालिका 3 थाकन गाउँमा 93 वर्षीय कर्ण गुरूङको कानमा लगाएको रिङ र नाकमा लगाएको फुली चोरी भएको छ। छठपर्वको समय नजिकै गर्दा मोटरसाइकलको नियमित तथा पूर्व सावधानी मर्मसम्मलाई प्रोत्साहन गर्ने उद्देश्यले बजारको राष्ट्रिय निशुल्क चेकअप क्याम्प जारी रहेको छ। असोज 4 गते शुरू क्याम्प असोज 9 गतेसम्म सञ्चालन हुने भएको छ। हवस् त हाम्रा जुनसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। त भोलि बिहान 5:25 बजेको शुक्रगण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौँ। तिनजेलसम्मको लागि समाचार कक्षा सम्पूर्ण सङ्ग्रहमा पनि हुने चाहन्छु। आजको लागि भने हाम्रो सम्पूर्ण निर्णय कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 7:00 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रसारण हुनेछन्। तिनजेलसम्मको लागि सबैलाई हेर्नुहोस्। राम्रोसँग ध्यान लगाएको चुकुर लगाएर सुत्नुहुँदा औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सिजनमेको तपाईँ लिएर राख्नु तपाईँ सम्पूर्ण शुभरात्र। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWS SSUKLAGANDAKI @gmail.com,

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईँको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: पङ्खा
2: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
3: चिसो हावा फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
4: चेस्का बाजे चाँच पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
5: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303024।
6: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टिभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9856303982 र 9705620209।
7: टिभीएस साथ छ हाम्रो।
0: खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटारको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
8: शुक्ला गण्डकी एफएम 97.6।
9: घटना, दुर्घटना,
10: कला, संस्कृति,
9: स्थानीय, राष्ट्रिय,
11: अन्तर्राष्ट्रिय खेलकुद,
10: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
12: शुक्ला गण्डकी समाचार।
13: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत ट्रेन किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्बत 2083 साल असोज महिनाको 8 गते बिहिबार भाद्र शुक्ल पक्षको त्रियोदशी तिथि अंग्रेजी मिति अनुसार सेप्टेम्बर 24 तारीक सन् 2026 नेपाल सम्बत 1146 सूर्योदय बिहान 5:54 हुनेछ भने सूर्यास्त साँझ 6 बजे हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा शुक्ला गण्डकी।

शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। हिजो रातिदेखि देशका विभिन्न ठाउँमा मुसलधारे वर्षा, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह। ओलीलाई सम्मानजनक विदा लिन योगेश भट्टराईको प्रस्ताव, 18 वर्ष नपुगेपछि कांग्रेसका क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी स्थगित, दुरूपयोग गर्ने 88 जना चिनियाको भिसा रद्द, जरिवाना सहित निष्कासन गरिँदै पोखरा विमानस्थलमा फ्लाइ दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान, विमानस्थलमा भव्य स्वागत। कांग्रेस शुक्ला गण्डकीको नगर सभापतिमा कृष्ण प्रसाद रेग्मी सर्वसम्मत। दुलेगौड़ामा आजदेखि बड़ा दशैं विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सव हुँदै अफगानिस्तान पाकिस्तान बीच सीमामा विवाद चल्कियो र विश्व एसियाली खेलकुदमा नेपालका लागि तेन्जिङको पहिलो पदक।

समाचार विस्तारमा सुन्नुहोस्। बंगालको खाड़ीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली भारतका उडिसामा पश्चिम बंगाल र बिहार लगायतका क्षेत्रमा अत्याधिक वर्षा र डुबान गराउँदै नेपालतर्फ सरेको छ। यो प्रणालीको प्रत्यक्ष

संक्रमणबाट नजान विभागले कड़ा चेतावनी दिएको छ। प्रभावित विपदलाई मध्यनजर गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरीको रात्रि यात्रा नगर्न सर्वसाधारणलाई अपील गरेको छ। देशैभरका सुरक्षा निकाय र उद्धार टोलीहरूलाई हाई अलर्टमा राखिएको छ। यता कृषि मन्त्रालयले किसानहरूलाई पाक्न लागेको धान बाली जोगाउन आवश्यक सतर्कता अपनाउन र तत्काल नकाट्न आग्रह गरेको छ। आउँदो शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहने भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकको रौचर सतर्कता अपनाउन आग्रह गरेको छ। अमेरिकामा रहनुभएका प्रधानमन्त्री शाहले हिजो सामाजिक सञ्जाल मार्फत मौसम जन्य विपदबाट जोगिन पूर्व तयारी गर्न र दिनमा भारी वर्षा तथा बाढ़ी र पहिरोको सम्भावनालाई मध्यनजर गर्दै वायु सेवा सम्बन्धी निकायहरूका सूचनालाई ध्यान दिन आग्रह गरिएको हो। संचालक संघले आफ्नो 9 सदस्य हेलिकप्टरहरू कम्पनीका हेलिकप्टरहरूलाई सम्भावित उद्धार कार्यका लागि स्ट्याण्ड बाई अवस्थामा राख्न निर्देशन दिनुभएको छ। संघले आगा प्रतिकूल मौसमका कारण कुनै पनि क्षेत्रमा विपद निम्तिएर तत्काल उद्धार कार्य सञ्चालन गर्न तयारी अवस्थामा रहन बुधबार सदस्य वायु सेवा कम्पनीलाई परिपत्र गरिएको हो। सम्भावित उद्धार तथा आपतकालीन सेवाका लागि तयारी अवस्थामा राख्न संघले सबै सदस्यहरूलाई भनेको छ। मित्र राष्ट्र भारतको अण्डमान सागर क्षेत्रमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै पश्चिमदेखि उत्तर पश्चिम दिशातर्फ सर्न थालेपछि कास्कीमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखा बुलेटिनले उद्धृत गर्दै प्रशासनले सतर्क गर्दै बिहिबारदेखि 11 आइतबारसम्म कास्की र आसपासका क्षेत्रमा मेघ गर्जन चट्याङ्गहरू सहित भारी र अति वर्षाको सम्भावना रहेको जनाएको छ।

नेकपा एमालेका उपमहासचिव केसी भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट सम्मानजनक रूपमा विदा लिएर नयाँ नेतृत्वको लागि मार्गदर्शन गर्नुपर्ने प्रस्ताव सहित लिखित धारणा पार्टी नेतृत्व समक्ष राखेका छन्। भट्टराईले मंगलबार केन्द्रीय कमिटी बैठकमा बोल्ने प्रयास समय नपाएपछि अध्यक्ष ओलीलाई लिखित दस्तावेज बुझाएका थिए। भट्टराईले पार्टीमा नेतृत्व हस्तान्तरणलाई कुनै व्यक्तिलाई हटाउने वा पद खोज्ने विषयका रूपमा नभए लोकतान्त्रिक संस्कार संस्कृति पुस्तान्तरण वैचारिक पुनर्जागरण र नयाँ राजनैतिक विश्वास निर्माणसँग जोड़िएको विषयका रूपमा व्याख्या गरेका छन्। उहाँले निर्वाचन समीक्षा प्रतिवेदन पार्टीभित्रका विभिन्न समीक्षा तथा आम कार्यकर्ता र जनताको भावनालाई समेत आत्मसात गर्दै ओलीले नयाँ नेतृत्वको लागि बाटो खुलाउनु पर्ने उल्लेख गर्नुभयो। उहाँले पार्टीको वर्तमान संकट संसद घटेको संख्यामा मात्र सीमित नभएको बताउनुभयो। आन्दोलन प्रतिको प्रतिबद्धता नेता कार्यकर्ता बीचको भरोसा र भविष्य प्रतिको सामूहिक आशामै संकट उत्पन्न भएको भन्दै त्यसको कारण नेतृत्वको कार्यशैली र प्रवृत्तिमा खोजिनु पर्ने उहाँको धारणा छ। नेपाली कांग्रेस पार्टी सदस्य बन्नका लागि 18 वर्ष उमेर पूरा भएका हुनुपर्ने वैधानिक व्यवस्था रहेको स्पष्ट पारेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्ति अनुसार नेपाली कांग्रेसको विधान 2017 संशोधन सहितको धाराको 4 उपधारा 1(1)मा पार्टी सदस्यका लागि 18 वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार इलामको माई जोगमाई गाउँपालिका 5 वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित सुजल चापागाईको जिम्मेवारी स्थगन गरिएको समितिले जनाएको छ। चापागाईले 17 वर्ष उमेर पूरा गरेर पनि 18 वर्ष पुग्न केही महिना बाँकी रहेको विवरण प्राप्त भएपछि विज्ञान अनुसार यस्तो निर्णय गरिएको समितिको भनाइ छ। समितिका सदस्य सचिव राजु कटुवालका अनुसार नागरिकताको विवरण अनुसार चापागाईले आगामी 2083 18 गते 18 वर्ष उमेर पूरा गर्नेछन्। त्यसपछि उनले चाहेमा पार्टी सदस्य कायम गर्न सक्ने स्पष्ट पारिएको छ। व्यावसायिक भिसा लिएर उद्देश्य विपरीत काममा संलग्न भएको पाइएपछि 88 चिनिया नागरिकको भिसा रद्द गरिएको छ। उनीहरूलाई जरिवाना गराई निष्कासनको प्रक्रिया अगाडि बढ़ाइएको छ। स्रोतका अनुसार सिन्धुलीको मरेङ्गपालिका चारा साहना स्थित जियान फुर्स प्रणालीमा कार्यरत उनीहरूले अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिए काम

गरेको पाइएको हो। चीनमा संशोधित भैँसीको मासु निर्यात गर्ने परियोजना अन्तर्गत निर्माणाधीन उक्त उद्योगमा चीनको छेदुङ तियान फूड लिमिटेडको आर्थिक साझेदारी रहेको छ। अध्यागमन विभागले सम्बन्धित निकायहरूको समन्वयमा गरेको पछिल्लो अनुगमनका क्रममा सोही केही विदेशी नागरिकहरू व्यावसायिक भिसा सिफारिश तथा स्वीकृतिसँग सम्बन्धित व्यवसाय वा लगानीका उद्देश्य भन्दा फरक प्रकृतिका रोजगारी श्रम तथा अन्य कार्यमा संलग्न रहेको पाइएको जनाएको छ। भिसाको उद्देश्य विपरीत काम गरेको पाइएपछि उनीहरूको व्यावसायिक भिसा रद्द गरिएको अध्यागमन स्रोतको भनाइ छ। उनीहरूलाई अध्यागमन एन 2049 अनुसार जरिवाना गरी निष्कासनको प्रक्रिया अगाडि बढ़ाइएको हो। अध्यागमन नियमावली 2051 अनुसार व्यवसायको भिसा प्राप्त गरेका विदेशी नागरिकहरूले जुन उद्देश्यका लागि भिसा लिएका हुन् सोही अनुसार उद्देश्य अनुसार नेपालमा बस्नुपर्ने व्यवस्था छ। यस्तो भिसा रोजगारी श्रम तथा अन्य असम्बन्धित कार्यका लागि प्रयोग गर्न पाइँदैन। सबै विदेशी नागरिकलाई आफूले प्राप्त गरेको भिसाको उद्देश्य र शर्त अनुसारका गतिविधिहरूमा संलग्न हुन विभागले अनुरोध गर्दै आएको छ। सम्बन्धित उद्योग कम्पनी प्रतिष्ठान रोजगारदाताहरूलाई उपयुक्त भिसा र स्वीकृत बिना विदेश नागरिकलाई रोजगारीमा नलगाउन निर्देशन पनि दिँदै आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाले सातवटै प्रदेशको अधिवेशन एकै दिन गर्ने भएको छ। राप्रपाले असोज 21 गते प्रदेश अधिवेशन गर्ने प्रस्ताव मोहन श्रेष्ठले जानकारी दिनुभयो। मंगसिर 26 गतेदेखि 28 गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। राप्रपा जिल्ला अधिवेशन गर्ने करिब अब प्रदेश अधिवेशनको तयारीमा जुटेको हो। राप्रपाले आजसम्म 72 जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको प्रवक्ता श्रेष्ठले बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका महामन्त्री विपिन आचार्यले पार्टीभित्र नयाँ र पुरानो बीचको प्रतिस्पर्धा भन्दा क्षमता र योग्यताका आधारमा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्। राष्ट्रपा तनहुँले हिजो आयोजना गरेको विस्तारित बैठकलाई संशोधन गर्दै महामन्त्री आचार्यले पार्टीमा नयाँ र पुराना भन्ने आधारमा विभाजन गर्न नहुने बताउनुभयो। नयाँ पुराना भन्ने कुरा राष्ट्रपामा हुँदैन, तनहुँले मर्मलाई अगाडि बढ़ाओस् उहाँले भन्नुभयो। तनहुँको पार्टी संरचनामा नयाँ र पुरानो बीच प्रतिस्पर्धा भन्दा पनि अबको अब्बलको छ भन्ने कुरोको प्रतिस्पर्धा होस्। उहाँले पार्टीभित्र व्यक्तिको क्षमता योग्यता र योगदानका आधारमा विभिन्न अवसर तथा जिम्मेवारी निर्धारण गर्ने वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभयो। कसमा क्षमता बढ़ी छ भन्ने कुरामा प्रतिस्पर्धा होस् महामन्त्री आचार्यले भन्नुभयो। नेपाली कांग्रेसको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत बुधबार देशभरका पालिकाहरूमा पालिका अधिवेशन प्रक्रिया उत्साहप्रदक रूपमा अगाडि बढ़ेको छ। कांग्रेस केन्द्रीय कार्य समितिको अनुसार आगामी असोज 16 गतेदेखि 19 गतेसम्म 15 केन्द्रीय महाधिवेशन हुँदैछ। सोही महाधिवेशनको निर्वाचन तालिका अनुसार बुधबार देशभरका 58 जिल्लाका 512 पालिकामा अधिवेशन शुरू भएको हो। बाँकी जिल्लाका पालिकाहरूको बिहिबार हुनेछ। 15 महाधिवेशन अन्तर्गत शुक्ला गण्डकी नगरपालिकाको नगर सभापतिको सभापतिमा कृष्ण प्रसाद रेग्मी सर्वसम्मत निर्वाचित हुनुभएको छ। उहाँ शुक्ला गण्डकी नगरपालिका 8 का पूर्व वडा अध्यक्ष समेत हुनुहुन्छ। उपभोक्ता समिति उपसभापतिमा सुनिल तिमल सिन्हा, रजनी थापा सचिवमा गणेश बहादुर एर, सहसचिवमा युवराज पराजुली रहेका छन्। सदस्यहरूमा नारायण रिग्मी, युवराज लम्साल, स्मृति गुरूङ, अशोक विश्वकर्मा, मीन कुमारी रोक सुनार र यमलाल भण्डारी रहेका छन्। नेपाली कांग्रेस व्यासनगर समितिको सभापति पदमा तुलसीराम सापकोटा सर्वसम्मत निर्वाचित हुनुभएको छ। पार्टी सभापतिको उम्मेद्वार सरोज भण्डारी र प्रताप सिंह गुरूङले उम्मेद्वारी फिर्ता लिएसँगै सापकोटा सर्वसम्मत भएका हुन्। नेपाली कांग्रेस भानुनगर कार्य समितिको सभापतिमा राजन श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नगर अधिवेशनबाट उपसभापतिमा सोमा तामाङ र लक्ष्मी बगाले, सचिवमा अजय थापा तथा सहसचिवमा दीपक थापा निर्वाचित सर्वसम्मत भएका छन्। बन्दीपुर गाउँपालिका कार्य समितिमा नेतृत्व चयनका लागि सहमति जुटेको छ। सहमति अनुसार गाउँ कार्य समितिको सभापति सुराम अधिकारी सर्वसम्मत भएका छन्।
यसको लागि दुवै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक उडान शुरू गरेको छ। हिजो दुवैबाट 113 जनयात्रु बोकेर फ्लाइ दुवैको जहाज पोखरा अवतरण गरेको हो। उक्त जहाजले फर्किँदा 153 जनयात्रु बोकेर गएको छ। विमानस्थलमा पानीका फोहराले विमानको स्वागत गरिएको हो। त्यस्तै पोखरेलीले यात्रुहरूलाई पनि स्वागत गरेका छन्। यात्रुका आफन्त तथा स्वागतका लागि विमानस्थलमा पुगेका छन्। दुबईबाट पोखराका लागि बुधबार उडेको ऐतिहासिक पहिलो नियमित उडानको ककपिटमा नेपाली पाइलट सर्वजित यादव छन्। फ्लाइ दुवैमा कार्यरत पहिलो नेपाली क्याप्टेन यादवले नै यो ऐतिहासिक उडानको नेतृत्व गर्नुभएको थियो। सीता एयर, सिम्रिक एयर र श्री एयरलाइन्समा काम गर्दै उडान क्षेत्रको अनुभव पुटेलीका यादवले सन् 2008 उडान शुरू गरेका हुन्। उनी सन् 2022 फ्लाइ दुवैमा कार्यरत छन्। सन् 2025 क्याप्टेनमा पदोन्नति भएका यादवका लागि पनि पोखराबाट शुरू भएको यो नियमित अन्तर्राष्ट्रिय उडान विशेष थियो। पोखराबाट पहिलो पटक नियमित राष्ट्रिय उडान लिएर दुवैतर्फ उडेको विमानको नेतृत्व नेपाली पाइलटकै हातमा हुनु संयोग मात्र थिएन, पोखराको आकाशमाथि उडेको एउटा भावनात्मक क्षण पनि थियो। विमानमा सवार यात्रुहरूका लागि यो पोखराबाट बाहिरिने नयाँ बाटो थियो भने ककपिटमा रहेका यादवका लागि देशमै आफ्नै देशको एउटा नयाँ अन्तर्राष्ट्रिय उडानको नेतृत्व गर्ने अवसर थियो। शुक्ला गण्डकी युवा क्लब दुलेगौड़ाको आयोजनामा बड़ा दशैं विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सव 2083 हुने भएको छ। क्लबले बुधबार दुलेगौड़ा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएको हो। असोजार गतेदेखि 18 गतेसम्म दुलेगौड़ाको विपक्ष चोक मुनिको चौरमा महोत्सव सञ्चालन हुने क्लबको अध्यक्ष मीन बहादुर थापाले जानकारी दिनुभयो। महोत्सवको सम्पूर्ण तयारी सकिएको उहाँले बताउनुभयो। महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति, लाइभ कन्सर्ट, स्थानीय कला तथा संस्कृतिको प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रम, भलिबल प्रतियोगिता, बालोदान, रमाइलो मेला लगायतका कार्यक्रमहरू समावेश गरिएको आयोजकले जनाएको छ। दशैंको मुखमा महोत्सव गर्न लागेकोमा मंगलबार शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघले शुक्ला गण्डकी नगरपालिकाको ध्यानाकर्षण गराएको थियो। संघले व्यावसायिक सट्टा सांस्कृतिक कार्यक्रम गर्न आग्रह गरेको छ।

0: मौसम प्रतिकूल भई भद्र पहिरोका जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङ लसुन 9 गतेदेखि 11 गतेसम्म उच्च लेखमा पर्ने चर्चित पाँच पदमार्गमा जान रोक लगाएको छ। साथै प्रशासन यातायातदेखि जरूरी काम बाहेक रातिको समयमा यात्रा नगर्न समेत अनुरोध गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम पूर्वान महाशाखाले विशेष मौसमी बुलेटिन जारी गरेपछि बाढ़ी पहिरो र भूक्षय तथा घेग्रान वहावको जोखिम बढेको हो। पूर्व तयारीका सहित सतर्कता अपनाउन पर्यटकहरूले आग्रह गरिएको छ। मुस्ताङका प्रमुख जिल्लाधिकारी अजिता शर्माले बेनी जुमसुङ कोरोला सड़क मुस्ताङ मनाङ जोड्ने सरीबुङ पास मोसोकुलो पास थारालाङ पास मुस्ताङ डोल्पा जोड्ने या खड्क तथा म्याग्दी मुस्ताङ जोड्ने धौलागिरी पदमार्ग धम्पु सपिकमा पदयात्रामा निस्कने पर्यटकलाई मौसमको पूर्व जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ। घन्टीको रघुगंगा गाउँपालिकामा अधिकारको गोला हेर्न भीरमा फुकेका एक युवकको लडेर मृत्यु भएको छ। रघुगंगा गाउँपालिका 3-10 मुरी स्थित भीरमा अडिगाल हेर्न गएका रघुगंगा गाउँपालिका 7 चिमखोलाका 23 वर्षीय लभकुश पाइजा भीरबाट करिब 300 मिटर तल खसेर घाइते भएका थिए। घाइते पाइजाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीकारी मेन्तीका सूचना अधिकारी सागर तिमन सिंहका अनुसार मंगलबार साँझ पाइजा 10 मुरी स्थित भीरमा अरिङ्गालको गोला हेर्न जाने क्रममा 81 भीरबाट खसेर गम्भीर घाइते भएका थिए। साथै घाइते पाइजालाई उपचारका लागि प्रदेश अस्पताल बेनी लगिएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। लमजुङमा पछिल्लो समय सुनका गहना चोरीका घटना बढ़ेको छ। विशेष नगरपालिका र मसाङदी गाउँपालिका क्षेत्रमा केही दिन यताको अन्तरालमा सुनका गहना चोरीका 3 घटनाहरू भएका छन्। चोरीमा संलग्न पहिचान पनि अझै हुन सकेको छैन। मसाङदी गाउँपालिका 3 थकान गाउँमा 93 वर्षीय कर्ण कुमारी गुरूङको कानमा लगाएको रिङ र नाकमा लगाएको फुली चोरी भएको छ। स्थानीयहरूका अनुसार घरमा वृद्ध सुतेको अवस्थामा गहना चोरी भएको हो। घटनाको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। यसै गरी फेसी नगरपालिका 7 चण्डी डाँडामा गत भदौ 31 गते करिब 14 तोला सुनका विभिन्न गहना चोरी भएका थिए। 49 वर्षीय कुमार घिमिरे घाँस काट्न गएको समयमा घरमा ढोकाको ताला फोरेर प्रवेश गरेको व्यक्तिले दरजबाट सुनका गहना चोरी गरेको परिवारले जनाएको छ। घरमा गोमा एक्लै बस्दै आउनुभएको थियो। यसरी विशेष नगरपालिका 2 बोहोरा बेसीको सविता कुबकटीको घरमा गत पसाग 28 गते राति झ्यालको गिर खोलेर प्रवेश गरेको उहाँले जानकारी दिनुभयो। उहाँ सुतेकै अवस्थामा घाँटीबाट सुनको सकै जानेर चोरी गरेको प्रहरीमा उजुरी दिएका छन्। चाडपर्वको समय नजिकै एकटा मोटरसाइकलको नियमित सम्पूर्ण सावधानीपूर्ण मर्म सम्भारलाई प्रोत्साहन गर्ने उद्देश्यले बजाजले राष्ट्रिय निशुल्क चेक अफ क्याम्प जारी राखेको छ। असोज 4 गतेदेखि क्याम्प असोज 9 गतेसम्म शुक्रबारसम्म सञ्चालन हुनेछ। क्याम्प अन्तर्गत नेपालमा रहेका कुनै पनि बजाज सर्भिस सेन्टरमा गई बजाज मोटरसाइकलको निशुल्क व्यावसायिक चेक अफ गराउन सकिने कम्पनीले जनाएको छ। शुक्ला गण्डकी क्षेत्रमा दुलेगौड़ा स्थित शुभेच्छा अटो वर्क्समा यो सुविधा रहेको कम्पनीले जनाएको छ। निशुल्क चेक जाँचका क्रममा थप मर्म सम्भार वा पाटपुर्जा फेर्नु पर्ने आवश्यकता देखिएमा ग्राहकले विभिन्न सेवामा विशेष छूट समेत प्राप्त गर्नेछन्। क्याम्प अवधिभर लेबर चार्जमा 50%, इन्जिन आयलमा 16%, स्पियर पासमा 10% र युरो ग्रिप्ट टायरमा 10% छूट उपलब्ध हुनेछ। ज्ञानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
9: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
10: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707444।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
5: कता हिँडेको आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
15: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
5: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
15: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
16: सम्पर्क चितौन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
15: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा। मोबाइल 9849501120 र 9816256187।
17: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
18: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, जाइ त हाल्छु नि।
17: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
18: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
17: होम डेलिभरीको पनि व्यवस्था छ।
19: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9560077778।
20: हजुर, दान गरौ।
21: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
22: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू आजदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यकता सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ। लगातारको